0: समाचार पछिल्लो 24 घण्टामा गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा भारीदेखि अत्याधिक वर्षा भएको छ। नेपाल मौसम विज्ञान विभागका स्वचालित वर्षा मापन केन्द्रको रेकर्ड अनुसार बिहिबार साँझदेखि शुक्रबार साँझसम्म पाल्पाको अर्चलेमा 267.4 मिलिमिटर वर्षा मापन गरिएको छ। 24 घण्टामा 140 मिलिमिटर भन्दा बढ़ी वर्षालाई अत्याधिक वर्षा मानिन्छ। यस आधारमा पाल्पाको अर्चलेमा अत्याधिक वर्षा भएको देखिएको छ। त्यस्तै 100 मिलिमिटर भन्दा बढ़ी वर्षा भएका केन्द्रहरू छन्। लगातारको वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङका 7 ठाउँमा पहिरो खस्दा देशकै लाइफलाइन मानिने पृथ्वी राजमार्ग ठप्प बनेको छ। दुई दिनदेखि परेको वर्षाका कारण बेनीघाट रोरा गाउँपालिका र गजुरी गाउँपालिकाका विभिन्न स्थानमा पहिरोका कारण सड़कमा क्षति पुगेको छ। त्यस्तै 3 दिनदेखिको वर्षाका कारण बाढ़ी पहिरोको जोखिम बढ़ेपछि सरकारले मध्य र पश्चिम क्षेत्रका 25 भन्दा बढ़ी जिल्लामा सवारी साधन आवागमन बन्द गरेको छ। मनसून प्रतिकार्य कमाण्ड पोस्टको शुक्रबारको बैठकले धेरै वर्षा भएका र अझै निरन्तर वर्षा हुन सक्ने आकलन गरिएका 25 जिल्लालाई रेल अलर्टमा राख्दै शुक्रबार र शनिबार सवारी साधन बन्द गर्ने निर्णय गरेको हो। यो सँगै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जिल्ला मनसून प्रतिकार्य कमाण्ड पोस्टलाई सर्कुलर गरिसकेको छ। यो समाचार आजको नयाँ पत्रिकामा छापिएको छ।
1: बुधबार साँझदेखि मुलुकभर भइरहेको अविरल वर्षाका कारण नेपाली कांग्रेसको अधिवेशन पनि प्रभावित भएको छ। महाधिवेशन अन्तर्गत असोज 10 गतिभित्र सम्पन्न गर्नुपर्ने प्रतिनिधि सभा तथा प्रदेश सभा क्षेत्रीय अधिवेशनका कार्यक्रम प्रभावित भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्। प्रवक्ता चालिसेले वर्षाले प्रभाव पारेका स्थानमा मौसमको अनुकूलता हुने गरी अधिवेशन सम्पन्न गर्न सकिने सुविधा दिएको समेत बताएका छन्। यसैबीच 15 महाधिवेशनको नारा र लोगो सार्वजनिक भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत नारा र लोगो सार्वजनिक गरिएको हो। नारा परम्पराको सम्मान परिवर्तनको संकल्प समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प तय गरिएको छ। साथै लोगोमा बीपी कोइराला सुवर्ण शमशेर गणेशमान सिंह कृष्ण प्रसाद भट्टराई गिरिजा प्रसाद कोइराला सुशील कोइराला र शेरबहादुर देउवासम्मको तस्विर राखिएको छ।
0: कांग्रेसको खबरपछि अब एमालेको खबर। एमाले केन्द्रीय कमिटी बैठकमा नीति र नेतृत्व पुनर्गठन गर्नुपर्ने करिब 20% मत दबाएर अध्यक्ष केपी शर्मा ओली बलियो हुने गरी निर्णय गरिएको छ। पुनर्गठनको पक्षमा उभिएका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको बोली फेरिएपछि करिब 20% अर्थात करिब 4 दर्जन भन्दा बढ़ी केन्द्रीय सदस्य नीति र नेतृत्व पुनर्गठनको पक्षमा उभिएका थिए। एमालेको पार्टी कमिटिका लागि यो कमजोर मत होइन। पुनर्गठनको पक्षमा व्यक्त 20% सदस्यको आवाजलाई व्यवस्था गर्दै केन्द्रीय कमिटिले नीति र नेतृत्व पुनर्गठनका लागि कुनै विधि बनाएन। बरू यो केन्द्रीय कमिटिले अध्यक्ष ओलीलाई बलियो बनाउने गरी फरक मतलाई दबाउने काम गर्यो। अब एमाले पुरानै नीति र नेतृत्वमा पुनर्जागरण अभियान चलाउने निर्णय गरेको छ। निर्वाचनको समीक्षा गर्न नीति र नेतृत्व पुनर्गठनका लागि उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठन भएको कार्यदलको प्रतिवेदनलाई समेत केन्द्रीय कमिटिले अलपत्र पार्यो। जुन प्रतिवेदनमा 13 भेलाको सुझावलाई समेटिएको थियो। बागमती बाहेक अरू भेलाका बहुसंख्यक नेता तथा कार्यकर्ताले पुनर्गठनको पक्षमा मत दिएका थिए। केन्द्रीय कमिटिले पारित गरेको अध्यक्ष ओलीको राजनैतिक प्रतिवेदनमा कार्यदलहरूको सुझावलाई समेटिएको छैन। आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ, ओलीको विकल्प खोज्ने नेताहरूको आवाज निस्तेज, 20% पुनर्गठन माग व्यवस्था। कान्तिपुरमा खबर छ।

एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी, घर घरमा एलजी, एलजी लाइफ्स गुड।

0: access to all.
1: आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। राष्ट्रिय स्वतन्त्र पार्टीले क्याण्डिडेट क्लबको परीक्षामा उत्तीर्ण हुनेलाई मात्रै आगामी स्थानीय निर्वाचनको उम्मेद्वार बनाउने पाएको छ। गाउँपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यको पदका लागि कुल 17,105 पदका लागि भदौ 1 गते दरखास्त आह्वान भएको थियो। परीक्षामा उत्तीर्ण हुनेलाई मात्रै टिकट दिएर निर्वाचनमा जान लागेको रासोपाले जनाएको छ।
3: 15 महाधिवेशनका लागि नेपाली कांग्रेसले विभिन्न समितिहरू गठन गरेको छ। सभापति गगन कुमार थापाको अध्यक्षतामा केन्द्रीय निर्देशन समिति र अन्य समितिहरू पनि गठन गरिएको छ। सभापति नेतृत्वको केन्द्रीय निर्देशन समितिमा 11 सदस्य र एकजना सदस्य सचिव राखिएको छ। प्रमुख राजनीतिक सल्लाहकार प्रताप पौडेललाई सदस्य सचिव बनाइएको छ। आर्थिक प्रशासन समितिको जिम्मेवारी कोषाध्यक्ष उमेश श्रेष्ठलाई दिइएको छ। प्रचार समितिको संयोजकमा देवराज चालिसे, सचिवालय व्यवस्थापन समितिको सभापतिमा उदय शमशेर जबरा, अतिथि सत्कारमा डिला संग्रुला लगायतलाई जिम्मेवारी दिइएको छ।
2: भूमि मन्त्रालयले अविरल वर्षाले देशका विभिन्न भागमा बाढ़ी पहिरो र डुबान हुन सक्ने भएकाले स्थानीय तहमा कार्यरत कर्मचारीलाई विदामा नबस्न आग्रह गरेको छ। मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गर्दै प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालयसँग नियमित सम्पर्कमा रहन समेत निर्देशन गरेको हो।
3: फौजदारी मुद्दामा पक्राउ परि आफै कानून व्यवसायी राख्न नसक्ने व्यक्तिलाई पक्राउ परेकै क्षणदेखि निशुल्क कानूनी सहायता उपलब्ध गराउने उद्देश्यसहित सरकारले नयाँ विधेयक प्रस्ताव गरेको छ। निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले बिहिबार प्रतिनिधि सभामा पेश गर्नुभएको छ।
2: नेपाल गुणस्तर तथा नापतोल विभागले खाने तेलको गुणस्तर, प्याकेजिङ र लेबलिङलाई थप सुरक्षित एवं व्यवस्थित बनाउने गरी नयाँ गुणस्तर मापदण्डको तयारी गरेको छ। विभागले तोरी, भटमास र सूर्यमुखी तेलको गुणस्तरमा समस्या देखिन थालेपछि नयाँ गुणस्तर मापदण्डको अन्तिम मस्यौदा तयार गरेको हो।
3: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा सशंकित व्यक्तिको पोलिग्राफ जाँच गर्ने अधिकार पाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग नियमावली 2059 संशोधन गरी आयोगलाई यस्तो अधिकार दिइएको हो।
2: वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले आफू विदेश जाँदाको लागत असुल गर्न औसत 3.5 महिनादेखि 4.5 महिनाको पारिश्रमिक लाग्ने गरेको देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठनको प्राविधिक सहयोगमा तयार पारेको श्रम आप्रवासनको लागत खर्च सम्बन्धी अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो।

0: क्षमा बढ़दो तनाव बीच रणनीतिक हर्मुज जलमार्ग तत्काल र पूर्ण रूपमा खोल्न तथा त्यहाँबाट जहाजको सुरक्षित र निर्वाध आवत जावत सुनिश्चित गर्न आह्वान गरेका छन्। बहराइनका विदेश मन्त्री अब्दुल लतीफ अल जयानीले राष्ट्रसंघको 81 महासभाका क्रममा न्यूयोर्क स्थित राष्ट्रसंघको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहभागी देशका तर्फबाट उक्त आह्वान गरेका हुन्।
1: अब खेल र खेलाड़ीका प्रसंग आईटी नायोगा एसियाली खेलकूद 2026 नेपालीका लागि सर्वाधिक चासोको खेल रहेको क्रिकेटमा नेपालले विजय शुरूआत गरेको छ। जापानको नायोगा स्थित कोरोवी एथलेटिक्स पार्कमा नेपालले शुक्रबार अफगानिस्तानलाई 5 विकेटले हरायो। यस्तै महिला कबड्डीमा नेपाल कास्य पदकमै सीमित भएको छ।
0: अब विचार तथा विश्लेषण। नदी किनारका जीवित पहरेदार शीर्षकमा डाक्टर सुशील पौडेलको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। हाम्रा पुर्खाले चौतारो बनाएर रूख बाटो र समाजलाई एउटै छारीमा जोड़िदिएका थिए। अब त्यही बुद्धिलाई नयाँ समयको ज्ञानसँग गाँच्नुपर्छ। पुराना रूखको लेखाजोखा राखेर नदीलाई उसको स्वाभाविक ठाउँ छारेर ग्याभियनदेखि खर बाँस निगालो हुँदै बरपिपलसम्मको जीवित तटबन्ध बनाएर र समुदायलाई संरक्षणको अगुवा दिएर बरपिपलको पूजा फूल चढ़ाएर मात्र पूरा हुँदैन। तिनको जरा जोगाउनु, छाया फैलिन दिनु र भावी पुस्ताका लागि हरियो धरती छार्नु नै साँचो आराधना हो। हामीले रूख जोगायौं भने रूखले माटो जोगाउनेछ, माटो जोगियो भने बस्ती जोगिनेछ, बस्ती जोगियो भने हाम्रो इतिहास संस्कृति र भविष्य एउटै छारी मुनि सास फेरिरहनेछन्। नदी कटान, कार्बन उत्सर्जन र हिमालमा हुने तापमान वृद्धिको समाधान हाम्रा आँखा अगाडि भगवान कृष्णका अंशका रूपमा उभिएका छन्। हामी भने दिशाविहीन रूपमा भौतारी रहेका छौं।
1: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 90.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भएको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: बुझ्यो।
1: काया कैरनमा तपाईलाई साथी मदन पौड्याल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
2: आज 2083 साल असोज 10 गते शनिबार, सन् 2026 सेप्टेम्बर 26 तारीख भदौ शुक्ल पक्षको पूर्णिमा तिथि।
0: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
0: राष्ट्रको शान किसान।

0: कम्प्लिट पाइपिङ सोल्युसन्स
1: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
2: मध्य र पश्चिमका धेरै ठाउँमा निरन्तर झरी, आज पनि ठूलो पानी पर्ने, भोलिसम्म पश्चिम क्षेत्रमा वर्षा केन्द्रित, पर्सिदेखि सुधार हुने मौसमविदको भनाई।
1: मुख्य राजमार्गमा आज पनि गाड़ी नचल्ने, सड़क अवरोधले काठमाडौँमा ग्यास र तरकारी आपूर्ति असहज।
2: जलवायु न्यायका लागि विश्व सामु नेपालको अपील, राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको सम्बोधन सान्दर्भिक रहेको विज्ञको भनाई। जलवायु न्यायको विषयलाई कार्ययोजना र कार्यान्वयनसँग जोड्नु पर्नेमा जोड।
3: हामीले घरभित्र नै अन्तर्राष्ट्रिय रूपमा भएका कुराहरूलाई लागू गर्न जरुरी छ कि त्यो कुरालाई आफूले पनि कार्यान्वयन गर्नु पर्यो नि त।
1: युक्रेनी हतियार कोषको 7.5 अर्ब डलर प्रयोग गर्न दिन यू सदस्य देशहरू सहमत, हंगेरीले आफ्नो पुरानो नीति परिवर्तन गर्यो।
2: र एसियाली खेलकुदको क्रिकेटमा नेपाल र जापानको खेल वर्षाका कारण ढिलाई।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाचिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: काया कैरनमा अब खबरको सिलसिला। मध्य र पश्चिम क्षेत्रका धेरै ठाउँमा निरन्तर झरी परिरहेको छ। झरी परिरहेका ठाउँका नदी खोलामा बाढ़ी आएको छ। संखुवा सभाको अरूण, पर्वतको कालीगण्डकी, लमजुङको चेपे खोला, म्याग्दीको मंगलघाट लगायतका नदी खोलामा ठूलो बाढ़ी आएकोले सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। काठमाडौँ उपत्यका सहित पूर्वका केही ठाउँमा भने झरी केही रोकिएको छ। पूर्वका केही ठाउँमा वर्षा कम भए पनि अरू धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि बढ़ी हुनेछ। आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना छ। यस्तै कोशी र बागमती प्रदेशको एक दुई ठाउँमा पनि ठूलो पानी पर्ने महाशाखाले जनाएको छ। मध्य प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका केही ठाउँमा हावा हुरीको समेत सम्भावना छ। अरू ठाउँमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले बुधबार बेलुकादेखि नै देशका धेरैजसो ठाउँमा निरन्तर पानी परिरहेको छ। आज र भोलि पश्चिमी क्षेत्रमा वर्षा केन्द्रित हुने र पर्सि सोमबारदेखि पानी पर्ने क्रम कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज पनि लामो दूरीको यात्रा नगर्न र आवश्यक सावधानी अप्नाउन मौसमविदको आग्रह छ। त्यस्तै हिमाली क्षेत्रमा पनि लगातार हिमपात भइरहेकाले जनजीवन प्रभावित बनेको छ।
6: लगातारको वर्षाका कारण देशका मुख्य राजमार्ग हिजोदेखि नै बन्द छन्। काठमाडौँ आउजाउ गर्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथमा पहिरोका कारण गाड़ी चल्न सकेका छैनन्। राजमार्गका विभिन्न ठाउँमा लगातार साना ठूला पहिरो खसिरहेकोले तत्काल सड़क संचालनमा ल्याउन सकिने अवस्था नरहेको प्रहरीको भनाई छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीर ज्यामिरे घाट गजुरी नजिकैको बाङ्गेमा ठूलो पहिरो खसेको छ। यस्तै बीपी राजमार्गको दुई ठाउँमा रोशी खोलाको बाढ़ीले अस्थायी डाइभर्सन बगाएको छ। पृथ्वी राजमार्ग, बीपी र कान्ति राजमार्ग अवरूद्ध भएपछि हेटौँडा काठमाडौँ आवत जावतका लागि त्रिभुवन राजपथमा समय तोकेर पालै पालो गाड़ी संचालन गर्ने गरी व्यवस्थापन मिलाइएको छ। बाढ़ी पहिरोका कारण देशका अरू धेरै सड़क खण्ड हिजोदेखि नै बन्द छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ी पहिरोको उच्च जोखिम रहेका मध्य र पश्चिमका 25 जिल्लामा राति र दिउँसो दुवै समयमा गाड़ी पूर्ण रूपमा बन्द गर्न सुझाव दिएको छ। त्यस्तै पूर्वी पहाड़ र मध्य तथा पश्चिम क्षेत्रका 29 जिल्लाहरूमा रातको समयमा बन्द गर्ने र दिउँसोको समयमा अवस्था हेरेर जिल्ला मनसून प्रतिकार्य कमाण्ड पोस्टले आवश्यक निर्णय लिन सक्ने भनिएको छ। कोशी, मधेस र बागमतीका 23 जिल्लाहरूमा सतर्क रहन पनि प्राधिकरणले भनेको छ।
5: लगातारको वर्षाले भोटेकोशीको बाढ़ीबाट प्रभावित सहित विभिन्न ठाउँमा जनजीवन प्रभावित भएको छ। भोटेकोशी हुँदै त्रिशुली नदीमा गएको भदौ 10 आएको बाढ़ीबाट प्रभावित भए अस्थायी संरचनामा बस्दै आएका परिवार अहिलेको निरन्तर वर्षाबाट थप समस्यामा परेका छन्। यस्तै हावाहुरी सहितको वर्षाका कारण सिराहाको विष्णुपुर गाउँपालिका एकका किसानले झण्डै 2 बिघा जमीनमा लगाएको खुबारीमा क्षति पुगेको छ। यस्तै लुखुम्बुको खुमु क्षेत्रमा हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ।
6: लगातारको वर्षाले देशको राजधानी जोड्ने मुख्य सड़क अवरूद्ध हुँदा खाना पकाउने एलपी ग्यास र तरकारी आपूर्ति असहज बनाएको छ। लामो समयदेखि ग्यास आपूर्तिमा भइरहेको असहजतालाई सरकारी स्तरबाटै पहल भएर भारतबाट आयात हुने परिणाम बढ़ाइरहेका बेला सड़क अवरूद्ध भएपछि काठमाडौँ उपत्यका उपभोक्ताले ग्यास पाउन थप शास्ति खेप्नुपर्ने भएको हो। आयल निगमका प्रवक्ता मनोज ठाकुरले ग्यास आपूर्ति सहज बनाउन भइरहेको प्रयासमा अहिले फेरि ठेस लागेको स्वीकार गर्नुभयो। भारतबाट आयात बढ़ाएर काम गरिरहेका थियौं, यही बेला पुनः सड़क अवरूद्ध भएपछि आपूर्ति सहज बनाउन चुनौती थपिएको छ। उहाँले भन्नुभयो, यद्यपि हामीले जति सक्दो धेरै ग्यास बजारमा पठाउन प्रयास गर्दै आएका छौं। हिजो शुक्रबार 40,000 भन्दा बढ़ी ग्यास सिलिण्डर उपत्यका विभिन्न डिलर मार्फत वितरण गरिएको पनि उहाँले जानकारी दिनुभयो। पेट्रोल डिजल र हवाई इन्धनको आपूर्तिमा भने समस्या नहुने निगमले जनाएको छ। लगातारको वर्षाले सड़क अवरूद्ध भए पनि खाद्यान्न आपूर्तिमा समस्या नहुने खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठले जानकारी दिनुभयो। वर्षा शुरू भएपछि काठमाडौँ उपत्यकामा तरकारीको आपूर्ति गर्ने सबैभन्दा ठूलो थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा दैनिक भित्रानी तरकारीको परिणाम घटेको छ। सबैजसो तरकारीको भाव बढ़ेको छ। सड़क अवरोधले राजधानीमा ग्यास र तरकारी आपूर्ति असहज शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
5: काया कैरनमा राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधन र जलवायु न्यायको विषयमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: भर्ना खुल्यो।
7: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
4: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
7: फोन नम्बर 01-5670-924, 5670-925।
8: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर। जहाँ हुन्छ खुसीको बात, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्गो भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भिन्नताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
9: थोरै बचत धेरै कायदा, बिमा काटन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाह पथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
10: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिव अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-5-97-12-22 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मध्य र पश्चिमका धेरै ठाउँमा निरन्तर झरी, आज पनि ठूलो पानी पर्ने, भोलिसम्म पश्चिम क्षेत्रमा वर्षा केन्द्रित, पर्सीदेखि सुधार हुने मौसमविदको भनाई, मुख्य राजमार्गमा आज पनि गाड़ी नचल्ने, सड़क अवरोधले काठमाडौँमा ग्यास र तरकारी आपूर्ति असहज लगायतका खबर प्रस्तुत गर्यौं।
6: बाँकी प्रसंग प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा गएको भदौ 10 आएको भोटेकोशी बाढ़ीलाई जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय व्यवस्था सम्बन्धी विषयको केन्द्रमा राखेर संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्नुभयो। न्यूयोर्कमा आयोजित 81 महासभामा उहाँले कूटनीति भन्दा विपद सम्बन्धी विषयलाई प्राथमिकताका साथ उठाउनु भएको हो। प्रधानमन्त्री शाहले मुख्य गरी हिमालय क्षेत्रमा जोखिम कम गर्न नेपाल भारत चीन त्रिदेशीय संयन्त्रको स्थापनाको बारे प्रस्ताव राख्नुभयो। विश्वव्यापी उत्सर्जनमा नेपालको योगदान कम भएको उल्लेख गर्दै उहाँले जलवायु न्यायको समेत माग गर्नुभयो। मल इन्धन अभाव जस्ता समस्याहरू समेत उहाँले उठाउनुभयो। देशमै सम्मानजनक रोजगारी सामाजिक सुरक्षा र हरेक नेपालीले आफ्नो जीवन समृद्ध बनाउन समान अवसर उपलब्ध गराउने आफ्नो सरकारका प्रतिबद्धता रहेको पनि उहाँले सुनाउनुभयो। यसअघिका प्रधानमन्त्रीहरूले मुख्यतः अति कम विकसित तथा भूपरिवेष्टित विकासशील देश नेपालको विकास संरचना शान्ति प्रक्रिया मानव अधिकार लगायतका विषय उठाउने गरेका थिए। प्रधानमन्त्री बालेन्द्र शाहले भने एक महिना अघि भोटेकोशीमा आएको विनाशकारी बाढ़ीलाई राष्ट्रसंघीय महासभामा सम्बोधनको मुख्य आधार बनाउनुभयो। सम्बोधनमा उहाँले भोटेकोशी त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढ़ी र त्यसले पुर्याएको क्षतिलाई विश्व समुदाय समक्ष उठाउनुभयो र ध्यानाकर्षण गराउनुभयो। जलवायु परिवर्तनले हिमाली क्षेत्रमा निम्त्याइरहेको जोखिमबारे चेतावनीसँगै विश्व व्यवस्थामा रहेको असमानतामाथि पनि उहाँले प्रश्न उठाउनु भएको छ। साथी महेश गेवालीले प्रधानमन्त्री बालेन्द्र शाहले महासभामा गरेको सम्बोधनको कूटनीतिक अर्थ के हो भनेर जलवायु विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठलाई सोध्नु भएको छ।
12: मलाई चाहिँ पूर्ण नै लाग्यो त्यो सम्बोधन र त्यसमा समेटिएका शब्दहरू त्यसको भावहरू पनि सन्तुलित र गहकिलो नै छन्। यो एक दशक यताको विभिन्न कालखण्डमा नेपालबाट गएका प्रतिनिधि मण्डलहरू कहिले प्रधानमन्त्री अन्यहरूले उठाएका कुराहरूकै निरन्तरता हो कि। हामीले प्राय जसो यही जलवायु न्याय हिमालय पग्लेको जलवायु परिवर्तनले गर्दा हिमालय क्षेत्रलाई बढी प्रभाव पारेको कुराहरू नै विगतदेखि उठाउँदै आएको छौँ र त्यसैको कडी हो। तर अहिले त्यो कुरा किन महत्वपूर्ण भयो भने अहिले जुन रसुवाको बाढी आयो त्यसले चाहिँ ठूलो जनझनको क्षति गर्यो र त्यो भन्दै आएको कुरालाई अहिले चाहिँ एकदमै प्रासङ्गिक बनाइदियो। पैसाको मात्रै कुरा गरिनु भएन, जस्तै तथ्याङ्कको साझेदारी सहकार्यको कुराहरू पनि गर्नुभएको छ कि।
13: जलवायु न्यायको आवाज चाहिँ त्यो मञ्चमा चाहिँ कतिको सुनिन्छ र यसले ठोस नतिजा दिन सक्छ कि सक्दैन होला?
12: विश्व व्यवस्था अहिले चाहिँ हलबलिएको छ, त्यो अवस्थामा संयुक्त राष्ट्र संघ आफैमा कमजोर भएको, उसले आफ्नो भूमिका गतिलोसँग निर्वाह गर्न नसकेको भन्ने सम्बन्धित मान्छेहरूको बुझाइ छ। त्यो भएर अब ठ्याक्कै उठाउँदैमा प्रभाव परिहाल्छ भन्ने कुरा होइन, तर त्यहाँ उठाउनु पर्ने कुरा चाहिँ उठाइया छ। अब प्रशासनिक संरचना विश्व व्यवस्थामा छ, त्यसले गर्दा एकदमै टाइम चाहिँ लाग्छ। अहिले हामीले न्यायको कुरा गर्नु साथै त्यो न्याय पाइहाल्छौँ भोलि नै त्यो आइहाल्छ भन्ने पनि होइन, तर यसको प्रयास चाहिँ निरन्तर रूपमा गरिराख्नुपर्छ। र अर्को भनेको जस्तै अब न्याय माग्ने कुरा त उहाँले गर्नुभयो, तर त्यसपछि के गर्ने त? अब निरन्तर रूपमा हामीले अब विशेष गरेर वैदेशिक सहायतालाई अब पुनर्निर्माण पुनर्स्थापनाहरूमा परिचालन गर्नको लागि अलिकता अन्य देशहरूले कसरी गरेका थिए, जस्तै पाकिस्तानले होइन एउटा दाताहरूको लगानी सम्मेलन गरेका थियो, भूकम्पपछि हामीले त्यस्तै किसिमको लगानी सम्मेलन गऱ्यौँ होइन, अब त्यस्तै गर्ने हो कि वा अब कसरी जाने भने अब त्यो भाषणलाई एक्सनमा ट्रान्सलेट गर्नु पर्यो। अब चाहिँ
13: जुन अहिले सम्बोधन गर्नु प्रधानमन्त्रीले, अब यसलाई चाहिँ कूटनीतिक रूपमा निरन्तरता दिन र हाम्रो आवाज सुनाउनको लागि चाहिँ हाम्रो तर्फबाट अब के गर्नुपर्छ?
12: हामीले सहयोग चाहिँ माग्ने तर आफ्नो कुराहरूलाई चाहिँ जतन नगर्ने भने अन्तर्राष्ट्रिय मञ्चमा उठाइदिने कुरा मात्रै हुन्छ कि। हामीले घरभित्र नै हामीले अन्तर्राष्ट्रिय रूपमा भनेका कुराहरूलाई त्यसलाई लागू गर्न जरुरी छ कि, त्यो कुरालाई आफूले पनि कार्यान्वयन गर्न पर्यो नि त।
5: वहाँ हुनुहुन्थ्यो जलवायु विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठ। काया कैरनमा फेरि खबरको सिलसिला भोटेकोशी बाढ़ीको एक महीना पूरा भएको छ, तर 5,550 जना अझै बेपत्ता छन्। अहिलेसम्म 1,453 जनाको शव भेटिएको छ। बाढ़ीमा बेपत्ता मध्ये जीवितै भेटिने सम्भावना कम हुँदै गएको तथा शव पनि भेटिन छाडेपछि सरकारले खोज तथा उद्धारको कामबाट सुरक्षाकर्मीको संख्या घटाउने तयारी गरेको छ। पछिल्ला 3 दिन यता शव भेटिएका छैनन्। रसुवा र नुवाकोटका जलविद्युत आयोजना मध्ये माथिल्लो त्रिशुली एक बाहेक अरूको खोजीको काम लगभग बन्द गरिएको छ। त्रिशुली एकमा खोजी भइरहेको छ। चिलिमी लाङटाङ जलविद्युत आयोजना भने खोजीको काम समाप्त भएको भनेर जिल्ला सुरक्षा समितिले निर्णय गरेको छ। अझै पनि खोज उद्धार शव व्यवस्थापन तथा पुनर्स्थापनामा 20,000 सुरक्षाकर्मी खटिएका छन्। अब त्यो संख्या क्रमशः घटाउँदै लैजाने तयारी छ। नेपाल प्रहरीले रसुवा नुवाकोट र धादिङमा समन्वय गर्न खटाएका उच्च अधिकारीलाई फिर्ता बोलाइसकेको छ। यद्यपि सुरक्षाकर्मी खटिएको प्रहरी प्रवक्ता अभिनारायण काफले बताउनुहुन्छ, सेनाले पनि संख्या घटाउन थालेको छ। अब पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा पुननिर्माण तथा पुनर्स्थापनाको काम अघि बढ़ाउने सरकारको तयारी छ। क्षतिको विस्तृत प्रतिवेदन आए लगत्तै पुनर्स्थापना र पुननिर्माण केन्द्रित काम गर्ने सरकारको योजना रहेको हो। यस्तै बेपत्ताहरूलाई मृतक सर राहत दिन कानून संशोधन पनि गर्ने तयारी रहेको खबर नयाँ पत्रिकाले लेखेको छ।
6: अमेरिका इजरायल र इरान बीच गएको फागुनमा युद्ध शुरू भएपछि खाड़ी क्षेत्रको अर्थतन्त्र, श्रम बजार र हजारौं नेपाली सहित आप्रवासी श्रमिकको रोजगारी संकटमा परिरहेको छ। वैदेशिक रोजगारीमा गएका नेपाली मध्ये झण्डै 60% यही क्षेत्रमा छन्। परराष्ट्र मन्त्रालयका अनुसार यस क्षेत्रमा झण्डै 19,00,000 नेपाली कार्यरत छन्। मध्य पूर्वको तनावपछि त्यहाँ कार्यरत कति नेपालीले रोजगार गुमाए वा बेतलबी विधामा फर्किएका छन् भन्ने यकिन विवरण सरकारसँग छैन। वैदेशिक रोजगार विभागका अनुसार युद्ध शुरूको गएको फागुनदेखि भदौसम्म नयाँ श्रमिक भर्ना हुने संख्या 52.12% खुम्चिएको छ। अघिल्लो आर्थिक वर्षको फागुनदेखि भदौसम्म नयाँ श्रम स्वीकृति लिएर जानेको संख्या 2,28,165 थियो। गएको फागुनदेखि भदौसम्म जानेको संख्या 1,09,249 सीमित भएको छ। वैदेशिक रोजगारी गइरहेको युवा शक्ति रोकिँदा यसले आन्तरिक श्रम बजारमा झन दबाव पर्ने देखिएको छ। खाड़ी युद्ध शुरू भएको 7 महिनामा नयाँ श्रमिक भर्नामा आधा संख्या घटे पनि नेपालको रेमिटेन्समा तत्काल गिरावट देखिएको छैन। गएको आर्थिक वर्ष देशमा 23,63,13,00,00,000 रूपियाँ रेमिटेन्स भित्रिएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा 37.1% बढ़ी हो। युवा श्रम तथा रोजगार मन्त्रालयका अनुसार गएको आर्थिक वर्षमा रोजगारी खोजीका लागि नाम दर्ता गराउने बेरोजगारीको संख्या 7,45,000 भन्दा बढ़ी छ। यो 746 स्थानीय तहमा स्थापना गरिएको रोजगार सेवा केन्द्रमा बेरोजगार दर्ता संख्या हो। आन्तरिक श्रम बजारमा उपलब्ध जनशक्तिलाई सिप अनुसारको उत्पादनशील रोजगारीमा जोड्न नसकिरहेका बेला विकल्पमा हेरिएको वैदेशिक रोजगारीमा गएका श्रमिक नै कटौतीमा परेर फर्किरहनु परेको छ। खाड़ीको ढोका साँगुरिँदै देशभित्र रोजगारी खुम्चिँदै शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
5: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: बाढी र डुबानबाट बच्न के गर्ने?
15: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
14: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
15: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
14: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
15: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
14: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: डिस हो खुशीको कनेक्सन
2: कृषि मन्त्र नार्क सँग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सतर्कता अपनाऊ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। फौजदारी मुद्दामा पक्राउ परि आफै कानून व्यवसाय राख्न नसक्ने व्यक्तिलाई पक्राउ परेकै क्षणदेखि निशुल्क कानूनी सहायता उपलब्ध गराउने उद्देश्यसहित सरकारले नयाँ विधेयक प्रस्ताव गरेको छ। निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले अस्ति बिहिबार प्रतिनिधि सभामा पेश गर्नुभयो। विधेयक संशोधन प्रक्रियाको लागि स्वीकृत समेत भएको छ। विधेयकले कानूनी सहायताको दायरा फराकिलो बनाउने प्रस्ताव गरेको छ। असोज 2 गते विधेयक प्रतिनिधि सभा सचिवालयमा दर्ता गरिएको थियो। सहायता फराकिलो बनाउने प्रस्तावसँगै सेवालाई सबै तहका अदालत न्यायिक तथा अर्धन्यायिक निकायमा समेत विस्तारको प्रस्ताव गरिएको छ। कानूनी परामर्श तथा सल्लाहसँगै मुद्दाको कार्यवाही सुनवाई तथा फैसला कार्यान्वयनमा समेत सहायताको अधिकार प्रत्याभूत गर्ने व्यवस्था विधेयकले गरेको छ। संघ प्रदेश र पालिकाले समेत समन्वयात्मक रूपमा कानूनी सहायता सञ्चालन गर्ने व्यवस्था विधेयकले गरेको छ। प्रचलित कानून अनुसार अहिले कानूनी सहायताको दायरा प्रतिनिधित्व र कानूनी लिखतसम्म रहेको छ। विधेयकले परामर्श सेवा र वकालत समेतको अधिकार हुने व्यवस्था गरेको हो। पक्राउ परेदेखि नै निशुल्क कानूनी सुविधा शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
4: अब विदेशको खबर। युरोपेली संघ यू सदस्य देशहरूले युक्रेनलाई आपूर्ति गरिएका हतियारको थप आपूर्ति गर्न बनाएको कोषबाट 6.60 अर्ब युरो अर्थात 7.5 अर्ब डलर जारी गर्न सहमति जनाएका छन्। यो रकम नेपाली रूपियाँमा झण्डै 10.5 खर्ब रूपियाँ हुन्छ। युक्रेनलाई सैन्य सहयोग दिन हंगेरीको विरोधका कारण भुक्तानीमा भिटो लागेको थियो, तर अप्रेलमा पीटर म्यागायरले भिक्टर ओरोबानलाई प्रतिस्थापन गरेपछि हंगेरीले नीति परिवर्तन गर्यो। त्यसपछि यो रकम कसरी प्रयोग गर्ने भन्ने बारे निरन्तर छलफल हुँदै आएको थियो। युरोपेली संघकी विदेश नीति प्रमुख काजा कालसले 4.7 अर्ब युरो सदस्य देशहरूलाई प्रतिपूर्ति गर्न प्रयोग गरिने बताउनुभयो। केही देशहरूले आफ्नो अंश युक्रेनलाई रूस विरूद्ध लड्न सहयोग गर्न प्रयोग गर्ने बताइरहेका छन्। झण्डै 90 करोड़ युरो युक्रेनी सेनाका लागि युरोपेली संघको नेतृत्वमा हुने तालिम मिशनमा खर्च हुनेछ भने 1 अर्ब युरो नयाँ संयुक्त खरिद उपक्रममा खर्च हुने कालासले बताएको समाचार संस्था एएफपीले जनाएको छ।
5: अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपालले आज आयोजक जापानसँग खेल्दैछ। आइचीमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा अहिले बिहान 6:45 बजेदेखि शुरू हुनुपर्ने खेल वर्षाका कारण ढिलाइ भइरहेको छ र अहिलेसम्म टस हुन सकिरहेको छैन। यसअघि हिजो भएको खेलमा नेपालले अफगानिस्तानलाई हराउँदै विजयी शुरूआत गरेको छ। अफगानिस्तानले दिएको 103 रनको लक्ष्य नेपालले 18 ओभर 2 बलमा 5 विकेट गुमाएर भेटायो। एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपाल र अफगानिस्तान बीच 12 वर्षपछि भेट हुँदा नेपाल विजयी भयो। सन् 2014 दक्षिण कोरियाको इन्चोनमा भएको प्रतियोगितामा नेपाल अफगानिस्तानसँग 8 रनले पराजित भएको थियो। अफगानिस्तानले अस्ति पहिलो खेलमा जापानलाई 48 रनले हराएको थियो। समूह एमा नेपाल अफगानिस्तान र जापान रहेका छन्। समूहबाट शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। क्वार्टर फाइनलमा पुग्ने टोलीले भारत वा श्रीलंका मध्ये एक टोलीसँग खेल्नेछ। एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपालको यो 4थो सहभागिता हो। नेपाल अहिलेसम्म क्वार्टर फाइनल भन्दा अगाडि बढ्न सकेको छ।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। एमाले केन्द्रीय कमिटी बैठकमा करिब 20% सदस्यले उठाएको नीति र नेतृत्व पुनर्गठन गर्नुपर्ने मत दबाएर अध्यक्ष केपी शर्मा ओली बलियो हुने गरी निर्णय गरिएको छ। एमाले पुरानै नीति र नेतृत्वमा पुनर्जागरण अभियान चलाउने निर्णय गरेको हो। यस्तै करिब 1 वर्षदेखि तदर्थ नेतृत्वमा चलिरहेको नेकपाको महाधिवेशन अनिश्चित बनेको खबर कान्तिपुरले लेखेको छ।
5: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार सम्बन्धी अनुसन्धानको क्रममा शंकास्पद व्यक्तिको पोलि इलेक्ट्रोनिक ग्राफ परीक्षण गर्न सक्ने कानूनी अधिकार पाएको छ। सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोग नियमावली 2059 संशोधन गर्दै आयोगलाई अधिकार दिएको हो। मन्त्री परिषदबाट पारित संशोधित नियमावली अस्ति बिहिबार राजपत्रमा प्रकाशित भएको छ।
4: सुरक्षा अधिकारीलाई आवश्यक नेशनल डिफेन्स कोर्स सहित सुरक्षा र प्रतिरक्षा सम्बन्धी अरू विषय अध्यापन गराउन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्न लागि छ। सरकारले नेपाली सेनाको रेखदेखमा सञ्चालन गर्ने गरी राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय खोल्न लागेको हो।
5: नेपाल गुणस्तर तथा नापतोल विभागले खाने तेलको गुणस्तर प्याकेजिङ र लेबलिङलाई थप सुरक्षित एवं व्यवस्थित बनाउने गरी नयाँ गुणस्तर मापदण्डको तयारी गरेको छ। विभागले तोरी, भटमास, सोयाबीन र सूर्यमुखी सनफ्लावर तेलको गुणस्तरमा समस्या देखिन थालेपछि नयाँ गुणस्तर मापदण्डको अन्तिम मस्यौदा तयार गरेको खबर गोर्खापत्र दैनिकले छापेको छ।
4: नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको 40 मेगावाटको राउघाट जलविद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोड़िएको छ।
5: ताप्लेजुङको दोभान बजारमा अस्ति बिहिबार दिउँसो भएको आगलागीबाट 14,56,00,000 रूपियाँ बराबरको क्षति भएको छ। प्रहरीका अनुसार मेरिङदेङ गाउँपालिका 3 खामलुङको दोभान बजारमा भएको आगलागीबाट 14 करोड़ बराबरको क्षति भएको हो।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: मध्य र पश्चिमका धेरै ठाउँमा निरन्तर झरी, आज पनि ठूलो पानी पर्ने, भोलिसम्म पश्चिम क्षेत्रमा वर्षा केन्द्रित, पर्सीदेखि सुधार हुने मौसमविदको भनाई।
4: मुख्य राजमार्गमा आज पनि गाड़ी नचल्ने, सड़क अवरोधले काठमाडौँमा ग्यास र तरकारी आपूर्ति असहज।
5: जलवायु न्यायका लागि विश्व सामु नेपालको अपील, राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको सम्बोधन सान्दर्भिक रहेको विज्ञको भनाई। जलवायु न्यायको विषयलाई कार्ययोजना र कार्यान्वयनसँग जोड्नुपर्नेमा जोड़।
4: युक्रेनी हतियार कोषको 7.5 अर्ब डलर प्रयोग गर्न दिन यू सदस्य देशहरू सहमत, हंगेरीले आफ्नो पुरानो नीति परिवर्तन गर्यो।
5: र एसियाली खेलकुदको क्रिकेटमा नेपाल र जापानको खेल वर्षाका कारण ढिलाई।
4: र अन्त्यमा आजको कार्टुन, आज हामीले राजेश केसीले बनाउनु भएको कार्टुन लिएका छौं। राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले पशुपतिनाथले सबैको कल्याण गरून् भनेको र यता पूर्व 3 प्रधानमन्त्रीको वर्तमान अवस्थासँग यो कार्टुनलाई जोड़िएको छ। यहाँ एउटा कोठाभित्र देउबा, ओली र प्रचण्ड जस्तै देखिने मान्छे विरक्तिको अनुहारमा भुइँमा ट्याक्राक टुक्रु बसिरहेका छन्। टीभीमा प्रधानमन्त्रीले श्री पशुपतिनाथले सबैको कल्याण गरून् भनेको सुनेपछि भुइँमा बसिरहेका 3 जना भन्दैछन्, खुब गरे। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। वर्षाको बेला सकेसम्म लामो दूरीको यात्रा नगरौं। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा सञ्चालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626 33964। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।

0: हौ लाउरेहरू हातमा के पो बोकेर लग्यो गुटुङटुङ
1: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि
0: हौ लु समस्याको समाधान भनेकै म हो
2: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
0: हौ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो जुसेले
1: दुबकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
2: लु अब त्यहीँबाट जाने
0: लाखे सल्लाह दिएर के पाक्क बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त नाइटिङ मोङटिङमा किनेर ल्याएको रेडियो छ लु सुनु त
3: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852510094 9812376742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल डिभिजन वन कार्यालय चैनपुरको अत्यन्त जरुरी सूचना इस चैनपुर सब डिभिजन कार्यालय चैनपुरको B20067 नामक फलामे डाटा हराइरहेको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ उक्त फलामे डाटा फेला पार्नुहुने महानुभावलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको छ फेला पार्नुहुने महानुभावले उक्त डाटा डिभिजन वन कार्यालय संखुवा सभा चैनपुर सब डिभिजन वन कार्यालय चैनपुर वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिनुहुन अनुरोध छ उक्त डाटा फेला पारी आफू खुसी प्रयोग वा दुरूपयोग गरेको पाइएमा प्रचलित कानून बमोजिम दण्ड सजाय समेत हुनेछ डिभिजन वन कार्यालय संखुवा सभा चैनपुर सब डिभिजन वन कार्यालय चैनपुर
4: होइन है केटा दिदीको बिहे पनि आयो इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि त्यो पनि हो चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ बोजाउनको लागि उपहार पनि चाहियो नि मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन सम्झनाको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने अब चैनपुरतिरै जानु पर्ला ल त्यतिको लागि चैनपुर जानुपर्छ हाम्रै माझी ओखर भट्टेमा सबै इलेक्ट्रोनिक एन्ड भिभो फोटो स्टुडियो छँदैछ नि टप टप त्यहीबाट हुन्छ त हुन्छ त त्यहाँ त एलइडी टिभी मोबाइल सेट उफर साउन्ड सिस्टम मोबाइलका ब्याट्री चार्जर हेडफोन सिम कार्ड सबै किसिमका रिचार्ज कार्ड लाइट खडी रेडियो टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि साथै फोटोकपी फ्याक्स लेमिनेसन फोटो फ्रेमिङ प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ फ्रेमिङ अर्जेन्ट फोटो ब्यालेन्स कट अफ इमेल इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि
5: त्यति मात्र होइन विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ
6: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो माधि नगरपालिका चार ओखरगोटे संखुवा सभा मोबाइल 9841913181 र 9869786333
4: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो

0: जान्छ। तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, लिख्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म गए छु। आए
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्रादी, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852545741।
3: बस्मेत वस्त्रालयले दिँदैछ ग्राहकहरूको लागि सुवर्ण अवसर। उपहारका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनुहुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्मेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टेलिकम अगाडि, प्रोपाइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 9861443460।
4: गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाईगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाईगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तबसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तबसिल बमोजिमको स्थान र समयमा एकाईगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाईगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
5: 15 एकाईगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा,
4: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा,
5: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
4: आर्थिक वर्ष 2082-83 वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा,
5: आर्थिक वर्ष 2083-84 लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
4: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा,
5: आर्थिक वर्ष 2082-83 सिआर लाभांश तथा संरक्षित पूँजी कोष फिर्ता सम्बन्धमा,
4: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा,
5: सिआर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा,
4: वार्षिक कार्य योजना 2083-84 अनुमोदन सम्बन्धमा,
5: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा,
4: एकाई प्रतिनिधि छनौट सम्बन्धमा र विविध एकाईगत साधारण सभाका कार्यक्रम स्थान र मिति, एकाई नम्बर 1 चैनपुर नगरपालिका, ओडा नम्बर 8, 9, 10 र 11, मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे, स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुन्थान, चैनपुर नगरपालिका 8, शङ्खुवा सभा।
5: एकाई नम्बर 2 चैनपुर नगरपालिकाका ओडा नम्बर 1, 2, 3, 4, 5, मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे, स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार, चैनपुर नगरपालिका 4, शङ्खुवा सभा।
4: एकाई नम्बर 3 चैनपुर नगरपालिका ओडा नम्बर 6, मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे, स्थान दिलकुमारी सभा भवन, चैनपुर नगरपालिका।

0: पूर्वलाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला।
1: यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852051094 9812376742 र व्हाट्सएप नम्बर 9704538302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: 7 AM
3: अहिले बिहानको 7 बज्यो। सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश।
4: कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली
3: सागर घायल कुलुङ साल्पा श्रीछो गाउँपालिका 4 भोजपुर हाल रोमनिया
4: भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डडलधुरा हाल इन्डिया
3: सानुमाया शेर्पा पाँचकपन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा हाल कुबेर
4: मीडिया प्रेमी निमु शेर्पा पाँचकपन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा
3: पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया
4: सपना सासंखर माझी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा
3: जीवन फाबेन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया
4: अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 प्याउली भोजपुर
3: सुजाता यखा इलुङबाङ धर्मदेवी नगरपालिका 7 आँखी भुई संखुवा सभा हाल मोरङ
4: लिम्बु विजय पाँचकपन नगरपालिका 1 कुसुवा संखुवा सभा हाल मलेसिया
3: अनिता गदाल बराइली धर्मदेवी नगरपालिका 1 तेल्लोको संखुवा सभा
4: सुरत राई तुम्छा पौवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
3: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसुला केराबारी 5 थर हाल कुबेत
4: बिरबल तामाङ साल्पा चिलिसो गाउँपालिका 4 भोजपुर
3: रवि पहाडी मकवानपुर गाउँपालिका 2 राई गाउँ हेटौडा हाल मलेसिया
4: गजेन्द्र राई साल्पा चिलिसो गाउँपालिका 4 भोजपुर
3: अर्जुन यखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा
4: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर
3: र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ संख्या

गुड मर्निङ अनि शुभ बिहानी कार्यक्रम शुभ सन्देशको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै सदाजे आजको बसाईमा पनि म तपाईँकै साथी कार्यक्रम प्रस्तोता सुमिता कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेकी छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको दुन रेडियो अरूण 97.6 मेगाहर्ट्जको रेडियो तरंगसँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यसै गरी तपाईँले यति बेला हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले यति बेला प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। र विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायलाई तपाईँले हप्ताको सातै दिन सातैबार यानि कि बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आउनुभएको छ। र विशेष गरी कार्यक्रम शुभ सन्देश व्यवसाय तपाईँको लागि भनेर छुट्याएको समय हो। अबको 8 बजेसम्म म तपाईँहरूकै साथमा रहन्छु। विशेष तपाईँको विशेष शुभकामना सन्देशहरूलाई सँगै छौँ अबको 8 बजेसम्म। र तपाईँले चाहिँ सहभागिता जनाउँदै गर्नुहोला भन्न चाहन्छु। र विशेष गरी कार्यक्रम शुभ सन्देशलाई प्रायोजन यस कार्यक्रमलाई प्रायोजनमा जोडिएर साथ दिनुहुने हाम्रा जम्मा साथीहरू 20 जना साथीहरू हुनुहुन्छ, उहाँहरूप्रति म विशेष धन्यवाद दिन चाहन्छु र मनैबाट सम्झना पनि चाहन्छु। र एकदमै बिहानीको बसाइ छ साथीहरू, यति बेला के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, तपाईँ जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। विशेष गरी एकदमै बिहानीको बसाइ छ, चैनपुरतिर मौसम एकदमै धेरै चिसो छ, बाहिरसम्म त अघि त पानी परिरहेको थियो, अहिले पनि सिमसिम पानी परिरहेको होला भनेर मैले चाहिँ बाहिरभित्रबाट आशंका गरेको छु। एकदमै बिहानीको बसाइ छ, कतिपय साथीहरू त्यति बेला ओछ्यानतिरै हुनुहुन्छ होला, प्राय यसो धेरैजना साथीहरू त ओछ्यानतिरै हुनुहुन्छ होला, कतिपय साथीहरू त अब एकदम चिसो छ, एकदम पानी परे लगातै होइन जाडो पनि बढिया छ, आगो ताप्दै हुनुहुन्छ होला, कतिपय साथीहरू गरेसी काममा व्यस्त हुनुहुन्छ होला, खाना पकाउनु खाना बनाउन, कतिपय साथीहरू बाहिरको यात्रातिर हुनुहुन्छ होला, यात्रामा भए त पनि हामीले त सुन्न त पाउनु भएको छैन होला, तपाईँ जहाँ हुनुहुन्छ जुन अवस्थामा हुनुहुन्छ यो समयमा हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र विशेष गरी कार्यक्रम शुभ सन्देशको बसाइ तपाईँ सुन्दै हुनुहुन्छ भने तपाईँहरूको लागि भनेर छुटिरहेको नम्बर 98 40 67 68 23 को लाइन खुल्ला भइसक्यो। तपाईँ फटाफट फोन डायल गर्दै गर्नुहोला, यो बसाइमा तपाईँको शुभकामना सन्देशहरू छन् भने लिएर आउनुहोला। यो बसाइमा तपाईँको शुभकामना सन्देशहरू सँगको लागि नै म उपस्थित भइसकेकी छु। र त्यसै गरी तपाईँले यदि हामीलाई फेसबुक अडियो लाइभबाट पनि सुन्दै हुनुहुन्छ भने लाइभको कमेन्ट बक्स पनि खुल्ला छ, त्यहाँबाट पनि तपाईँले आफ्ना विशेष शुभकामना सन्देशहरू छन् भने लेखेर पठाइराख्नुहोला भन्न चाहन्छु। लेखेर पठाउनुभयो भने तपाईँको होइन अब दुईवटा माध्यम त छ, एउटा फोन लाइन र यता अडियो लाइभको कमेन्ट बक्स। तपाईँको फोन लागेन भने पनि अडियो लाइभमा आएका कमेन्टहरू त पक्कै पनि रिड आउट हुनेछ, तपाईँले फोन लाउन सक्नु भएन भने होइन, अब झन् दुई फोनतिर पनि शुभकामना र यता फेसबुक लाइभमा पनि शुभकामना दिनुभयो भने त तपाईँ त लकी हुनुहुन्छ। जे होस् तपाईँले कमेन्ट पनि गर्नुहोला, म छोटोमा भए पनि कमेन्टहरू पनि व्यवसायमा म लिनेछु। र अब भने चाहिँ कार्यक्रम शुभ सन्देश मार्फत साथीले विशेष शुभकामना सन्देश दिनुपर्दाखेरि आज मिति 2083 साल भदौ महिना सरी असोज महिनाको 10 गते जति नै साथीहरूको जन्मदिन परेको छ, जन्मदिनको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी बिरामी हुनुहुन्छ भने तपाईँलाई शीघ्र स्वास्थ्य लाभको कामना, त्यसै गरी यात्रामा हुनुहुन्छ भने यात्रा सफलताको लागि विशेष शुभकामना, तपाईँ यात्रा भनौँ यो झरी बादलको समयमा तपाईँ यात्रा पनि नगर्नुहोला सके भएर भन्न चाहन्छु म चाहिँ। त्यसै गरी वैवाहिक जीवनमा बाधिँदै हुनुहुन्छ, दाम्पत्य जीवनको धेरै धेरै शुभकामना, नयाँ कामको थालनी गर्दै हुनुहुन्छ, कार्य सफलताको लागि पनि विशेष शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी परीक्षा लेख्दै हुनुहुन्छ, तपाईँले शैक्षिक सफलताको लागि विशेष शुभकामना, र तपाईँ जो जति साथी जहाँ हुनुहुन्छ जुन अवस्थामा हुनुहुन्छ तपाईँ सम्पूर्ण साथीलाई आफ्नो आफ्नो क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो अरुणको तर्फबाट। र अब भने चाहिँ फटाफट आउनुहोला, 98 40 67 68 23 को लाइन खुल्ला छ। यति बेला मौसम कता कता पानी परिरहेको छ, तपाईँले पनि यो समयमा कार्यक्रममा सहभागिता जनाएर तपाईँको ठाउँतिरको के छ अवस्था कस्तो छ होइन त्यो पनि जानकारी गराउन सक्नुहुनेछ। चैनपुरतिर अहिले चाहिँ पानी परिरहेको छ भन्नुपर्छ होइन, लगातार 3 दिन भयो पानी परेको, लगातार राति चाहिँ केही रहेको हो कि जस्तो अनुभव लागेको थियो मलाई, तर अहिले बिहानबाट फेरि स्टार्ट भयो पानी पर्नको लागि। र अब भन्दै म तपाईँहरू माझमा पहिलो साङ्केतिक कोसेली एकदमै तपाईँहरूको माझमा यो गीत राख्दैछु, गीतपछि म फेरि पनि
व्यवसायमा तपाईँलाई तपाईँहरूको विशेष शुभकामना समेट्नको लागि आउँदैछु। कार्यक्रम शुभ सन्देशको व्यवसाय तपाईँ सुन्दै रहनुहोला।

0: हजुर, कार्यक्रमको शुरूआत मैले एकदमै मिठो गीत राखेको थिएँ, पूर्वको माया पश्चिमलाई। यो गीत तपाईँहरूमा पहिलो सांकेतिक कोसेलीको रूपमा राखिसकेको छु मैले, र अब भने व्यवसायमा म ढिला गर्दिनँ, तपाईँहरूकै विशेष शुभकामना सन्देश सङ्गलनलाई तर्फ लाग्छु म। यो एक घण्टाको अवधिभर मैले धेरैजना साथीहरूलाई चाहिँ व्यवसायमा अटाउनुपर्ने हुन्छ, र धेरैजना साथीहरूको चाहिँ शुभकामना सन्देशहरूलाई मैले व्यवसायमा समेट्नुपर्ने हुन्छ। र आउनु होला, 9840668823 को लाइन खुल्ला छ, तपाईँ सुन्दै हुनुहुन्छ भने फटाफट फोन गर्नुहोला, र तपाईँले व्यवसायमा आएर चाहिँ साथीहरू सम्झिने कोसिस चाहिँ पटक्कै पनि नगरिदिनु होला, किनभने यो भनेको तपाईँको विशेष शुभकामना सङ्गल्ने व्यवसाय हो। साथीहरू सम्झिने कोसिस गर्नु भने तपाईँको फोनलाई चाहिँ म यतैबाट डिस्कनेक्ट हानिदिनेछु, यति कुरा चाहिँ ख्याल गर्नुहोला साथीहरू, होइन? र पनि मैले त्यति खास चाहिँ अब डिस्कनेक्ट हान्छु त भनिरहेको हुन्छु, तर म त्यसरी डिस्कनेक्ट हान्न चाहिँ सक्दिनँ, किनभने तपाईँले साथीहरू नसम्झिनु होला, होइन? अब मैले पनि म पनि कार्यक्रमको फर्मेट भन्दाखेरि बाहिर नजाउँ, तपाईँको बल्ल बल्ल लागेको फोन त हुन्छ, होइन? कसरी काट्ने भनेर मलाई एकदमै म अलिकति अन्यलमा हुन्छु। पहिला पनि अब हुन त हो, मैले पनि योभन्दा पहिला तपाईँहरूले जस्तै हो म पनि, होइन? फुल लाउनु कति गाह्रो पर्छ, कसरी लाग्छ भनेर मलाई यो सबै एकाएक थाहा छ, होइन? फुल लाउनु कति गाह्रो हुन्छ रेडियोमा भनेर त मैले पनि भोगेरै आएको मान्छे हो, त्यही भएर म तपाईँहरूको फोनलाई चाहिँ काट्नु चाहिँ सक्दिनँ, तर पनि तपाईँले यो व्यवसायमा आएर होइन कार्यक्रमको फर्मेटभन्दा मिचेर चाहिँ बाहिर नजानुहोला भन्न चाहन्छु। र यति भन्दै भन्दै अब म फोन लाइनतर्फ लाग्छु। आजको लागि फर्स्ट एन्ड लकी कलर साथी लाइनमा हुनुहुन्छ, कहाँदेखिको हुनुहुन्छ म उहाँलाई अन्यर गर्छु। हेलो, गुड मर्निङ, नमस्ते।
1: हेलो, गुड मर्निङ, नमस्ते।
0: हजुर, गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, राजु कटवाल भोजपुरबाट, म आरामै छु, सन्चै छु भन्नुपर्छ है त।
1: हजुर,
0: हजुर, हस् हुन्छ, तपाईँले कस्तो छ? हजुर, अब झुकिएर भन्दा नि अब ठ्याक्कै फोन रिसिभ हुने समय हो यो भनेको, होइन? अब बिच बिचमा मात्रै कुनै कुनै बेलामा चाहिँ रिसिभ हुन गाह्रो हुन्छ। फर्स्टमै आउनु भएको छ राजुजी, अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस्, यति बेला के गर्दै हुनुहुन्छ?
1: त्यति बेला बसी बसै छ, मिस पानी पर्दै छ कि, अब खासै केही गर्ने अवस्था छैन, अब 3-4 दिनै भइसक्यो होला आज लगातार पानी परेको छैन भन्नुपर्छ है त।
0: एकदमै पानी परेको छ, परेको छ, 12 गतेसम्म यस्तै हो, होइन? अब यतातिर नि पानी परि नै रहेको छ राजुजी।
1: हजुर, हुन्छ, म शुभकामना राखिहाल्छु है।
0: हजुर, ल हुन्छ,
1: हुन्छ। हजुरलाई आजको दिन शुभ र साथमा कार्य सफलता कामना भन्ने रेडियो अटाउनुहोस्, इन प्लस टिमकै लागि आजको दिन शुभ र साथमा कार्य सफलता कामना मिठो सम्झना गरे। जो जति साथीहरू यात्रामा हुनुहुन्छ यात्रा सफलता कामना गरे, जो साथीहरू जन्मदिन मनाउँदै हुनुहुन्छ जन्मदिनको लाखौं लाख शुभकामना, जो साथीहरू युनिभर्सरी मनाउँदै हुनुहुन्छ युनिभर्सरीको धेरै शुभकामना, सबैलाई आजको दिन शुभ र देश विदेशमा रहेर सुनेर साथ दिनुहुने सम्पूर्ण साथीहरूलाई आजको दिन शुभ र भन्दै जान्छु। नमस्ते, नमस्कार है त।
0: हजुर, नमस्ते, टेकियर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट राजु कटवाल, उहाँसँगमा छुट्यो, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर यस समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते, कहाँबाट बोल्दै हुनुहुन्छ? हजुर, किमालुङबाट पासाङकी शेर्पा बोल्दै हुनुहुन्छ, अनि के छ हाम्रो पासाङकीजी यति बेला के गर्दै हुनुहुन्छ? हजुर, चिया खाएर बसिराख्नु भएको छ, अब घाँस काट्नको लागि जाने तयारीमा हुनुहुन्छ भनेपछि किन आज के मालुङतिर पानी परेको छैन?
2: हजुर,
0: ए भनेपछि रहिरहेछ है अहिले के मालुङतिर? हजुर, यता त पानी परि नै रहेको छ पासाङकीजी, बिहान राति चाहिँ रहेको जस्तो अनुभव भएको थियो मलाई, तर अहिले बिहान चाहिँ अहिले पनि परिरहेको छ भन्नुपर्छ है त। हजुर, ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, यो व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ न त।
2: अरे के देखिको दोलाएर सङ्घ यात्रा भन्नुहुन्छ, त्यसरी उसको लागि चाहिँ हजुर शुभ राहुस् भन्नु चाहन्छु, शुभयात्रा राम्रो सम्झाउ भन्नु चाहन्छु। जति पनि मलाई चिन्नुहुन्छ उहाँलाई सम्पूर्णलाई नि भाउजू चमलिङ निर्माला अनि चाहे अब शेर्पा अनि जहाँ पनितिर हुन्छ त्यति टोलमाको लागि त्यो विशेष गरी हजुर शुभ राहुस् भन्ने आशा हो है।
0: हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट पासाङकी शेर्पा, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश सबै सबै साथीहरूमा एकमुष्टमा राखेर यस समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो, गुड मर्निङ, नमस्ते।
3: हेलो, गुड मर्निङ, नमस्ते।
0: हजुर, गुड मर्निङ, नमस्ते, नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर पाँच खबर नौबाट अञ्जना शङ्कर बोल्दै हुनुहुन्छ। के छ हाम्रो अञ्जना शङ्करको खबर खबर यति बेला के गर्दै हुनुहुन्छ? हजुर प्रोग्रामकै साथमा हुनुहुन्छ। अनि पाँच खबरतिर अहिले कस्तो छ मौसम, पानी परिरहेछ कि छैन? हजुर यता पनि पानी परिरहेकै अवस्था होला भन्ने चाहिँ मैले बुझेको छु। अघिसम्म त परि नै रहेको थियो, अहिले पनि बाहिर सिमसिम चाहिँ परिरहेको छ होला भन्नुपर्छ है त। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रम शुभ सन्देश व्यवसायमा। तपाईँको शुभकामना सन्देश तर्फै लागो भए हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला पाँच खपन नगरपालिका नौबाट अञ्जना शङ्कर, उहाँसँग म छुटे। उहाँले पनि आफ्नो शुभकामना सन्देश सबै सबै साथीहरूमा राखेर समयबाट छुटिसक्नु भएको छ। अर्कोजना मित्र हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते।
3: हेलो गुड मर्निङ नमस्ते।
0: हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर धरानबाट तीर्थ राई बोल्दै हुनुहुन्छ, के छ हाम्रो तीर्थको खबर खबर?
3: हजुर म लगाएको यता धरान तीर्थको खबर एकदमै ठिकै छ भन्नुपर्छ। अनि मौसमको बारेमा जानकारी गराउनु पर्दाखेरि धुमधुम छ भन्नुपर्छ है।
0: हजुर भनेपछि धरानतिर अहिले पानी परेको छैन है?
3: हजुर परेको छैन भनौँ न।
0: हजुर ल एकदमै राम्रो रहेछ, जे होस् खुसी लाग्यो आउनुभयो। अनि व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौँ न त।
3: हुन्छ, यस विषयमा मेरो शुभ सन्देश राख्नु पर्दाखेरि पहिला पहिला तपाईँलाई आज रेडियो अरुण हो जहाँ तिमीलाई आजको दिन शुभ रहोस् भन्न चाहन्छु। अनि के साथीभाइहरूलाई शुभ सन्देश राख्नु पर्दाखेरि सर हुन्छ सुरेज राई तुम छ, सानुमाया शेर्पा, मिडिया प्रेम निमित शेर्पा, अनि सुनिम शेर्पा, अनि शेर्पा लगातार त धेरै हुनुहुन्थ्यो, म अहिले यात्रामा छु है, कालोको यात्रामा छु, त्यही भएर अलिक बोल्न गाह्रो भयो। जग चाहिँ मलाई के छ भनेर दिनुहुन्छ सम्पूर्ण साथीहरूलाई आजको दिन शुभ रहोस् भन्दै हजुरको बसाइबाट छुटेर जान चाहन्छु। हस्त नमस्ते, बाबाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला तीर्थ राई, खाँदबारी छ तल्लो बाङ्ठ घरमै हाल यति बेला दरानबाट हुनुहुन्थ्यो उहाँसँग म छुटे। उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्को जनमित्र पनि लाइनमै हुनुहुन्छ, कहाँदेखिको हुनुहुन्छ म उहाँले अन्यार गर्ने तर्खरमा छु। हेलो गुड मर्निङ नमस्ते।
4: हेलो गुड मर्निङ नमस्ते, नमस्कार।
0: हजुर गुड मर्निङ नमस्ते, नमस्कार, कहाँबाट को बोल्नुभयो? हेलो गुड मर्निङ नमस्ते, ए अरुण पारी भोजपुरबाट वरुण चञ्चलले बोल्दै हुनुहुन्छ, के छ वरुण यति बेला के गर्दै हुनुहुन्छ नि? हजुर ठिकै छ, राम्रै छ, सुती राख्नु भएको छ, एकदमै जाडो परेको छ है? होइन मलाई पनि त्यस्तो लाग्यो, पानी अब आज लगातार तिन दिन परिरहेको छ, यो पानी परेको भनौँ, यो पानी परेकोले होला चिसो चाहिँ एकदम अत्याधिक बढिरहेको छ त चैनपुरतिर पनि। हजुर ल आफ्नो ख्याल गर्नु होला। हजुर हजुर हजुर ल आफ्नो ख्याल गर्नु होला, चिसो बढिया छ। अनि आउनुभयो कार्यक्रममा वरुणजी, व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लगाऊ।
4: विशेष गरी त अब तपाईँलाई आज दिन एकदम शुभ रहोस् अनि कार्यक्रमलाई धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि त्यसरी आज जन्मदिन मनाउने साथी हुनुहुन्छ हाम्रो सृजना राई, अनि त्यसरी हाम्रो कमला राई हुनुहुन्छ, उहाँहरू दुईजना जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि हाम्रो आशिष नयन बस्ने, ढकाल धामरा, सुनिल लिम्बू, अनि त्यसरी हाम्रो रोमन मोसन तामाङ पूर्वेली, आकाश राई, हाम्रो भाइ कृष्ण तामाङ, अनि त्यसरी हाम्रो राजगिरी काइला, अनि दन्तली कुलुङ शर्मिला हुनुहुन्छ, अनि त्यसरी धेरै साथीहरू हुन्छ, अब तामिङ निर्मलाई सुरी मेयाङ लगायत सबै सबै राजाजी एकदम शुभ रहोस् अनि कार्य सफललाई धेरै धेरै शुभकामना छुटिन्छ।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला वरुण चञ्चले भोजपुरबाट, उहाँसँग म छुटे। उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा, हेलो गुड मर्निङ नमस्ते। हजुर सेवारो नमस्कार, सुमी लिम्बू बोल्दै हुनुहुन्छ है? हजुर अनि के छ हाम्रो सुमीको खबर खबर यति बेला के गर्दै हुनुहुन्छ? हजुर खबर खबर ठिकै छ, राम्रै छ, घर यस्तै कामतिर व्यस्त हुनुहुन्छ है? हजुर ल, अनि आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लगाऊ। हजुर नमस्ते, टेक योर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सुमित लिम्बू तेह्रथुमबाट, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश एकमुष्टमा राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना साथी पनि हुनुहुन्छ लाइनमा ब्याक टु ब्याक। हेलो, गुड मर्निङ, नमस्ते हजुर। हजुर गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर मिडिया प्रेमी राय अनिसा बोलेको भोजपुरबाट। अनि के गर्दैनुहुन्छ राय अनिसाजी व्यवसायमा?
5: अहिलेको समयमा प्रोग्राम सुन्दै कल गरेको, साथमा प्रोग्राममा कल लागेको, एकदमै खुसी भइरहेको
0: छ। हजुर मेरो पनि खबर ठिकठाक छ, राम्रै छ भन्नुपर्छ भनेपछि प्रोग्राम सुन्दै हुनुहुन्छ, साथमा कल गर्नुभयो, कल पनि लगाइसक्नु भएको छ है? हजुर ल, खुसी लाग्यो आउनुभयो र व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ न त। हजुर नमस्ते, टेक योर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला मिडिया पे मिराई अनिसा भोजपुरबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला म एकजना साथीले लिन्छु, त्यसपछि म कमेन्ट तर्फ लाग्छु। कोही मित्र हुनुहुन्छ? हेलो गुड मर्निङ, नमस्ते। हजुर गुड मर्निङ, नमस्ते, सुनिता कुलुङ बोल्दै हुनुहुन्छ बाला बाटो नभई खाँदबारीबाट। हजुर अनि के छ हाम्रो सुनिताजी, यति बेला के गर्दै हुनुहुन्छ? एकदमै जाडो भएर सिरक भित्र गुटुमुटु भइराख्नु भएको छ, किन आज निन्द्रा पुर्याउनु भएको छैन कि के हजुरले? ए भनेपछि निन्द्रा पुर्याएर पनि सबैतिर अब डुलेर पनि होइन, बजार डुलेर पनि यति बेला चाहिँ अब रेडियोतिर आइपुग्नु भएको छ होइन? हजुर ल ल, घुम्नुपर्छ घुम्नुपर्छ होइन, चलुन्जेलसम्म त घुम्नुपर्छ सबैतिर। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ न त।
6: अनि तलतिर अनि बिचतिर घर परिवार मम्मी बाबा छोराहरू छन्, जुन दिदी नानी कसैलाई धेरै मा सम्झना छोराहरू भन्न चाहन्छु। अनि यही चाहिँ सिराकभित्र जुटे मोटो परेर प्रोग्राम पनि सुन्दै सिक्नु खुसी अङ्कलालाई मिसो गरौँ, भाइतिर चाहिँ मिसो गरौँ। अनि जन्मदिन आउँदैछ, जीवन थाल्नु र भाइ आशिष मगर।

0: हजुर नमस्ते टेक्योर भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला सुनिता कुलुङ सङ्खुवा सभा बालाको साथी उहाँसँग बसुटे. यति बेला म कमेन्ट तर्फ लाग्छु, निकै कमेन्टहरू हराइहाल्छ अहिले फेरि. यति बेला शान्ति विशेले गुड मर्निङ नमस्ते सुन्दैछु रोल्पाबाट भन्नुभएको छ. सानुमाया शेर्पा हुनुहुन्छ, हेलो गुड मर्निङ दिदी नमस्ते. सानुमाया शेर्पा सुन्दैछु यता कुबेरबाट फ्रम पाँचको वनमा मिठो माया सम्झना मेरो घर परिवारमा भनेको छ भन्नुभएको छ उहाँले. त्यसै गरी मिडिया प्रेमी निर्मला वाने हुनुहुन्छ, उहाँले पनि हेभ अ नाइस डे अल भन्नुभएको छ. रोमन मोक्तान तामाङ हुनुहुन्छ, उहाँले यति लेख्नु भएको छ, हेलो हाई गुड मर्निङ नमस्ते फ्याफुल लामा भोजपुर जेनजी भोजपुर घर भइहाल सा समुद्र पारीबाट. मर्निङ विशेष राख्नुपर्दा हजुरको लागि एन्ड भोजपुरमा रहनु हुने मेरो घर परिवारको लागि पनि एकदमै सम्झना छ र सबैमा शुभ दिन भन्दै बाई बाई भन्नुभएको छ. ढकाल धर्मराज हुनुहुन्छ, उहाँले ढकाल धर्मराज नमस्ते भन्नुभएको छ. दुवैबाट कार्यक्रम सुन्दैछु, आज जन्मदिन मनाउने खोटाङकी मिडिया प्रेमी बहिनी अनु राईलाई जन्मदिनको शुभकामना दिन चाहन्छु र सबैमा मिठो माया सम्झना चाहिँ भन्नुभएको छ. राई सङसन हुनुहुन्छ, उहाँले पनि यति बेला नमस्ते म रेनिसा राई सहित भूमिबाट हो सुन्दैछु शुभ दिन अल भन्नुभएको छ. त्यसै गरी यति बेला तीर्थ राई हुनुहुन्छ, हेलो सुमिता म धरानबाट तीर्थ राई सम्झना छ सबैमा र आजको दिन शुभ रहोस् भन्दै बाई बाई भन्नुभएको छ. बिबी बिबी कुलुङ हुनुहुन्छ, उहाँले हेलो नमस्ते गुड मर्निङ सिस म मकालु हाल क्षितिज पार्टीबाट हो सबै मिठो माया सम्झना छ भन्नुभएको छ. त्यसै गरी यति बेला सविता भिवान हुनुहुन्छ, उहाँले हेलो नमस्ते भन्नुभएको छ. त्यसै गरी उहाँले लेख्नु भएको छ भिवान राई घर धनकुटाबाट हाल धनकुटा मेरो घर माया सबै सबै साथीहरूमा भन्नुभएको छ. त्यसै गरी यति बेला हर्पलको साथी समीक्षा हुनुहुन्छ, उहाँले हेलो नमस्ते युट्समी समीक्षा शेर्पा झापा गर्वै हाल मलेसियाबाट हेभ अ नाइस डे अल दादा जीवन फाबिन लगायत सबै साथीहरूको लागि भन्नुभएको छ. उहाँले राई काली हुनुहुन्छ, उहाँले गुड मर्निङ शुभ बिहानी सेवा र सिस्टर म पनि सुन्दैछु है भन्नुभएको छ. कुण्ठबाट सुन्दै हुनुहुन्छ हाम्रो राई कालीजी. त्यसै गरी अञ्जना शङ्कर कोइराला हुनुहुन्छ, गुड मर्निङ शुभ दिन अल भन्नुभएको छ. एमपी विवास लिम्बु हुनुहुन्छ, उहाँले गुड मर्निङ सिस म पास्टर फालेलुङबाट सुन्दैछु कार्यक्रम शुभ दिन जुनु दिवनी तिगेला अनिता नाकुक लगायत सबै साथीहरूको लागि भन्नुभएको छ. त्यसै गरी ईश्वरी मेवाङ हुनुहुन्छ, उहाँले पनि गुड मर्निङ सिस्टर आजको दिन जन्मदिन मनाउनु हुने जन्मदिन मनाउँदै हुनुहुन्छ मेरो कान्छी भान्जी उहाँले लेख्नु भएको छ. उहाँले उहाँको कमेन्टलाई म हेर्दैछु, कमेन्ट तलमाथि कुदिरहेको छ. उहाँको जुन साथीको नाम भन्ने बेलामा चाहिँ यसरी कमेन्ट कुट्दाखेरि पढ्नु नआएको जस्तो हुन्छ. उहाँले लेख्नु भएको छ मेरो कान्छी भान्जी लेख्नु भएको छ, आई निका सोताङलाई जन्मदिनको विशेष शुभकामना भान्जी भन्न चाहन्छु भन्नुभएको छ. आया निका भन्दा पनि उहाँको नाम मैले पढ्नु जान्दिनँ कि जस्तो लाग्यो मलाई अहिले आएर आफैलाई. हो त, उहाँले आयनिका सोताङलाई जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ. त्यसै गरी यति बेला अर्को कमेन्टलाई पनि म हेर्दैछु. रेसा हुनुहुन्छ, उहाँले पनि हेभ अ ग्रेट डे अल भन्नुभएको छ. त्यसै गरी सञ्जीव राई हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते सञ्जीव राई चैनपुर नगरपालिका 10 खराङ माक्पा घरबै हाल युएबाट सबै सबैमा सम्झना छ है भन्नुभएको छ. सागरगिरी हुनुहुन्छ, उहाँले हेलो नमस्ते गुड मर्निङ नमस्कार म पनि सुन्दैछु अर्जुन धारा झापाबाट सागरगिरी हो. शुभकामना सन्देश राख्नु पर्दा फर्स्टमा हजुरको लागि र अन्य क्षेत्रको शुभकामना भनेर धेरैजना साथीहरूको नाम मेन्सन गर्नुभएको छ. अन्त्यमा सबै सबैमा शुभ दिनै भन्नुभएको छ. यति बेला अब फोन लाइन तर्फ लाग्छु, कोही साथी लाइनमा हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते. हजुर गुड मर्निङ नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर मेरो पनि खबर ठिकै छ, म मात्र नभएर हामी सबैजना आरामै छौँ सन्चै छौँ भन्नुपर्छ. चैनपुरतिर मौसम अहिले उठाकै बाहिर कस्तो छ भनेर त म भन्न सकिनँ, एकदम वारी पारी खुलेको अवस्था छ, तर पानी चाहिँ के भएको छ त्यो चाहिँ ठ्याक्कै मैले भन्न सकिनँ है त.
1: हजुर
0: हजुर हजुर पानीकै सिजन छ, के गर्ने, अबको 12 गतेसम्म त चुपचाप लागेर बस्नुपर्छ कोठामै खाँदै अब सुत्दै उड्दै होइन, अब के गर्ने, बाहिरको काम गर्नु दिँदैन पानीले होइन, अब भित्रै बस्नु पर्यो भित्रकै काम गर्नु पर्यो नि त.
1: हजुर
0: हजुर ल हुन्छ, अनि के छ बिनुको खबर खबर सुनाउनुहोस् न.
1: मेरो खबर त्यही हो, पानी परेको, अरू त सबै ठिकै छ भन्नुभयो। म चाहिँ अहिले यस्तै पानीमा यतिखेर कडो गर्ने सिजन, कडो गर्न अनि बाख्राको लागि गाँस पनि छोडिदियो भनेर।
0: ओहो, भनेपछि भनेपछि यस्तो पानीमा पनि कडो गर्दै हुनुहुन्छ है?
1: हजुर हजुर, अहिले त्यस्तै अहिले गोडेमा भने फेरि बोलाए पछि त्यो कोदो नै खल्दैन, अनि त्यही भएर अहिले गोड्ने सिजन छ, त्यही भएर गोड्न जाँदैछु।
0: हजुर, ल हुन्छ, अलिकति सेफ भएर गर्नु होला होइन, अब छाताहरू लगेर जानु होला, अब प्लास्टिकहरू के हुन्छ नि, अब गाउँमा त हुने होइन, अब पानीमा भिज्नु हुँदैन यति बेला होइन, ज्वरो आउने सम्भावना हुन्छ।
1: पानीमा भिज्यो भने त एक दिन त अब सकिन्छ, एक दिनदेखि पछि त त्यो पानीले फिजिकली सिराज्नु भइहाल्छ, प्लास्टिक त हट्नै पर्यो।
0: हजुर हजुर, पक्कै पनि आफ्नो ठाउँमा सेफ रहनु होला। हुन्छ बिनुजी, आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ है।
1: बहिनीको जन्मदिन परेको चाहिँ बहिनीलाई एकदम जन्मदिनको लाख शुभकामना भन्न चाहेँ। अनि जो जसले अहिले अरुणदेखि सुनेर बस्नुभएको छ, सबैले नै सुनेदिन
0: हजुर नमस्ते टिकियोर भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला, बिनु राई हुनुहुन्थ्यो, बिनुजीसँग म छुटे शङ्खुवा सभा तामको साथी, यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो, गुड मर्निङ, नमस्ते।
2: गुड मर्निङ, नमस्ते।

ए भन्दा पनि पानी परेको छैछ नि त्यता हजुर ठ्याक्कै त्यही त अब यसो हेर्दाखेरि उज्यालो छ बाहिर होइन एकदमै पानी चाहिँ परेको छैन जस्तो लागिरहेछ चङ्ग भइरहेको छ बाहिर यसो हेर्दाखेरि अब सबै ठिकै रहेछ राम्रै रहेछ सधैँभरि यस्तै राम्रै रहनु होला अनि आउनुभयो कार्यक्रममा तपाईँको शुभकामना सन्देशतर्फै लागौ हजुर नमस्ते टेक युर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला प्रकाश कमर उहाँसँग म छुटे उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ र अब पनि चाहिँ म कार्यक्रममा एक दुईवटा कमेन्ट लिएर म गीततर्फ लाग्छु प्रकाश दाङ सेती हुनुहुन्छ उहाँले हेलो दिदी शुभ बिहानी म पनि सुन्दैछु रोल्पाको मान्छे हाल इन्डिया कम्पनीदेखि हो सबै सबैमा शुभ दिन भन्नुभएको छ लिम्बु विजयले पनि गुड मर्निङ अल माई फ्रेन्ड्स अब गुड डे अल भन्नुभएको छ भने अञ्जना शङ्कर कोइराला हुनुहुन्छ उहाँले पनि शुभ दिन अल भन्नुभएको छ राई पिके राईले गुड मर्निङ शुभ दिन सबै सबै साथीहरूमा भन्नुभएको छ पुष्प राईले पनि शुभ दिन अल भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँलाई कमेन्टको लागि र अब पनि कार्यक्रम शुभ सन्देशको बसाइमा म यो बसाइमा तपाईँहरू माझमा दोस्रो सांकेतिक कोशेली नयाँ नेपाल बोलको गीत सुन्दैछौ किरण बाबु बुनको आवाजमा आएको गीत तपाईँ सुन्दै रहनु होला गीतपछि छोटो विश्राम रहनेछ विश्रामपछि म फर्केर आउने नै छु कार्यक्रम शुभ सन्देशको व्यवसाय सुन्दै

0: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरु कपडा पनि किन्नु छ।
2: अन के साह्रो त चाहिँ, बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिराछिस् त।
1: हेर्नुस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
2: हे लाठी, यति कुरामा टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
1: धन्यवाद दादा, म अहिले नै गइहाले।
2: जेन्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, तिरक डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 9841150600।
1: खराङ सम्पर्क सञ्जीव कटवाल 9816348440।
2: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल। सम्पर्क नम्बर 9840069782।
3: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
4: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनाको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने। अब चैनपुरतिरै जानु पर्ला।
3: ल, त्यतिको लागि चैनपुर जानुपर्छ। हाम्रै माझी ओखर भटेमा सबिन इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि,
4: टप टप त्यहीँबाट हुन्छ त।
3: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
5: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
6: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधी नगरपालिका चार, ओखरबोटे, सङ्खुवा सभा। मोबाइल 9821931183 र 9869768333।
4: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।
7: हातमा के पो बोकेर लग्यो गुटुङटुङ,
8: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
7: औ लु, समस्याको समाधान भनेकै म हो,
9: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
7: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाई पो छ भन्थ्यो झुसेले।
8: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
9: लु अब त्यहीबाट जाने,
7: लाखे सल्लै बेगर के क्वाक बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेरू ल्याएको रेडियो छ, लु सुनौ त।
10: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520194 98126742 र व्हाट्सएप नम्बर 97054 58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: हजुर, कार्यक्रम शुभ सन्देशको विषयमा राखिएको यो सर्ट क्रम सर्ट ब्रेक पछि पुनः स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको दोन रेडियो अरुण शान्त 90.6 MHz रेडियो तरङ्गसँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट सुनिराख्नु भएको छ भने तपाईँले फ्रिक्वेन्सीबाट पनि हामीलाई रेडियो मार्फत प्रत्यक्ष रूपमा सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको विषय हप्ताको सातै दिन साथीभाइ यहीँकै बिहान 7 बजेदेखि 8 बजेसम्म तपाईँले सुन्दै आउनुभएको छ। यदि तपाईँको शुभकामना सन्देश छन् भने आउनुहोला 98 40 68 68 23 को लाइन खुल्ला छ। र अब भने यो विषयमा म ढिला गर्दिन, यति बेला फोन लाइन तर्फै लाग्छु। कोही मित्र लाइनमा हुनुहुन्छ? हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, इलामबाट दिलसा राई बोल्दै हुनुहुन्छ। दिलसा, के छ खबर खबर? निन्द्र पुर्याउनु भयो? हजुर, किन नपुग्नु अहिलेसम्म? तपाईँको निन्द्रा पुगेको छैन, तपाईँ उठ्ने भएको छैन। हजुर, ए छिट्टै पुग्छ। कति भनेपछि अब कति घन्टामा पुग्न तपाईँको निन्द्रा पुग्छ? लो भनौँ त, नढाटिकन। ए होला, गफानु भएको। 5 बजी पक्कै पुगेको छैन। अहिले पनि तपाईँ ओछ्यानमा हुनुहुन्छ, मलाई यो कन्फर्म थाहा छ। हजुर हजुर, ल ल, ठिक ठिक छ ठिक छ। ल, छिटो छिटो उठ्नु होला, ओछ्यानतिर हुनुहुन्छ। अब यो सुतेर मात्रै काम छैन, उठ्नु होला है त। ल, एकदमै पानी पनि पर्दैछ। अब हुन्छ, उठ्नु होला, चाँडै उठेर चिया नास्ता पिउनु होला, अनि आउनु भयो कार्यक्रममा। कान बन्द भएको छैन, मैले तपाईँसँग प्रत्यक्ष कुराकानी गरेर नै भने हो कि। कान त मेरो किन बन्द हुन्छ? कान बन्द भएको भए त यत्रो यो भनौँ यसरी तपाईँहरू चिच्याइराख्दा मैले यति मजाले सुन्थेँ होला नि, होइन? कान बन्द भएको भए त। ल ल, ठिक छ, ल, तपाईँको जित भयो। ल ठिक छ, ल ठिक छ, तपाईँको जित भयो, होइन? अब सबै सजाउनु भयो, ल ठिक छ, तपाईँको जित भयो। अनि आउनु भयो कार्यक्रममा, यो बसाइमा तपाईँको शुभकामना सन्देश तर्फै लाग है।
1: अनि मलाई चाहिँ त्यो चाहिँ अहिले तिमी चाहिँ अहिले चाहिँ शुभ दिन कालि सफलताको धेरै शुभकामना। अनि मैले चाहिँ सन्ची फुलमा मुटेरी छ, अनि कालिसाको त, अनि आज जन्मदिन मनाउँदै एकदमै प्यारी भन्दा प्यारी साथी फुटाङतिर अनु राईलाई जन्मदिनको धेरैभन्दा धेरै शुभकामना, ह्याप्पी बर्थडे टु यु भन्न चाहन्छु। अनि आज नै तपाईँहरू आशिष बस्ने जीवन ड्राइभर कृष्ण तामाङ, अनि यहाँ दिनको तामाङ भावना मगर, अनि यता प्यारी साथीहरू अस्मि सुतन, के अरे युनिसा, अनि रेनिसालाई पनि जन्मदिनको अग्रिम शुभकामना। अनि अब थुप्रै साथी हुनुहुन्छ, अब सम्पूर्ण साथीहरूलाई शुभ दिन कार्यक्रमबाट पनि धेरै शुभकामना भन्दै चाहिँ सुनाउँछु भाइ।
0: हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला दिलसा राई इलाम बाहेट हुनुहुन्थ्यो उहाँसँग बजेटे, उहाँले पनि आफ्नो शुभकामना सन्देश व्यवसायमा राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना साथी हुनुहुन्छ फोन लाइनमा। हेलो, गुड मर्निङ, नमस्ते।
2: गुड मर्निङ, नमस्ते।
0: हजुर, गुड मर्निङ, नमस्ते। कहाँबाट को बोल्नुभयो?
2: अञ्जना धनकुटाबाट।
0: हजुर, अञ्जना धनकुटाबाट। अनि अञ्जनाजी के गर्दै हुनुहुन्छ
2: अहिले? प्रोग्राम सुन्दै बसिरा भनौँ।
0: हजुर, प्रोग्राम
2: छैन।
0: हजुर, प्रोग्राम सुन्दै बसिराख्नु भएको छ, पानी परिरहेको छ है?
2: हजुर
0: हजुर, ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा यो बसाइमा, हजुरको शुभकामना सन्देश तर्फै लागौँ है।
2: हुन्छ, फर्स्टमा तपाईँलाई आजको दिन सुरौ सुरु दिन भन्न चाहे
0: होइन,
2: अनि हिजो मात्र जन्मदिन मनाउनु भयो सरिनालाई चाहिँ, ढिलेर पनि जन्मदिनको शुभकामना। अनि आगामी दिनमा 15 गते चाहिँ सरिनी आउँदैछ, रेनिसाले चाहिँ एडभान्सै जन्मदिनको शुभकामना। अनि बिरामी हुनुहुन्छ प्रजा चाहिँ के गर्छु, अनि कार्यक्रम सुनाइ दिनुपर्दा राई आदि हुन्छ, अति हुनुहुन्छ, अनि निया हुन्छ, निमा चाहिँ त्यस्तो काम सुनेर गर्छु सम्पूर्ण साथीले शुभकामना है।
0: हजुर, नमस्ते, टेकियर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला अञ्जना राई धनकुटाबाट, उहाँसँग म छुटे, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा, म उहाँले पनि अनुहार गर्छु। हेलो, गुड मर्निङ, नमस्ते। हजुर, दर्शन, नमस्ते। स्काई नवीन है लामबाट, हजुर, अनि के छ इलामतिर खबर खबर तपाईँको? हजुर सबै ठिकै छ, राम्रै छ, इलामतिर पानी परिरहेछ है। हजुर ल, आफ्नो ख्याल गर्नुहोला अनि आउनुभयो यो बसाईमा तपाईँको शुभकामना सन्देश तर फेरि लागौँ न त।
2: मेरो शुभकामना भन्दा ज्ञान जिरो पाउँछ पाँच सय मन्दिरमा त हेमन्त रिमाल, त्यसपछि राजिन भएर पूर्ण रहेछ इलामको बाजोतिर, अनि भुटिन तामाङ छ इलामको कोइलोतिरमा, राजु खतुल हुन्छ जापा, सीता बसती रोगे बेङ्गलोरतिर हुनुहुन्छ, अनि प्रकाशीको सुखुरीको काठमाडौँमा सबैलाई त्यो दिन भन्दै गएर है।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो इलामबाट स्काई नवीन, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। अर्कोजना मित्र हुनुहुन्छ लाइनमा, हेलो गुड मर्निङ, नमस्ते। हजुर गुड मर्निङ, नमस्ते, रेनिसा बोल्दै हुनुहुन्छ है? हजुर रेनिसा राई, अनि के गर्दै हुनुहुन्छ रेनिसाजी? भनेपछि पानी रोकिरहेको छ, यता पनि पानी ठ्याक्कै अहिले म यो ब्रेक टाइममा बाहिर निस्किँदाखेरि वारिपारि छाङछुङ देखिन्छ, एकदम रमाइलो छ, तर पानी चाहिँ रोकिरहेको रहेछ अहिले यता पनि। अनि अरू के छ तपाईँको खबर खबर? हजुर हजुर, भनेपछि हामीले सुन्दै हुनुहुन्छ, रुमभित्र हुनुहुन्छ, चिसो छ, जाडो बढिया छ, आफ्नो ख्याल गर्नु होला है। हजुर ल हुन्छ, अनि आउनुभयो निशाजी वसाईमा, तपाईँको शुभकामना सन्देश तर्फै लागौ।
2: अनि रन्जी चामलले शिव दिनको कामना गरे, बिना प्रयोजन हुनुहुन्छ दिदीलाई पनि शिव दिन, अनि बिना थामेर सबै चराले शिव दिनको कामना गर्दै बिदा भयो।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला रेनिसा राई धनकुटाबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। अर्कोजना मित्र हुनुहुन्छ लाइनमा, हेलो गुड मर्निङ, नमस्ते। हजुर गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर पूर्वेली आकाश राई धरानबाट बोल्दै हुनुहुन्छ, के छ हाम्रो आकाशजीको खबर खबर यति बेला, के गर्दै हुनुहुन्छ?
2: खबर खबर ठिकै छ, अहिले पछि बसै हो, रातिसम्म पानी पर्यो, अहिले चाहिँ पानी रोकिरहेछ
0: है। हजुर भनेपछि
2: सबै ठिकै छ खबर?
0: हजुर यता पनि खबर सबै ठिकै छ, राम्रै छ। पानी राति चाहिँ हल्का रोकिए जस्तो भएको थियो, अघिहान पर्यो, अहिले चाहिँ फेरि बाहिर परेका छन्, एकदम मौसम चङ्ग छ भनौँ न, खुल्ला खुल्ला जस्तै नै हुँदैछ, तर के हुन्छ है एकछिन पछाडि त ठ्याक्कै भन्न सकिनँ मैले। हजुर हजुर हजुर एकदमै, अनि आउनुभयो कार्यक्रममा पूर्वेली आकाशी व्यवसायमा, तपाईँको शुभकामना सन्देश कसको लागि?
2: हुन्छ फर्स्टमा त हजुर लगायत हाम्रो रेडियो अरुण छानी दासीलाई नै शुभ दिनको कामना गरे, अनि आज जन्मदिन मनाउने हाम्रो आनु राईले जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना, अनि केही शुभकामना राख्नु पर्दा हाम्रो दिदी भूमिका राई, कमला मिका, आशिष साई, हाम्रो पिसानी अनुसा हुनुहुन्छ, राई मिना शेर्पा, भविष्यता गुलुङ, हाम्रो प्रवीण नगर प्रवीण चाञ्चली हुनुहुन्छ, राई निदास कला, अनि हाम्रो आफ्नो छोटाङ सोनी शेर्पा हुनुहुन्छ, सानो कमला लगायत प्रोडक्सनबाट बस्ने धेरै धेरै साथीहरू हुन्छ, सबै सबै मेरो साथीहरूलाई शुभ दिन भन्दै छुट्टिन्छु ल, बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला पूर्वेली आकाश राई धरानबाट, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। र आजको लागि लास्ट लकी कलर म एकजना साथी लिन्छु, कहाँबाट को हुनुहुन्छ? हेलो गुड मर्निङ, नमस्ते। हेलो गुड मर्निङ, नमस्ते। हजुर हजुर मर्निङ, नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर हजुर साथी लाइनमा हुनुहुन्थ्यो, गुड मर्निङ नमस्ते भन्दा भन्दै उहाँको फोन डिस्कनेक्ट भयो। र अब भने म थप साथीहरूसँग कुराकानी गर्न सक्दिनँ, लगभग मैले पनि कार्यक्रमबाट बिदा मागेर जाने बेला भइसक्यो, यति बेला 7:53 गइसकेको छ। बाँकी कमेन्टहरू पनि मैले पढ्नु पर्यो व्यवसायमा, कमेन्टहरू पनि धेरै छ होइन, यो व्यवसायमा दिनुपर्ने हुन्छ मैले। र यति बेला म कमेन्टतर्फै लाग्छु, साथीले लेख्नु भएको छ, पुष्प राईको कमेन्ट मैले रिड आउट गरिसके, मनकुमारी कान्छे गुलुङले पनि लेख्नु भएको छ व्यवसायमा भन्दाले साथीको कमेन्ट हेर्दा हेर्दै यस्तै त हुन्छ के गर्ने र। यति बेला साथीले लेख्नु भएको छ कमेन्ट हेर्ने कोसिस गर्दै थियो तर पनि अब हुन्छ, म मेरै फोनबाट भए पनि तपाईँको कमेन्टलाई चाहिँ म लिइसक्छु किनकि अब आधी दिएर आधी नलिने कुरा हुँदैन होइन। यसो प्राविधिक समस्या हल्का भइहाल्छ, प्राविधिक समस्या कुनै कुनै बेलामा हल्का भन्दा नि यो लाइभमा आएको कमेन्टहरूलाई चाहिँ अब के गर्ने सबै रिट आउट गर्नै सकिँदैन किनभने अब जति तपाईँहरूले कमेन्ट गर्दै जानुहुन्छ अगाडि कमेन्टहरू हराउँदै हराउँदै हराउँदै हराउँदै गइरहेको हुन्छ, त्यही भएर पनि मलाई एकदमै गाह्रो पर्छ। त्यही भएर मैले हतार हतार कमेन्ट जति नै लिनु खोजे पनि बिचमा हराइदिन्छ अनि कतिपय कमेन्टहरू रिट आउट हुन पनि गाह्रो भइरहेको हुन्छ। यति बेला म कमेन्टतर्फ लाग्छु, समय पनि हामीसँग त्यति धेरै छैन। हुन्छ, म मेरै फोनबाट लिन्छु। कतिपय साथीहरूको अब रेडियोबाट ऱ्याक गरेको भयो, कतिपय साथीहरूको अब आफ्नै आइडीबाट ऱ्याक गरेको भयो, त्यसमा केही नरिसाउनु होला भन्न चाहन्छु। यति बेला म साथीको कमेन्टलाई हेर्दैछु। समीक्षा जोशीको कमेन्ट मैले लिइसकेको छु भने यति बेला म कमेन्ट लिने तर्खरमै छु तर कमेन्ट मैले भेटिरहेको छैन। ल ठिक छ, मनकुमारी कान्छे गुलुङले गुड मर्निङ सुन्दैछु शङ्ख सबतामको बाटो भन्नुभएको छ, मेरो प्यारो मान्छे तिमी आइटीबाट गुड मर्निङ सुमिता याखा लिम्बो किम सिस्टर भन्नुभएको छ, हजुर मर्निङ। त्यसै गरी हजरमान राईले हेभ अ ग्रेट डे अल, हजरमान राई फ्रम उदयपुर राइट नाउ युएबाट भन्नुभएको छ, राई राई राई तिरबल राईबाट पनि यति बेला गुड मर्निङ सबै सबैमा शुभ दिन है भन्नुभएको छ। त्यसै गरी यति बेला मिडिया प्रेमी राई अनिसा हुनुहुन्छ, हेलो नमस्ते गुड मर्निङ भोजपुरबाट मिडिया प्रेमी राई अनिसा गेट वेल सन दाईलाई, त्यसै गरी शुभ दिन चामलिङ नकुल लगायत सबै साथीहरूमा भन्नुभएको छ। सुरेश राणामगर हुनुहुन्छ, उहाँले पनि हेलो गुड मर्निङ नमस्ते म पनि सुन्दैछु सभापोखरी एक दुपुबाट, सुरेश राणामगर मिस यु ओल बाई बाई भन्नुभएको छ। वसन्त श्रेष्ठ हुनुहुन्छ, उहाँले गुड मर्निङ नमस्ते मिस यु ओल ताप्रेजुङबाट है भन्नुभएको छ। सविता शेर्पा हुनुहुन्छ, उहाँले हाई गुड मर्निङ नमस्ते सबैमा शुभ दिन भन्नुभएको छ। दिलसा राई हुनुहुन्छ, हेलो सेवन इट्स मी दिलसा राई फ्रम इलामबाट, डियर मित्र आलेलाई शुभ दिन अनि टुडे बर्थडे सेलिब्रेट गर्नुहुने प्यारी साथी अनुलाई जन्मदिनको लाखौं लाख शुभकामना, त्यसै गरी कमिङ डेमा बर्थडे मनाउनुहुने डियर राई सङसनलाई जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ। टेकु छेत्रीले नमस्ते भन्नुभएको छ, हजुर नमस्ते। त्यसै गरी सानु कमला हुनुहुन्छ, ह्याप्पी बर्थडे टु यु सदीक्षा गदाललाई भन्नुभएको छ। त्यसै गरी राईनी राजकला हुनुहुन्छ, उहाँले पनि सुन्दैछु सोलुखुम्बुबाट, मिस यु गुड मर्निङ अल भन्नुभएको छ। अनिता नाखोक हुनुहुन्छ, गुड मर्निङ नमस्ते म पनि भोजपुरबाट, शुभ दिन अल भन्नुभएको छ। मनिषा बान्तवा मनु हुनुहुन्छ, उहाँले ह्याभ अ नाइस डे अल भन्नुभएको छ। त्यसै गरी उहाँले लेख्नु भएको छ ह्याप्पी बर्थडे टु यु एडभान्समै अमृत कुरुङबाङलाई भन्नुभएको छ। त्यसै गरी पवित्र राई हुनुहुन्छ, उहाँले गुड मर्निङ नमस्ते म पनि सुन्दैछु शिशुवाबाट, पवित्र राई शुभ दिन अल भन्नुभएको छ। रेजिना तामाङ शेर्पा हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते नाना म पनि सुन्दैछु है पाँच खपनबाट, रेजिना शेर्पा हो भन्नुभएको छ। भावना चामलिङ हुनुहुन्छ, उहाँले पनि गुड मर्निङ म मोरङबाट भावना चामलिङ हो शुभ दिन अल भन्नुभएको छ। त्यसै गरी यति बेला आइताराज लिम्बु हुनुहुन्छ, गुड मर्निङ अल बाई बाई भन्नुभएको छ। सिम्पल सरिना हुनुहुन्छ, उहाँले पनि व्यवसायमा हेलो गुड मर्निङ नमस्ते मोरङ कानी पोखरीबाट, सिम्पल सरिना हो सरिना गुरुङ शुभ यात्रा साथी राज घले मगरलाई भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई कमेन्टको लागि। सम्भवतः मैले सबै साथीहरूको कमेन्ट रिड आउट नै गरेँ जस्तो लाग्यो, भन्दा पनि मैले सबै रिड आउट गरिसके, बाँकी साथीहरूको कमेन्ट छ कि म फेरि पनि अन्तिममा हेर्छु। यति बेला भावना मगर हुनुहुँदो रहेछ, हेलो गुड मर्निङ म पनि सुन्दैछु इन्डियाबाट भन्नुभएको छ। सलिना शेर्पा हुनुहुन्छ, उहाँले म पनि सुन्दैछु सिरकभित्रबाट हो, पानी परेको परेकै परेको परेकै भन्नुभएको छ, के भन्नु खै, सबैजना सुरक्षित भएर बस्नुहोला र सबै बस्नु भन्नुभएको छ। त्यसै गरी सुनिता कुलुङ हुनुहुन्छ।

आदरणीय श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसलाई फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने हामी प्रत्यक्ष रूपमा आइरहेका छौं। त्यसै गरी युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि नेपाली बहस एकैसाथ प्रसारण भएको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि छलफल र बहस हामी गर्दै रहेका छौं र विशेष गरी सीधा प्रश्नको सीधा जवाफ पनि दिने गर्दछौ र त्यसको समसामयिक राजनीतिक घटनाक्रमका विषयमा चर्चा र परिचर्चा पनि गर्ने गर्दछौ। आदरणीय श्रोता, नेपाली कंग्रेसको महाधिवेशनको तयारी तीव्र पारिएको छ। गगनको नेतृत्वमा निर्देशन समिति सहित 15 समिति गठन गरिएको छ। आदरणीय श्रोता, कंग्रेस केन्द्रीय कार्य समितिको भदौ 1 गते बसेको बैठकले सभापति गगन कुमार थापाको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ। 15 महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सभापति गगन कुमार थापा, समितिमा उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भूषाल, महामन्त्री प्रदीप पौडेल, महामन्त्री गुरूराज घिमिरे लगायतहरू त्यहाँ रहेका छन् र अब नेपाली कंग्रेसको 15 महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्नका निम्ति कंग्रेस जुटेको छ र एउटा पक्ष फेरि छुटेको छ। आदरणीय श्रोता, देउवा पक्ष छुटेको छ। कंग्रेसको आधिकारिकता विवाद सर्वोच्चमा विचाराधीन अवस्थामा छ र कहिले पेशी तोकिन्छ, के हुन्छ, यस विषयमा पनि हामी आजको नेपाली बहसमा छलफल र बहस गर्न चाहन्छौ। आदरणीय श्रोता, लेदो सहितको बाढ़ीले मध्य पहाड़ी लोकमार्गको बागलुङ खण्ड अवरूद्ध भएका खबरहरू आएका छन् र त्यहाँ चाहिँ बाटो खुलाउने प्रयास पनि भएको खबर आएको छ। कोशीमा पानीको सतह निरन्तर बढ़दै गरेपछि मुख्यमन्त्रीले निरीक्षण गरेका विषयहरू पनि जोड़िएर आएका छन्। त्यसैले वर्षा र मौसम अहिलेको अवस्थामा कस्तो छ त आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्नेछौ। खाने तेलको नयाँ गुणस्तर र मापदण्डको तयारी गर्ने सरकारले काम थालेको छ। तेलको गुणस्तर परीक्षणसँगै उपभोक्तालाई भ्रममा पार्ने प्रचारात्मक दावी, प्याकेजिङ र लेबलमा राख्नुपर्ने विवरण तथा तेल उत्पादन बिक्रीमा प्रयोग हुने भाँडा सम्बन्धी व्यवस्था पनि गरिएको छ। यस विषयमा सरकार तदारूकताका साथ अगाडि बढ़ने बताइएको छ। सहज नहुँदै ग्यास आपूर्ति फेरि प्रभावित भएको छ। बाटोघाटो बन्द हुने स्थिति छ। नारायणगढ़ मुगलिन सड़क खण्ड बन्द बनेको छ र अब कसरी चाहिँ फेरि ग्यासको आपूर्ति हुन सक्छ त भन्ने विषयको छलफललाई पनि आज हामी जोड्न चाहन्छौ। आदरणीय श्रोता, जलवायु न्यायका लागि विश्व मंचमा प्रधानमन्त्री बालेन शाहको सम्बोधन कस्तो रह्यो त? नेपालले आजको दिनमा प्रधानमन्त्रीको सम्बोधनले के राहत महसुस गरेको छ? आजको नेपाली बहसमा हामी चर्चा परिचर्चा गर्न चाहन्छौ। हामीले हिजो लेखेका थियौं, प्रधानमन्त्री बालेनले राष्ट्रसंघको महासभामा जलवायु विपत्र शक्ति राष्ट्रले थुपारेको युद्धका कारण साना राष्ट्रका जनताले खेपेको अत्याचार बारे उनले मुद्दा उठाएका छन्। अन्तत भयो पनि त्यस्तै न्यूयोर्कबाट विशेष गरी उनले एउटा सन्देश दिएका छन्। गोला बारूदहरू हतियारहरू एकदमै चाँडो पुग्छ पृथ्वीको एक छेउबाट अर्को छेउमा, तर किसानले मल नपाउने एउटा परिस्थितिको सृजना भएको छ। यसमा विश्व गिक्का भएर अगाडि बढ़नुपर्छ भन्ने खालका उनका बहसका कुराहरू थिए। उनको मन्तव्यमा त्यो कुराहरू राखिएको थियो। आजको बहसमा यस विषयमा पनि चर्चा गर्छौं र ओलीको विद्या कार्डले उब्जाएको संशय वामपन्थी एकताकी विरोधीको

0: बन्द गर्ने प्रयास यस विषयमा पनि हामी चर्चा गर्दैछौ। भारी पहिरोले काठमाडौँ जोड्ने मुख्य राजमार्गहरू ठप्प भएका छन्। उपत्यकामा नाकाबन्दीको वर्षापछिको बाढी आज पहिरोले काठमाडौँ उपत्यकालाई देशका अन्य भागसँग जोड्ने मुख्य राजमार्ग यतिखेर पूर्ण रूपमा ठप्प छन्। उपत्यका प्रवेश गर्ने त्रिभुवन राजपथ मात्रै सञ्चालनमा रहे पनि सवारी साधनको चाप बढ़ेको छ। ठूला सवारी साधनमा रोक लगाइएको छ। यस विपत्तिका कारण दैनिक आपूर्ति श्रृंखलामा ठूलो प्रभाव परेको छ, जसले बजारमा महँगी र अभावको त्रास समेत बढ़ाएको छ। आजको नेपाली बसमा यस विषयलाई पनि हामी उठाउन चाहन्छौं। यात्रा गर्दा एकदमै संवेदनशील भएर यात्रा गर्नुहोला, यात्रा अनावश्यक यात्रा नगर्नुहोला। बीपी राजमार्ग र कान्ति लोकपथ पनि ठप्प भएको छ। वैकल्पिक मार्गको सकस्थ त्रिभुवन राजपथमा ठूला सवारी चलाउन रोक लगाइएका खबरहरू आएका छन्। देशका अन्य ठाउँहरूमा पनि धेरै सड़कहरू अवरूद्ध भएका छन्। सड़क खुलाउन के गर्दैछ त विभागले, यसका विषयमा पनि हामी चर्चा गर्दैछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित।
1: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
2: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको। फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ। फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
1: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त।
2: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
1: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू। त्यहाँ त प्रभु मनी ट्रान्सफर, हुलास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ। त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
2: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
1: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
3: समिन ट्रेडर्स चैनपुर छ, संखुवा सभा, प्रोप्राइटर मेघराज साक्य।
1: टेलिफोन नम्बर 029570123।
2: मोबाइल नम्बर 9841062622।
4: चाहना हेर न, गरगहनाले त बेहुलीलाई कस्तो सुहाएको छ है?
5: त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्?
6: के को खास खास कोसिस चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो?
5: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
6: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
7: हाम्रा सेवाहरू, नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
8: प्रोप्राइटर समीर विक प्लस रूपा विक। मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
7: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ, शङ्खुवा सभा, त्रिचोकबाट हिटिटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।
9: भालुमा बासको कालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको कालिलो तामा कान्छीको मन हर्ने, कुरली गाईको बाक्लो

0: जति पकाए नि मान्दिन हौ कानछी के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ लेख बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।
1: आदरणीय श्रोता, यतिखेर नेपाली बस देशभर सुनिराख्नु भएको छ। नेपाली रेडियो नेटवर्कको सहयात्री सिराहामा रहेको रेडियो सरगम 93 मेगाहर्ज आजदेखि 11 वर्षमा प्रवेश गरेको अवसरमा हामी शुभकामना व्यक्त गर्न चाहन्छौं। रेडियो सरगमको उत्तरोत्तर प्रगतिको पनि कामना गर्न चाहन्छौं। यसै बीचमा नेपाली बसमा हामीसँग जोडिनु भएको छ नेपाली कंग्रेसका नेता पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महत। डाक्टर महत, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: नमस्कार, धन्यवाद।
1: अब नेपाली कंग्रेसको 15 महाधिवेशन शुरूआत भइ नै सकिया छ, अब तपाईँहरू त छुट्नु भयो नि त।
2: नेपाली कंग्रेसको अधिवेशन 15 गते भएर हामी गर्दैछौ,
1: तर संस्थापन पक्षको संस्थापन पक्षले त तीव्रताका साथ महाधिवेशनलाई अगाडि बढायो नि त।
2: ठिक छ, हाम्रो पनि तीव्रताका साथै हुन्छ। हामीले 15 गतेबाट आश्विन 15 बाट शुरू भएर मङ्सिर 21-22 केन्द्रीय अधिवेशन हुन्छ।
1: अब 15 बाट शुरू गर्दै हुनुहुन्छ। सहमन्त्री सहकार्यका निम्ति निकै ठूलो प्रयास पनि भयो, प्रयत्न पनि भयो, तर जति लचकता अपनाउँदा पनि सभापति थापाले जुट्न सकेन नि त सहमति, होइन?
2: लचकता त हामीले अपनाएका थियौँ होइन, धेरै अगाडिदेखि अहिले भयो भयो। अब विशेष अधिवेशन दिदी सम्मत नभए पनि अब यो जुन विशेष अधिवेशनमा भाग लिएको पक्ष छ, नियमित अधिवेशन मार्फत 15 अधिवेशन गर्नुपर्छ भनेर हामी दिएका
1: थियौँ
2: र सहमति गरौँ भनेर धेरै अगाडिदेखि प्रस्ताव गरेको हो। त्यो प्रस्तावलाई उहाँले गम्भीरताका साथ लिनुभएन र त्यसको कारणबाट फेरि हामीले अदालतमा पुनरावलाई जानु पर्यो र फेरि पनि हामीले भन्यौँ र तपाईँहरू स्थगित गर्नुहोस्, अधिवेशनको कार्यतालिका स्थगित गर्नुहोस्, हामी पनि गर्छौँ र यसै बिचमा अदालतभन्दा बाहिर पनि हामी सहमति गर्न सक्छौँ, सकिन्छ। त्यो भयो भने अदालती प्रक्रियालाई कुर्नु पनि परेन पनि भनेर भन्यो, तर त्यस्तो कुनै सहमति बनेन, उहाँले अधिवेशन सार्नु भएन। त्यो अवस्थामा हामीले पनि यो अधिवेशनको प्रक्रिया अगाडि बढाउनु पर्ने अवस्था आयो।
1: अनि एउटा कुरा छ नि त, अब एउटै नेपाली कंग्रेसका दुईवटा महाधिवेशन आवश्यक हो त, अब कसलाई आधिकारिकता मान्ने? त्यसो भए कंग्रेस विभाजन भइ नै सक्यो, अब औपचारिक घोषणा मात्र बाँकी छ, होइन डाक्टर साहब?
2: होइन, अब दुईटा अधिवेशनको प्रक्रिया अगाडि बढ्ने हो। त्यो अवस्थामा अदालतमा जुन अब चाँडै नै निशा दिएको छ, पुनरावलोकन हुँदैछ, त्यसको प्रक्रिया चाँडै सुरु हुन्छ, त्यो विश्वास छ, त्यसबाट एउटा निर्कोलमा पुगिन्छ।
1: भनेपछि अझै पनि सर्वोच्च अदालतले के फैसला गर्छ भन्नेमा तपाईँहरू चाहिँ एकदमै आश्वासित हुनुहुन्छ, होइन? हाम्रै पक्षमा आउँछ फैसला भनेर।
2: मूल कुरा के हो भने
1: बहुमत पक्ष त गगन थापाजीले लगिसक्नु भयो नि त, त्यहाँबाट संस्थापन इतरबाट धेरै नेताहरू त मूल घरमा फर्किसक्नु भयो नि डाक्टर साहब।
2: महत्वपूर्ण कुरा ऊ कहाँ कति गयो भन्ने महत्वपूर्ण कुरो होइन नि, महत्वपूर्ण कुरो के हो भने जुन विशेष अधिवेशन भनेर उहाँले अगाडि बढाउनु भयो र त्यसकारण नयाँ नेतृत्व निर्वाचित भयो भनेर घोषणा गर्नुभयो, निर्वाचन आयोगले र पछि अदालतले पनि त्यसैलाई अगाडि बढायो, त्यो त्रुटिपूर्ण छ भनेर पछिल्लो सर्वोच्च अदालतको निर्णय नै भनिसक्यो। अब हामीले त पहिलेदेखि त्यसमा समस्या छ, विशेष अधिवेशन यो विधि सम्पर्क छैन, पार्टी सभापतिलाई 2/3 मतले विशेष अधिवेशनबाट हटाएपछि मात्रै अर्को निर्वाचन प्रक्रिया सुरु हुन्छ, अर्को नेतृत्व आउँछ, 2/3 त त्यहाँ हुने कुनै भएन, उहाँहरूको अनुसार 54% भन्नुभएको, वास्तवमा त त्यति पनि त्यहाँ उपस्थित थिएन। त्यसको सम्पूर्ण तथ्याङ्क लिएर अनि निर्णय गर्नु पर्थ्यो, निर्वाचन आयोगले त्यो गरेन, यतिकै निर्णय गरिदियो, पछि अदालतले पनि त्यही गर्यो, त्यो विधि सम्मत भएको छैन र केन्द्रीय समितिले आयोजना गरे पनि होइन, जुन चाहिँ व्यवस्था चाहिँ हाम्रो विधानमा छ, त्यसै कुरालाई पछि सर्वोच्च अदालतले सुरुदेखि नै त्रुटिपूर्ण रहेको भनेर निर्णय गरे नि, हामीले जे भनिराखेका थियौँ त्यो भन्यो र त्यसको अब अन्तिम टुङ्गो अवश्य पनि लाग्छ।
1: तर एउटा कुरा नि डाक्टर, अहिले त अब नेपाली कंग्रेसकै केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्तासँग मेरो बिहान हिजो कुरा भएको थियो प्रेमबहादुर खड्काजीले, उहाँले त अब नेपाली कंग्रेस भन्नै मिल्दैन देउबा पक्षलाई त्यो समूहलाई त भनेर भन्नुभएको छ, दावी गर्नुभएको थियो।
2: अब भन्न त जे भने पनि भयो, अब अहिले
1: समूह भन्नै मिल्दैन,
2: विशेष अधिवेशनको पक्षबाट उहाँ निर्वाचन प्रमुख हुनुभएको छ, उहाँले त भनियो त्यो पनि, अब उहाँले के भन्नु हुन्छ त्यो महत्वपूर्ण कुरो होइन, वास्तवमा के भएको थियो त्यो महत्वपूर्ण कुरो हो र त्यस विषयमा अदालतले नै बोलिसक्यो भनेपछि त्रुटिपूर्ण छ भनेर बोलिसकेपछि त्रुटिपूर्ण तरिकाबाट भएको अधिवेशनबाट आएको नेतृत्व त्यसले गरेको अधिवेशन त्यो नै काङ्ग्रेस हो त्यसैले गर्दा चाहिँ सही हो भन्न मिल्दैन, विवादित नै विषय छ।
1: डाक्टर साहब, राजनीति इगो मात्रै त नहोला नि त, राजनीति त अङ्कको खेल होला होइन, बहुमतको खेल होला, पोलिटिक्स होइन,
2: युगको कुरै होइन। त्यो कुरो के हो भने यो पार्टीलाई यो जुन यो महत्वाकांक्षाको शिकार यो पार्टी भयो र जुन कारणबाट विशेष अधिवेशन आम निर्वाचन अगाडि नै नयाँ नेतृत्व आउनुपर्छ त्यो कारणबाट मात्रै परिणाम आउँछ आम निर्वाचनमा काङ्ग्रेस ठुलो पार्टी बन्छ भनिएको थियो, त्यो त भएन, त्यस कारण त्यसको औचित्य नै समाप्त भइसकेको अवस्था हो। तर वैशाखमा जुन हामीले नियमित अधिवेशन राखेका थियौँ त्यसबाट एउटा एकताको महाधिवेशन भएर एकीकृत रूपमा अधिवेशन भएर नयाँ नेतृत्व आइसक्थ्यो, त्यसलाई जुन चाहिँ एउटा ट्र्याकभन्दा बाहिर लगेर विशेष अधिवेशनको नाउँमा भयो, त्यसले नेपाली काङ्ग्रेसलाई चाहिँ एउटा बडो अहिले चाहिँ समानान्तर अधिवेशन गर्ने ठाउँमा चाहिँ पुर्यायो। यो दुर्भाग्यपूर्ण कुरा हो, यसबाट हामी सबै अहिले देशभरिका नेपाली काङ्ग्रेसका शुभचिन्तक समर्थक र समग्र जनतामा पनि यो नहुनुपर्ने कुरा भयो, यो चाहिँ गर्न आवश्यकै थिएन भन्ने कुरा चाहिँ परेको छ। त्यस कारण चाहिँ यो अरू कसैको एउटा युगोले भन्दा पनि उहाँहरूको महत्वाकांक्षाले तत्कालै बोलिहाल्नुपर्छ, नेतृत्वमा पुगिहाल्नुपर्छ, सङ्गठन पार्टी जेसुकै होस् हामी चाहिँ भइहाल्नुपर्छ भन्ने कुरा लिनुभयो। पछिल्लो समयमा पनि सहमति गर्नको लागि मैले सामान्य प्रस्तावहरू राखेका छौँ र निष्पक्ष 15 अधिवेशन गर्ने संयन्त्रमा हामी सहमति हो र त्यसै मार्फतबाट निष्पक्ष अधिवेशन गर्नको लागि निर्वाचन समिति लगायत विभिन्न समितिमा चाहिँ सहमतिबाट त्यो समितिहरू बनाऊ, त्यसले चाहिँ निष्पक्षता सुनिश्चित गर्छ, निष्पक्षता सुनिश्चित भएपछि त्यो पारदर्शी हुन्छ, त्यो अवस्थामा एउटा सम्मानपूर्वक सबैले चाहिँ सहभागी हुने परिस्थिति बन्छ र पार्टी पनि एकताबद्ध भएर जान्छ भनेका थियौँ, त्यसलाई उहाँहरूले चाहिँ सुन्नु भएन। त्यो अवस्थामा यो बाध्यकारी निर्णयमा हामी पुग्यौँ।
1: अब डाक्टर साहब, दुईटा महाधिवेशन त हुने नै भयो, 15 गतेबाट महाधिवेशन तपाईँहरू पनि गर्दै हुनुहुन्छ, भोलि दुईटै महाधिवेशनबाट दुईवटा नेतृत्व चुनिने स्थिति त बन्यो नै। अब कंग्रेसको आधिकारिक नेतृत्व कसलाई मान्ने भन्ने विषय चाहिँ फेरि सर्वोच्चकै पल्टामा जाने भयो होइन खेल।
2: अब त्यही अवस्था आयो त, अब हामीले त्यो खोजेको थिएनौँ, अब उहाँहरूले त्यहाँ त्यो ठाउँमा पुर्याइदिनु हो।
1: अनि भोलि आधिकारिकता त सर्वोच्चले जसलाई पनि दिन सक्छ, निष्ठा प्रदान त भएको छ। अब आधिकारिकता एक पक्षलाई दिइसके पछाडिको त च्याप्टर त क्लोज होला नि त, एउटा पक्ष त अलगिनु पर्ने त बाध्यतै भयो नि त त्यसपछि त डाक्टर।
2: त्यो अवस्थामा कसरी अगाडि बढ्छ त्यही
1: अब संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले जुन कुरा उठाउनु भएको छ हिजो, यसका कतिपय रूपमा टिप्पणी पनि भएका छन्, कतिपय रूपमा चाहिँ यसलाई सकारात्मक कोणले पनि हेरिएको छ। उहाँको सम्बोधन र अहिलेको हाम्रो नेपालको परिस्थितिलाई चाहिँ यहाँले कसरी हेर्नु भएको छ जलवायुको पक्षबाट हेर्दा?
2: स्वाभाविक रूपमा जलवायु परिवर्तनको ठूलो नकारात्मक प्रभाव नेपाल जस्तो देशले भोगेको छ। हाम्रो हिमालयहरू पग्लिँदैछन्, अब बोर्डर पारीबाट समेत त्यो हिमाल पग्लिएर ग्लेसियर ढालेर यत्रो ठुलो त्रासदी यो त्रिशुली बोकेपछि नदी हुँदै हाम्रो यत्रो तस नाश भयो, आम नागरिकहरू ठुलो संख्यामा मारिए, पूर्वाधारदेखि लिएर चाहिँ जनधनको ठुलो क्षति भयो, कहिले नभएको कुरा भयो। त्यसको कारक चाहिँ एउटा जलवायु परिवर्तन हो र त्यसमा हाम्रो कुनै योगदान छैन। त्यसको योगदान कस्तो छ भनेदेखि, जसले यो प्रदूषण कार्बन उत्सर्जन गर्ने ठुला औद्योगिक राष्ट्रहरू छन् त्यो कारणले भयो, यो हामीमाथि अन्याय भयो भन्ने कुरा अब सर्वाधिक रूपमा त्यहाँ संयुक्त राष्ट्रसँग राख्नु पर्थ्यो, प्रधानमन्त्रीले राख्नु भएको छ, राख्नुपर्ने कुरा राख्नु भएको छ।
1: होइन, प्रधानमन्त्रीको प्रस्तुतिका विषयलाई लिएर पनि केही टिप्पणीहरू पनि भएका छन्, त्यो स्वाभाविक रूपमा हो। त्यो ड्रेस कोडका विषयहरू, खुकुरी चिन्ह चाहिँ प्रतीका रूपमा लगाएका विषयहरू होइन, उहाँले बोल्दाखेरि चाहिँ त्यो कन्फिडेन्सका विषयहरूमा पनि आवाज उठेका छन्। यो स्वाभाविक प्रक्रिया हो, यो चाहिँ उहाँ विरोधको लागि विरोध मात्रै।
2: अब मैले अब त्यहाँ बोलेको कुरा हामीले बोल्दै पर्ने जोसुकै प्रधानमन्त्री जाँदाखेरि पनि त्यो उठ्ने कुरा थियो, उठ्नु पर्थ्यो, उहाँले उठाउनु भयो, त्यो ठिक छ। अरू अब अरू कुराको त अब धेरै टिप्पणी नगरौँ होइन, अरू चाहिँ कसरी हामी आज प्रभावकारी हुन सक्थ्यो, अरू चाहिँ त्यहाँ बायोलेटरल कुराहरू पनि कतिपय प्रधानमन्त्री जाँदा गर्न सकिन्थ्यो, या उहाँको तौर तरिकाको बारेमा त अब धेरै कुराहरू छन्। अब त्यसबारेमा नभनौँ, इभन सामाजिक सञ्जालमा अब सामान्य मान्छेलाई यो तपाईँले चाहिँ मोबाइल हेरेर हेरेर एउटा निष्कर्ष पुग्ने मान्छेहरूलाई त अब त्यहाँ त अब लाभालस्कर छ, राष्ट्रपतिले नै स्वागत गर्नु आएको छ भने जस्तरी चाहिँ सामाजिक सञ्जालमा उहाँहरूका समर्थक उहाँहरूकै कतिपय चाहिँ संयन्त्र मार्फत आगो आइछ। अब
1: यो
2: अहिले चाहिँ नेपालको चाहिँ राजनीतिलाई चाहिँ यस्तै कुराले चाहिँ प्रभाव पारिरहेको छ। अब वास्तविक दायित्वतिर छ, अब प्रस्तुति चाहिँ अर्कोतिर छ सामाजिक सञ्जालबाट। अब यो चाहिँ के भन्ने, यो यसको शिकार त हामी पहिल्यैदेखि भइरहेछौँ।
1: तर अब हामीले निकै ठूलो क्षति बेहोर्नु पर्यो देशले यो जलवायुकै कारणले गर्दाखेरि, पटक पटक यी मुद्दाहरू उठ्ने गर्छन्। तर अन्तर्राष्ट्रिय जगतले वा चाहिँ बढ़ी कार्बन उत्सर्जन गर्ने देशहरूले यसलाई दयाभावका हिसाबले होइन कि यसलाई आफ्नो जिम्मेवारी ठानेर चाहिँ सपोर्ट गर्नुपर्ने स्थितिमा चाहिँ हामी किन पुर्याउन सकिरहेका छैनौँ?
2: सही कुरा हो, यो चाहिँ कुनै नेपालमा यस्तो गाह्रो साह्रो परेछ, यसको त्रासदी आयो, सहयोग गरिदिऊ भन्ने विषय होइन, यो हामीमाथि अन्याय भएको विषय हो, थोपरिएको विषय हो। त्यो अवस्थामा अन्तर्राष्ट्रिय समुदायले गम्भीर हुनु जरुरी छ, खालि चाहिँ बोलेर पुग्दैन कि पहिलो कुरा त यो जलवायु परिवर्तन जसरी चाहिँ यो तापक्रममा परिवर्तन भएर विश्वमै हलचल समुद्रदेखि हिमालसम्म हलचल भइराखेको छ, यो जलवायुमा चाहिँ अस्वाभाविक किसिमबाट यो गतिविधि भइराखेको छ, त्यसले चाहिँ जनजीवन विश्वभरि नै अस्त व्यस्त, हिमालीले समुद्र तटमा बस्ने तलदेखि सबैमा धेरै ठुलो प्रभाव परिराखेको छ। त्यसो हुनाले यसलाई रोक्ने जुन प्रतिबद्धता गरेका छ त्यसबाट नै विश्वका ठुला देशहरू चाहिँ भागिरहेको छ। यो दुःख कुरा हो, पहिलो कुरा त त्यसलाई करेक्सन गर्नुपर्छ। दोस्रो चाहिँ जो चाहिँ अलरेडी प्रभावित भइसके र त्यसबाट धेरै ठुलो आर्थिक सामाजिक डिसलोकेसन क्षति भइसकेका छ, त्यो अवस्थामा परेका देशहरूलाई यो हाम्रो अधिकारै हो, त्यसको क्षतिपूर्ति हुनुपर्छ। जसले गर्दा हामीले चाहिँ क्लाइमेट एडप्टिभ मेजर्स यो बदलिदो जुन जलवायु छ त्यो अनुरूप हाम्रा संरचनाहरू विकास गर्ने जसबाट हामी त्यसलाई चाहिँ सामना गर्न सकौँ। त्यसको लागि ठुलो रकमको आवश्यकता छ, जसले जसको कारणले यो कुराहरू भएको छ ती देशहरूले चाहिँ क्षतिपूर्ति दिनुपर्छ। यो कुनै चाहिँ
1: हामी जस्ता देशको लागि त डक्टर साहब विपत्तिबाट पनि हामी नै मारमा पर्ने, पछि त्यसलाई चाहिँ पुनर्स्थापना गर्न पुनर्निर्माण गर्न फेरि तिनै निकाय तिनै देशहरूबाट चाहिँ ऋण काट्नु पर्ने, दोहोरो चेपुवामा दोहोरो मारमा चाहिँ राष्ट्र पढिरहेको यो अवस्थामा चाहिँ यसको खास अहिले हामीले कति जति क्षति बेहोर्यौं र यसको चाहिँ एउटा विकल्प सोल्युसनको एउटा मेकानिजम चाहिँ के हुन सक्छ डक्टर साहब जान्दै?
2: यसको त अब भने त्यसमा चाहिँ यसको जुन ठुलो क्षति भएको छ यो एउटा घटना हो होइन, ठुलो घटना भोलि अरू पनि घटनाहरू चाहिँ घट्न सक्छ। त्यसो हुनाले त्यो त्यसको आकलन गरेर ऋण होइन अनुदान नै दिनुपर्छ, त्यसबारेमा अझ गम्भीर रूपमा चाहिँ अब चाहिँ बायोलेटरल मिटिङहरू र मल्टिलेटरल फोरमहरूमा पनि यो कुरा लगातार उठाएर तथ्याङ्कसहित उठाएर सरकार प्रस्तुत हुनुपर्छ र सँगसँगै नेपालले हाम्रो चाहिँ विकास निर्माणका कुराहरू गर्दाखेरि अब कसरी एउटा चाहिँ नयाँ मोडलमा हामी चाहिँ जानुपर्ने हुन्छ, जहाँ जोखिमयुक्त चाहिँ बस्तीहरू छन् अब त्यहाँ अब त्यही किसिमबाट हामीले जसरी चाहिँ काम भएको छ विकास निर्माण अथवा बस्तीको अवस्था छ अब त्यसलाई हामीले चाहिँ चेन्ज गर्नुपर्ने हुन्छ र अन्तर्राष्ट्रिय समुदायसँगले पनि सहकार्य नेपाल सहकार्य गरेर अगाडि बढ्नुपर्छ। साथै जुन चाहिँ यो माथि देशीय पक्षले क्रम जारी छ यो चाहिँ चीन र नेपाल बिचमा यो सूचना आदान प्रदान गर्ने संयन्त्रलाई पनि मजबुत गर्नु पर्यो, जसले गर्दा तत्कालै कुनै सम्भावित घटना घट्न थालेको छ भने समयमै त्यसको सूचना हामीले पायौँ भने त्यो अवस्थामा के हुन्छ कमसेकम त्यहाँ चाहिँ मानवीय क्षतिलाई चाहिँ हामीले चाहिँ रोक्न सक्छौँ।
1: डाक्टर साहब यहाँको महत्वपूर्ण समय सम्बन्ध र सुझावका लागि चाहिँ म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। असमान थियो डाक्टर प्रकाश रमत, नेपाली कंग्रेसका नेता पूर्व अर्थमन्त्री, आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः
3: के कान्छ तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
4: ल ल आमा, म तँ गए तँ आए,
3: होइन आजै आइपुग्छस् र।
4: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि। हामी कहाँ आईएमई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली चैनपुर छ शङ्खुवा सभा प्रोपाइटर आशिष साख्य टेलिफोन नम्बर 0295701128 मोबाइल नम्बर 9852545741।

0: नमस्कार, म गायक अशोक मुखारुङ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेक बिचको धुन रेडियो अरुण।
1: यतिखेर हाम्रो बेसमा मौसम भेद, जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसम भेद रोजन लामिछाने हुनुहुन्छ। लामिछानेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। अब यो मौसमको बारेमा तपाईँसँग हामीले अपडेट लिइरहेका छौँ र लाखौं श्रोताहरूले चाहिँ यसबारेमा अलिकति जानकारी पनि लिइरहनु भएको छ। अब आज 10 गते हो, विशेष गरी 10 गतेलाई अलिक भारी वर्षा हुने दिनका रूपमा पनि पूर्वानुमान गरिएको थियो। अहिलेको वास्तविक अवस्था वा पूर्वानुमान अनुसार नै छ कि वा चाहिँ केही प्रणालीमा फरक देखिएको छ?
2: अहिलेको मौसम प्रणाली हेर्दाखेरि पश्चिमी क्षेत्रहरूमा त अहिले पनि लगातार नै वर्षा भइरहेको छ, पूर्वी क्षेत्रहरूमा पनि कोशी बागमती प्रदेशको पहाड़ी भूभागहरूमा चाहिँ वर्षा भइरहेको अवस्था नै छ भने मध्य प्रदेश र कोशी प्रदेशको तराईमा चाहिँ केही मात्रामा वर्षा अलिक कम भएको अवस्था देखिन्छ र यो वर्षा त अझै पनि जारी नै छ आज र भोलिसम्मको लागि। यो वर्षा प्रणालीको कारणले चाहिँ प्रभाव हुने देखिन्छ, विशेष गरी यो बागमती प्रदेश र पश्चिमी भूभागहरूमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम यसको प्रभाव देखिन्छ र कोशी मध्य प्रदेशमा पनि प्रभाव भए पनि त्यति धेरै वर्षा हुन सक्ने सम्भावना चाहिँ छैन, विशेष गरी अझ यो तराई भूभाग आसपासतिर।
1: ए, भनेपछि अब यो वर्षाको मान चाहिँ अलिक कम कम हुँदै गइरहेको स्थिति हो अब?
2: हजुर, वर्षा पूर्वतिर चाहिँ यो अलिकति कम कम हुँदै गइरहेको हो, तर पश्चिमी क्षेत्रहरूतिर यो गण्डकी, लुम्बिनी प्रदेशको केही क्षेत्रहरू, त्यसरी यो सुदूरपश्चिम कर्णाली प्रदेशको क्षेत्रहरूमा चाहिँ अहिले पनि वर्षा यथावत नै रहेको छ र त्यो क्षेत्रमा चाहिँ भारी वर्षा हुन सक्ने सम्भावना अझ पनि रहेको नै छ।
1: अब अहिले हेर्दाखेरि यो जुन हामीले मौसमी प्रणाली जुन सक्रिय हुने भनिएको छ, बंगालको खाड़ीबाट आएको यो मनसुन चाहिँ जति मात्रामा आउनु पर्ने हो वा चाहिँ जति सक्रिय हुनुपर्ने हो, त्यो सक्रिय भइसकेको पोइन्टमा पुगिसकेको छ वा चाहिँ अझ केही सम्भावनाहरू छन् यसमा?
2: हजुर, यो चाहिँ बिस्तारै बंगालको खाड़ीबाट यो उत्तर पश्चिमतर्फ सर्दै आउँदाखेरि चाहिँ यो कमजोर हुँदै आइरहेको छ, तर नेपाल नजिक आइरहेको हुनाले चाहिँ नेपालको भूभागहरूमा अझ पानी पर्न सक्ने सम्भावना चाहिँ बढी नै रहन्छ, किनभने जुन न्यूनचापीय प्रणाली आसपासको क्षेत्रहरूमा चाहिँ धेरै पानी पर्न सक्ने सम्भावना चाहिँ हुन्छ र त्यहाँ नै हावाहरू आउने र त्यो हावाहरू त्यही एकै ठाउँमा त्यो केन्द्रित हुने हुनाले चाहिँ त्यो क्षेत्र आसपासको रिजनमा चाहिँ बढी पानी पर्न सक्ने सम्भावना हुन्छ र अझै पनि आगामी 2 दिनको लागि विशेष गरी पश्चिमी क्षेत्रहरूमा चाहिँ यसको सम्भावना रहेको छ, त्यसपछि क्रमशः सुधार हुँदै जानेछ।
1: बागमतीदेखि पश्चिमतर्फ वर्षाको गतिविधि बढी हुने भन्नुभयो, काठमाडौँ उपत्यका सहित पहाड़ी क्षेत्रको जोखिम चाहिँ कतिको छ अहिले?
2: अहिले चाहिँ काठमाडौँ उपत्यका र पूर्वी भूभागहरूमा त्यति धेरै पानी परेको अवस्था देखिएन पछिल्लो 24 घण्टाको विवरण हेर्दाखेरि चाहिँ, तर पश्चिमी क्षेत्रहरूमा चाहिँ यसको जुन प्रभाव चाहिँ अझै पनि रहिरहेको नै छ, भारीदेखि धेरै भारी वर्षा पनि भएको अवस्था छ र पछिल्लो 12 घण्टामा पनि यो कोशी मधेस बागमती प्रदेशमा चाहिँ हल्कादेखि मध्यम खालको वर्षा भएको थियो भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही ठाउँहरूमा नै भारीदेखि धेरै भारी वर्षा मापन भएको अवस्था छ, त्यो कारणले गर्दाखेरि चाहिँ अझ बढी प्रभावित चाहिँ पश्चिमी क्षेत्रहरू हुन्छ कि भन्ने अनुमान चाहिँ गरिएको छ। तापनि यो कोशी बागमती प्रदेश र मधेस प्रदेशको विशेष गरी अझ पश्चिमी भूभागहरूमा पनि यसको प्रभाव चाहिँ हामीले अब सावधानी चाहिँ अपनाउनु पर्ने नै हुन्छ।
1: अब यो पहिले नै जमिन गलेका पहाड़ी क्षेत्रमा आजको थप वर्षाले पहिरोको जोखिम बढाउने वा चाहिँ अलिकति समस्या सिर्जना गर्न सक्ने सम्भावना चाहिँ कतिको रहन्छ?
2: एकदमै छ सर, यो लगातार वर्षा भइरहेको र हिजो अस्तिदेखि भारी धेरै भारी वर्षा पनि भएको अवस्था थियो, पछिल्लो 24 घण्टाको विवरण हेर्ने हो भने पनि बागमती प्रदेशको पहाड़ी भूभागहरूको थोरै केही ठाउँहरूमा नै भारीदेखि धेरै भारी वर्षा भएको छ भने यो गण्डकी, लुम्बिनी प्रदेशको चाहिँ धेरै जस्तो ठाउँहरूमा नै भारीदेखि धेरै भारी र एक दुई ठाउँमा अति भारी, विशेष गरी यो पाल्पाको अर्चल मौसम मापन केन्द्र आसपासको क्षेत्रहरूतिर चाहिँ अति भारी वर्षा पनि मापन भएको अवस्था छ र अन्य भूभागहरू

0: क्षेत्रहरूमा भने त्यसलाई चाहिँ हल्का वर्षा भनेर भन्छौँ भने पचासदेखि सरी दसदेखि पचास मिलिमिटरसम्म पानी परेको छ भने चाहिँ हामीले त्यसलाई मध्यम वर्षा भन्छौँ र पचासदेखि सय मिलिमिटरको रेन्जभित्र पानी परेको छ भने चाहिँ भारी वर्षा भन्छौँ। त्यसै गरी सयदेखि दुई सय मिलिमिटरसम्म पानी परेको छ भने हामीले त्यसलाई धेरै भारी भन्छौँ र दुई सय मिलिमिटर भन्दा नि धेरै पानी परेको छ पछिल्लो चौबिस घण्टामा भने चाहिँ हामीले अति भारी भन्छौँ।
1: अब यो मौसम पूर्वानुमानमा केही घण्टामै परिवर्तन पनि आउन सक्छ होइन, अहिले जारी गरिएको चेतावनी कति समयसम्मलाई विश्वसनीय मान्न सकिन्छ? एघार र बाह्र गते पनि वर्षा जारी रहन्छ वा चाहिँ आजपछि प्रणाली कमजोर हुँदै जान्छ?
0: यो चाहिँ एघार बाह्र गतिसम्मलाई यसको प्रभाव चाहिँ रहने देखिन्छ। आज र भोलि विशेष त आइतबारसम्म आइतबार रातिदेखि क्रमशः मौसममा सुधार आउने नै देखिन्छ र सोमबारबाट चाहिँ अब कति कतै विशेष गरी पश्चिमी भूभागहरूको कुनै कुनै ठाउँहरू र पहाड़ी भूभागहरूमा बाधा लाग्ने कति कतै हल्का खालको क्षणिक रूपमा पानी पर्यो भने त्यस्तो पानी पर्ने सम्भावना चाहिँ छैन।
1: अब पछिल्लो जानकारीलाई हेर्दाखेरि र अहिलेको यो अवस्थालाई हेर्दाखेरि यसलाई नै अन्तिम वर्षाका रूपमा लिन सकिएला रोजन सर?
0: हजुर, पक्कै पनि अब मनसुनको अब अन्तिम वर्षा भन्न नै सकिन्छ यसलाई चाहिँ। यो गइसके पछाडि चाहिँ बिस्तारै क्रमिक रूपमा मौसम सुधार आउने र मनसुन बाहिरिने समय पनि भएकोले चाहिँ मनसुन पनि बाहिरिने अवस्था चाहिँ हुन सक्छ।
1: बाढ़ी पहिरो डुबानको जोखिम रहेका ठाउँहरूमा त्यहाँका नागरिकहरूले कस्तो खालको संकेत देखिएपछि तुरन्तै सुरक्षित स्थानतर्फ जाने वा के जाने, तपाईँहरूले के कस्तो खालको सूचनाको आदान प्रदान गरिरहनु भएको छ यतिखेर?
0: हजुर, हामीले चाहिँ अब विशेष गरी अब पहिरो प्रभावित क्षेत्रहरूमा चाहिँ ढुङ्गाहरू खस्ने विशेष गरी अब आफ्नो आसपासको क्षेत्रहरूमा चाहिँ क्रमिक रूपमा पानी गलिसकेको अवस्था छ र सानसानो पहिरोहरू माटोहरूको डिस्कहरू खस्ने ढुङ्गाहरू खस्ने जुन कतै कतै चाहिँ चिरा परेको पनि देखिन्छ। त्यो अवस्था देख्नुभयो भने चाहिँ आफू सुरक्षित स्थानमा जानुहोला र विशेष गरी अब बाढी आउने संकेत चाहिँ अब साइरन बज्ने अवस्था हुन सक्छ। सूचना आएपछि चाहिँ आफू सुरक्षित स्थानमा जाने, किनभने अहिले चाहिँ सामान्य हिसाबले बुझ्नु पर्दाखेरि चाहिँ लगातार पानी परिरहेको अवस्था छ र हामी खोला तटीय क्षेत्रमा बस्ने र नजिक बस्ने तराई क्षेत्र आसपासको र भ्याली खोला नजिक बस्ने सर्वसाधारणहरू चाहिँ अब लगातार पानी परेको हिसाबले चाहिँ हामी आफै नै सुरक्षित स्थानमा बस्नुपर्ने अवस्था चाहिँ देखिन्छ सर।
1: अब कतिपय सूचनाका विश्वसनीय आधारहरू होइन, अहिले अल्गोरिदममा चलिरहेछ समाज पनि, धेरै ठाउँमा चाहिँ विश्वसनीय सूचनाहरू चाहिँ प्रदान भइरहेको देखिँदैन। आज डरलाग्दो वर्षा पर्ने, भारी वर्षा हुने, सतर्क रहन आग्रह, यस्तो खालका चाहिँ थम टाइटलहरू राखेर पनि कतिपय समाचारहरू संचार माध्यमहरूले प्रसारण गरेको पनि देखिन्छ। सबैभन्दा विश्वसनीय आधार मौसमको जानकारी लिने विश्वसनीय आधार र चाहिँ नागरिकहरूले सतर्क हुनका निम्ति सपोर्ट गर्ने चाहिँ आधारहरू के छन् हामी?
0: हजुर, हजुरहरूले चाहिँ अब बजारमा आएको हल्लाहरू भन्दा पनि आधिकारिक मौसम सूचनाको लागि चाहिँ नेपाल मौसम विज्ञान विभागको वेबसाइट www.dhm.gov.np/mfd टाइप गरेर चाहिँ हाम्रो वेबसाइट भिजिट गरेर चाहिँ त्यहाँ मौसमी अवस्था, अहिले कता कता पानी परिरहेको छ, आगामी तीन दिनसम्म कस्तो मौसम अवस्था रहनेछ भनेर हेर्न सक्नुहुनेछ। र अर्को चाहिँ हाम्रो नेपाल वेदर फोरकास्ट भन्ने फेसबुक पेज छ, त्यसमा फलो गरेर लाइक गरेर पनि त्यसमा पछिल्लो मौसमी सूचनाहरू चाहिँ जानकारी लिन सक्नुहुन्छ। यो सँगसँगै चाहिँ 1155 हाम्रो टोल फ्री नम्बर छ, 1155 फोन गरेर पनि पछिल्लो मौसमी सूचनाको बारेमा चाहिँ जानकारी लिन सक्नुहुनेछ।
1: अब सम्भवत 12 गते पछि सबै मौसम चाहिँ सफा हुन सक्छ होइन?
0: हजुर हजुर।
1: आज यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद रोजन सर, नमस्कार।
0: हजुर नमस्कार।
1: जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद रोजन लामिछानी आदरणीय श्रोता छोटो विश्राम लिन्छौं, नेपाली बसमा पुनः उपस्थित हुनेछौ।
2: आया, आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला?
3: काका, किन सुतेरै गनगनाइरहनु भएको छ नि?
2: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
3: ए लु, जचाउन जानुपर्छ काका।
2: जान त जानु, तर खोइ कहाँ पो जानु? राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला?
4: ल छ नि काका, 0.6 छेउ 1300 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
5: पुरानो ग्यास्ट्रिक अल्सर हर्ष दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाथ हात जोड्ने नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुखेको महिनावारी गडबडी भएको

0: आफूको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै इसिजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
1: प्रत्येक बिहिबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
0: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
1: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
2: सोवास मेडिकल हल चैनपुर 7 0 पॉइंट तेरसो लाइन, सम्पर्क नम्बर 029-570-292, फोन नम्बर 98-423-4549।
3: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
4: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
3: हेतेरी तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
4: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
3: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
4: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
3: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
5: साथै 2 नम्बरी सुनलाई रिफाइन गरी 1 नम्बरी बनाउनु परेमा तथा 12 राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
6: मनोकामना सुनचाँदी पसल,
1: चैनपुर 6 त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862-13-67-44, 9815-38-77-75।
7: लैलै मायालै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन, लौ लौ लल्लाबारी खर्कैको नारंजो बारी।
8: नमस्कार, म लोक गायक कमलिकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख बेसीको धुन।

0: आज नै श्रोता हामी नेपाली बहसमा छौं। नेपाली बहसमा समसामयिक राजनैतिक घटनाक्रमका बारेमा बहस र चर्चा गरिरहेका छौं। यतिखेर नेपाली कंग्रेसको 15 महाधिवेशनको तयारी तीव्र पारिएको छ। 15 महाधिवेशनमा नेपाली कंग्रेस यतिखेर होमिएको छ। कंग्रेसले आफ्ना नेता कार्यकर्ताहरूलाई सम्बन्धित ठाउँमा खटाएको छ। पालिका अधिवेशनहरू पनि यतिखेर भइ नै रहेका छन्। अब नेपाली कंग्रेसले गगन थापाको नेतृत्वलाई अझ बलियो र सुदृढ बनाएर अगाडि बढ़ाउने गरी काम गरिरहेको छ। आदरणीय श्रोता, आजको बहसमा हामी चर्चा गर्न चाहन्छौ, अब कंग्रेसको एउटा पक्ष यतिखेर छुटेको छ। कंग्रेसलाई मिलाउन सकिन्छ? कंग्रेसलाई एक डिक्का बनाउन सकिन्छ? कंग्रेस एक डिक्का बनाउने आधारहरू यतिखेर के छन् गगन थापा पक्षसँग? आजको बहसमा हामी चर्चा गर्दैछौ। इतर पक्षले आश्विन 15 गतेबाट महाधिवेशन गर्दैछ। अब नेपाली कंग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालतमा छ। मुद्दा विचाराधीन अवस्थामा छ। सर्वोच्च अदालतको विचाराधीन मुद्दाले के फैसला दिन्छ, के आदेश आउँछ, त्यो एउटा फरक पाटो होला। तर नेपाली कंग्रेसलाई एक डिक्का बनाउने आधारहरू यतिखेर पार्टीसँग छन् कि छैनन्? दुईटा महाधिवेशन सँगसँगै हुँदाखेरि पछि आधिकारिकता कसलाई दिने, आधिकारिकता कसरी प्रदान गर्ने, दुईटा महाधिवेशनबाट चुनिएर आएको नेतृत्वको आधिकारिकता के हुन्छ? यो विवाद मत्थर हुँदै जान्छ, यो विवाद समाधान हुँदै जान्छ, वा यो विवाद अझ बढी बढेर जान्छ? आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ, बहस गर्दैछौ र नेपाली कंग्रेसको पछिल्लो राजनीतिक घटनाक्रम र चलिरहेको महाधिवेशन र इतर पक्षले आश्विन 15 गतेबाट गर्ने भनिएको महाधिवेशन, यी दुईटा महाधिवेशनले, दुईवटा महाधिवेशनबाट आएको नेतृत्व, दुईवटा फरक फरक नेतृत्वले चाहिँ नेतृत्वलाई कसरी एक ठाउँमा उभ्याउन सकिन्छ, यसको राजनैतिक अर्को प्रयास चाहिँ के हुन्छ, यसको कूटनीतिक प्रयास के हुन्छ, कंग्रेसलाई एक डिक्का बनाउने आधारहरू यतिखेर के हुन्छन्, आजको बहसमा हामी चर्चा गर्छौं। आदरणीय श्रोता, किनभने नेपाली कंग्रेसको यो महाधिवेशनलाई, विशेष महाधिवेशनबाट जसरी नेपाली कंग्रेसलाई रिफर्म गर्ने गरी एउटा तपका अगाडि बढ़्यो र गगन थापा पक्षले आधिकारिकता प्राप्त गर्यो, यसले कंग्रेसमा एक किसिमको उल्लास सिर्जना गरेको छ। आज हामी बहस गर्दैछौ। आदरणीय श्रोता, अहिलेको परिस्थितिमा अब कंग्रेसलाई मिलाएर ल्याउनुपर्छ भनेर निकै ठूला प्रयत्नहरू पनि भए, निकै ठूला कोशिशहरू पनि भए, तर त्यो कोशिश अहिलेको अवस्थामा व्यर्थ भएको छ। तर बाटाहरू धेरै छन्, मिल्न सक्ने आधारहरू धेरै छन्। यस विषयमा पनि हामीले चर्चा गरेका छौं, दुवै पक्षका नेताहरूसँग छलफल गरेका छौं, बहस गरेका छौं। अब अहिलेको स्थितिमा निर्वाचन आयोगले आधिकारिकता प्रदान गरिसकेको छ, सर्वोच्चले आधिकारिकता प्रदान गरिसकेको छ र धेरै नेपाली कंग्रेसका नेता कार्यकर्ताहरू गगन थापा अर्थात संस्थापन पक्षमा गइसके पछाडि, भित्रिसके पछाडि यसले पार्टीलाई अझ बलियो बनाउँदै, सुदृढ बनाउँदै लगेको छ। यतिखेर हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ नेपाली कंग्रेसका प्रवक्ता देवराज चालिसी। चालिसीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: नमस्कार, गुड मर्निङ।
0: नेपाली कंग्रेसको 15 महाधिवेशन भव्यताका साथ अर्थात उत्साहका साथ सम्पन्न गर्दै हुनुहुन्छ यहाँहरूको भनाई अनुसार, तर एउटा पक्ष छुटेको छ। यो अधिवेशन महाधिवेशनको जुन मूल मर्म थियो कंग्रेसलाई एक डिक्का बनाउने, त्यो बाटोमा चाहिँ तपाईँहरू किन जान सक्नु भएन?
1: होइन, यो अब मनोवैज्ञानिक तपाईँको समाचार मात्रै हो। पार्टीको लगभग तपाईँको अधिकांश साथीहरू समितिएरै चुनावमा अधिवेशन तपाईँको चलिरहेको छ। जिल्ला जिल्लाको रिपोर्ट हेर्नुभयो भने यसमा अलिकति असन्तुष्टहरूको संख्या न्यून छ। यो पनि राजनीतिक असरको रूपमा हो। लगभग कतिपय साथीहरू जो बाँकी रहनु भएको साथीहरू छ, विशेष गरेर उहाँहरू पनि यो अधिवेशन, यो प्रारम्भिक चरणको अधिवेशन सकिसकेपछि, यो जिल्ला यो क्षेत्रीय स्तरको अधिवेशन सकिसकेपछि पनि तपाईँको 16 गतिसम्म केन्द्रीय तहमा रहनुभएका अग्रजहरूलाई समेट्ने प्रयासहरू पनि हुन्छ। पार्टीमा यो विधान संशोधनको प्रक्रिया छ, त्यसमा पनि तपाईँको सिनियर नेताहरू जो रिटायरमेन्टको राजनीतिमा हुन्छ, जो ग्रेसफुल एक्जिट खोजिरहनु भएको छ, उहाँहरूलाई पनि पार्टीमै छलफल होला, विशेष व्यवस्था होला वैधानिक रूपमा। त्यस कारण गर्दा यो अब जति छ यो प्रतरात्मक रूपमा मात्रै समस्या छ भन्ने हाम्रो अनुभूति छ। जुन किसिमको उत्साहपूर्वक सहभागिता देखिएको छ, देशभरि लाखौं लाख कार्यकर्ताहरू जसमा सहभागी हुनुहुन्छ, लाखौं जनताहरूको यसमा तपाईँको चासो छ, यसले के देखाएको छ भने पार्टी व्यवहारिक रूपमा पनि सम्पूर्ण रूपमा एकजुट भएको देखिएको छ। मात्र अलिकति केही केन्द्रीय नेतृत्वमा रहनुभएका केही पुराना हाम्रा अग्रज नेताहरू छुटेको अनुभूति भएको छ र त्यही पनि मलाई लाग्छ क्रमिक रूपमा समाधान हुँदै जान्छ केही सुधारले उहाँहरूलाई समेट्दा पनि। तर व्यावहारिक रूपमा विभाजनको जुन सुप्रचार छ त्यो विभाजन व्यावहारिक रूपमा पनि छैन, अब तपाईँको वैधानिक रूपमा त विभाजन छैनै थिएन, आज पनि छैन र भोलि पनि हुँदैन।
0: प्रवक्ताज्यू मैले भर्खरै मात्र डाक्टर प्रकाश महजीसँग यसभन्दा अगाडि कुरा गरेका छु, होइन, उहाँले भन्नुभएको छ हामीले अब पन्ध्रौं महाधिवेशन त असोज 15 गतेबाट शुरू हुँदैछ, 15 महाधिवेशन हामीले महाधिवेशन गर्दैछौ। मैले उहाँलाई भने अब दुईटा नेतृत्व निर्वाचित भएर आउने अवस्था त रह्यो नै, अब महाधिवेशन दुईटा गरिसक्दाखेरि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा छ, अब यस पछाडि पनि त्यसको फैसला के आउला त्यो अर्को पाटो हो, तर भोलि पनि यो निष्ठाले चाहिँ वैधानिकता जलाइदियो त्यो पक्षलाई मान्ने कि नमान्ने जाने कि नजाने भनेर मैले सोद्धाखेरि त्यो समयले बताउँछ भन्ने खालको कुरा राख्नुभयो डक्टर साहबले। अब विभाजनतर्फ त गयो नि त कंग्रेस त, होइन,
1: अब यो कस्तो छ भने अब पार्टीकै नाममा केही दुई चारजना मान्छे बस्ने, अब तपाईँको चौतारामा बस्ने, केही फेसबुकमा पोस्ट गर्ने, त्यसलाई चाहिँ पोलिटिकल कलेभर दिने, त्यो चिज चाहिँ तपाईँको 1,00,000 मान्छे एकातिर, 5 जना मान्छे एकातिर भए पनि त्यो चाहिँ विभाजनकै कुरा भन्न सकिँदैन। पार्टीमा मतहरू ठुलो र सानो हुन सक्छ, र केही सानो मतहरू पनि तपाईँको म फरक हो मुभमेन्ट हो भनेर पार्टीमा समानान्तर गतिविधि गर्ने चरित्रलाई चाहिँ लोकतान्त्रिक चरित्र बनिँदैन। असहमति छ भने आफ्नो असहमतिहरू पार्टीको वैधानिक फर्ममा राखेर कुरा गर्न सक्नुपर्छ, वडामा होस्, क्षेत्रमा होस्, केन्द्रमा होस्, जहाँ होस्, पार्टीभित्र के कारणले आफ्नो असहमति हो, नीतिगत कारण असहमति हो कि संरचनागत असहमति हो कि पार्टीले ल्याएको प्रोग्राममा असहमति हो कि, यस्ता खालका कुराहरू चाहिँ तपाईँको पार्टीको फोरमभित्र यदि ठिक छ विशेष नियमितको बारेमा उहाँहरू आजसम्म त्यही रटाङ लिएर बस्नुहुन्छ भने पनि त्यो ठिक हो कि त्यो बेठिक हो भनेको पार्टीको बिचभित्र पार्टी कार्यकर्ताको बिचमा छलफल गर्नुपर्छ नि त, पार्टीको कार्यकर्ताको बिचमा नआउने अनि तपाईँको अदालतको मुद्दा देखाएर त्यहाँ छ भन्ने नाममा पार्टीमा तपाईँको यो किसिमको पक्षले त कुनै सार्वजनिक यसको अर्थ राख्दैन नि त, जति पनि उहाँहरूको लजिक दिनुभएको छ भयो त्यही निष्ठा देखाइरहनु भएको छ, तर आम कार्यकर्ता पार्टीमा एउटा प्रभाव भोगिरहेको छ, एउटा उत्साहको सञ्चार आएको छ, 16,000 नयाँ युवाहरू तपाईँको पार्टीको लिडरसिपको संरचनामा प्रवेश गरेका छन्, नेतृत्वदायी अङ्गमा शुरूआत गरेका छन्, सबै सारा तपाईँको हेर्नुभयो बुद्धिजीवीहरूको अष्टको रूपमा आज हजारौं बुद्धिजीवीहरू डक्टर इन्जिनियर प्रोफेसरहरू जस्ता विज्ञ मानिसहरू पार्टीको अब राजनीतिक संरचनामा बसेका छन्। यो उत्साह र उमङ्गमा यसलाई प्रोत्साहन गर्दै जाने हो कि सानो कचकच गरेर अदालतको मुद्दा सबै झगडिया जस्तो 5-7 जना मान्छे लिएर बसेका छ, चौतारामा पोस्ट उग्र हालेका छ, त्यो किसिमको राजनीतिलाई मर्यादित राजनीति नि भन्दैन, व्यावहारिक राजनीति नि भन्दैन, र पार्टीलाई न्याय गर्ने राजनीति नि भन्दैन, मात्र आफूलाई पदको लागि केन्द्रित आफ्नो राजनीतिक महत्वाकांक्षाको निरन्तरताको लागि कतिपय परिवर्तनहरूले त्यसलाई कतिको समर्थन गरेन होला, अनुमोदन गरेन होला, कतिपय कुराहरू त तपाईँको पेसेन्स राख्नुपर्छ, प्रक्रियामा छिर्नुपर्छ, जनमतमा आधारित हुन्छ, अर्काले बनाइदिने नेता अर्काले दिने भोट भनेको आम कार्यकर्तामा निर्भर हुन्छ, पार्टीको नेता को भनेको कार्यकर्ताको मतले निर्धारण गर्ने कि अदालतको निर्णयको प्रतीक्षा गर्ने, राजनीति भनेको त जनतामा आधारित हुन्छ कि कार्यकर्तामा आधारित हुन्छ कि कानुनी तपाईँको अडचन पैदा गरेर जबरजस्त ब्ल्याकमेल गर्दै लाने हो र, त्यो कोही तरिकै होइन नि त,
0: मिलाउन सकिएन नि त, पार्टीलाई मिलाउन सकिएन नि त, अन्तिम आवरमा अपनाउन सकिएन।
1: म तपाईँलाई बताउँछु संसारमा कुन त्यस्तो पार्टी छ जसले आफ्नो 10,00,000 कार्यकर्ताको 100% तपाईँको चाहिँ नेतृत्व दिन सक्छ, 5 जना मान्छेले आफ्नो महत्वाकांक्षा पुरा भएन भने पनि त 10,00,000 मात्रै 5 जना मान्छे अलग हुन सक्ला नि त, अनि त्यो मिलाउन सकिएन भने कुन फर्मुला छ त्यो, राजनीतिक विवाद हो भने विवादको निरूपण गर्ने पार्टीभित्र पद्धति हुन्छ, व्यक्तिका एक एकवटा असहमति असन्तुष्टिहरू जो पदसँग जोडिएका छन् जो आकाङ्क्षासँग जोडिएका छन् यस्ता हरेक लाख हजारौं मान्छेका पदसँग जोडिएका आकाङ्क्षाहरू संसारमा कुनै पार्टीले पूरा गर्न सक्दैन, हाम्रो वडा वडामा पनि त सभापति धेरैलाई चाहिएको छ नि, सबैलाई सभापति त पाइएन, हरेकलाई महाधिवेशन प्रतिनिधि चाहिन्छ, सबैले त पाउन सक्दैन, वडा वडामा तपाईँ देखिरहनु भएको चुनाव भएको, पालिका पालिकामा तपाईँ देखिरहनु भएको छ चुनाव, पद त एउटा छ नि, चुनाव भएछ अनि त्यो असहमति हुने हार्ने मान्छे या कमजोर भएको मान्छेले के अर्को पार्टी गठन गर्न सक्छ, उसको असन्तुष्ट सम्बोधन गर्ने बेटी के हो त उसो भए, कुनै औषधि छ, चुनाव र मतले फरक मतलाई तपाईँको फाइनल गर्नुभन्दा अगाडि मत निर्धारण गर्नुभन्दा अगाडि पार्टीभित्र कुनै विधि हुन्छ, छलफल छलफल भएपछि विचारको एकीकरण होला, विचारसँग सम्झौता होला, कार्यक्रमसँग सम्झौतावाला यदि वैचारिक हो भने होइन, व्यक्तिगत असन्तुष्टि हो भने मतले निर्धारण गर्छ, को नेता हो, को चुनाव जित्ने, को हार्ने, कसको के हुने, कसले के पद पाउने भन्ने कुरो त चुनावले निर्धारण गर्छ नि त।
0: यसको मतलब किस्तीमा पद बाँड्दै हिँड्न सकिँदैन होइन, त्यसो भए
1: किस्तीमा पद लिएर हिँड्न सकिँदैन, वैधानिक प्रक्रियाबाट आउनुपर्छ। मैले त्यो अहिले 15 गतेको जुन समानान्तर अधिवेशनको जबरजस्त राजनीतिकरण गर्न खोजिएको छ र प्रचार गरिरहेको छ त्यसको कुनै तुक छैन। तर अब हेर्नुहोस् त पब्लिकमा त्यसकारण मेरो आग्रह चाहिँ के भने पुराना नेताहरू जो सम्मानित हुनुहुन्छ, अग्रज हुनुहुन्छ, पार्टीको लागि आवश्यकता छ, अझै पनि तपाईँको हामीले समयसम्म बाँकी नै छ, त्यति कतिपय नेताहरूको वैधानिक व्यवस्था गर्न सकिन्छ कि, नयाँ पद सिर्जना गर्न सकिन्छ कि, पूर्व सभापतिहरूको लागि पद पनि चाहे सिर्जना गर्न सकिन्छ कि, उहाँको पार्टीको भूमिका के रहने, यी विषय त छलफलका विषय हुन् नि। पार्टीलाई चाहिने नेताहरू जो विशेष महाधिवेशनमा आउनु भएन, नआएकै कारणले अहिलेसम्म उहाँहरूको गुनासो छ, केही साथ नेताहरू छुट्नु भएको छ, उहाँहरूको हकमा के गर्ने, चुनाव लड्नु भएन तर पार्टीमा चाहिन्छ भने उहाँहरूलाई कसरी व्यवस्था गर्ने, कसरी समायोजन गर्ने, यी कुरा त बाँकी अधिवेशन पछि पनि हुन्छ, अधिवेशनको दौरानमा पनि हुन्छ, यो त छँदैछ नि। तर त्यो सम्भावनालाई बाँकी राखेर पार्टीमा आम जनताको निराशा फैलाउने गरेर पार्टीमा समानान्तर गतिविधि गरेर पार्टीले न्याय हुन्छ? जिम्मेदार मान्छे, अग्रज मान्छे त झन् आफू उदाहरण बन्नुपर्छ नि त, झन् आफै तपाईँको उदाहरण छ, त्यो किसिमको उदाहरण पेस गरियो भने नयाँ पुस्ताले के सिक्छ?
0: होइन, लाउँ लाउँ खाउँ खाउँ भन्ने बेला भागबाट खुसियो भने त तनाव त भइ नै हाल्छ नि त देवरा चालिसेजी।
1: होइन, एउटै व्यक्तिलाई तिसौँ वर्षमा पद खाइरहने, पद खाने विधि पनि एउटा केही मेन्सिपको छागडी गरेर पद पाइरहने। अब अहिले तपाईँ अहिले भर्खर एउटा इक्जाम्पल हेर्नु, केन्द्रीय समितिका सबै सदस्यहरू वडा वडामा गएर चुनाव लडाइहाल्छ, यो त हिजो व्यवस्था थिएन। आफ्नो तपाईँको पदको निरन्तरताको लागि पनि अनुमोदन होइन, अनुमोदन बाध्यकारी बनाएको छ नि त, त्योभन्दा अगाडि त थिएन नि। अनि नेता भनेको तपाईँको केही मान्छेको मुठीको चिज त होइन नि, केही मान्छेले खाने अवसरको सिद्धान्त त होइन नि त। अब सबैले यस्तो पार्टी भनेको त आफ्नो पार्टी हो, सबै समान छन्, सबै हकदार छन्। र पार्टीमा के पाउने के नपाउने भन्ने विधिलाई त न्यायचित गर्नु पर्यो नि त। यो किसिमको शैली जो मान्छे खाइपाइ आएको छ, एक्कासी नपाउने बित्तिकै हुने किसिमको आक्रोश र असन्तुष्टि जुन तुष्टिकरण व्यक्त भइरहेको छ, त्यसले पार्टीलाई राम्रो उत्तेजन नतिजा दिँदैन।
0: होइन, अब यहाँले भन्नुभयो पद सिर्जना गरेर पनि समायोजन गरिन्छ, व्यवस्थापन गर्ने काम चाहिँ गरिन्छ, तर महाधिवेशनै अर्को भइसक्यो, महाधिवेशनबाट तोकेर आउने प्रतिनिधिहरू अब दुईटा आधिकारिकता त कसले पाउँछ, त्यसै सर्वोच्चकै पोल्टामा हो यो कुरा।
1: होइन, यो तथाकथित यो खालको अधिवेशनहरू, यो किसिमको शैली मैले तपाईँलाई बताउँदैछु, 1,00,000 मान्छे एउटा प्रक्रिया भाग लिन्छ, 10,00,000 मान्छे एउटा प्रक्रिया भाग लिन्छ, यदि ती 10,00,000 50,000 मान्छेले भाग लिएन भने त्यसलाई समानान्तर संगठन भन्नुहुन्छ?
0: त्यो चाहिँ खालि इगोको लडाई मात्र हो, उतातिर
1: इगोको लडाई मात्रै हो यो,
0: त्यसको औचित्य छैन त्यो महाधिवेशनको,
1: राजनीतिक त्यसको फिल्डमा पनि छैन, आम संगठनभित्र पनि यसको प्रभाव हुँदैन, मात्र अदालतलाई प्रभाव पार्ने गरेर 15 गते भनी शब्द राखेर त्यसको दुई अदालतलाई सबै सन्देश समानान्तर गतिविधिको तराजु अस्तित्वमा रहिरहने जुन किसिमको दिनुभएको छ त्यसको कुनै अर्थ छैन।
0: तर उहाँहरूको तयारी त तीव्र छ नि त, फेरि गाउँ गाउँतिर वडा वडा
1: तपाईँको रेडियोमा तीव्र, मैले त मैदानमा हेरेको छु नि त तीव्रता कति छ भनेर।
0: अहिले भर्खरै प्रकाश मजीले मलाई भन्नुभयो नि त, हामी त एकदमै व्यापक रूपमा चाहिँ गर्दैछौँ 15 गतेबाट भनेर।
1: अहिले शब्दमा व्यापकता हुन सक्छ, व्यवहारमा कति व्यापकता हुन्छ फिल्डमा देखिया छ नि त।
0: अहिलेको यो अधिवेशनबाट, अहिलेको महाधिवेशन तपाईँ वडा हुँदै पालिकासम्म पुग्नु भएको छ, त्यहाँ पनि त कतै कतै झमेला त निस्कियो नि त होइन?
1: हो, यो त झमेला त डेफिनेटली, यसलाई हामीले तपाईँको के छ भने जो जस्तो एक्जाम्पल वडा वडामा चुनाव भयो, गाउँपालिका गाउँपालिका महानगरमा हरेक ठाउँ चुनाव भयो, त्यसले त देखियो त पद एउटा आकाङ्क्षी एक संख्या त निकै ठुलो छ त। यही अधिवेशन गर्ने क्रममा साथीहरू काहीँ कतै जस्तो एक ठाउँमा हाम्रो अलिकति साथीहरूको अभद्रता देखियो भन्ने कुरा देखियो, त्यसलाई अनुशासनको तपाईँको सन्धि आकर्षित भइसकेको छ, पार्टीभित्र आफ्ना मतहरू राजनीतिक रूपमा प्रस्तुत हुनुपर्छ, आफ्नो असहमतिहरू मर्यादित संस्कारित हुनुपर्छ, अन्य पार्टी र काङ्ग्रेस पार्टीको शैली त फरक छ, हामीले हाम्रो बहसहरू पनि तपाईँको खुलेआम गर्न सघन त गर्छौँ, बहस गर्छौँ, तर ती बहसहरू कस्तो छ भने कहिले काहीँ कतिपय साथी एक छुटफुट देशभरि हजारौँ दसौँ हजार ठाउँमा भएका चुनावमा एउटा कुनै सानो इकाइमा सानो युनिटमा भएको अभद्रतालाई पनि नोटिसमा लिइसकेका छौँ, त्यो अनुशासन काङ्ग्रेसमा पालन गर्नुपर्छ, अन्यथा काहीँ पनि अब पार्टीको प्रतिस्पर्धामा अस्वस्थताको कुनै समाचार छैन।
0: जाँदा जाँदै कंग्रेसलाई एकदिका बनाउने केही त्यस्तो खालको बुटी छ अहिले बाँकी?
1: बुटी यसको बुटी भनेको एक ढिक्का जसलाई छैन भन्ने लाग्छ, जसलाई पार्टीको अहिले मूल प्रभावमा समावेश नभएको कुनै असन्तुष्टि जो पालेर बस्नु भएको छ, उहाँलाई म अझै पनि के अनुरोध गर्छु भने पार्टीभन्दा ठूलो व्यक्ति हुँदैन, पार्टीको आदर्श सिद्धान्त भन्दा बाहेक व्यक्तिका आचरण हुँदैन, मान्यता मान्य उनले ग्राह्य हुँदैन। पार्टी सेन्ट्रिक भनेर सोच्ने हो भने यही पार्टीको लागि मान्छे गोली खाए, यही पार्टीको लागि मान्छे जेलमा बसे, लाखौं दशौं बीसौं लाख मान्छेहरूले पद पनि नपाइकन पार्टीलाई लगातार मदत गरिरहेका छन्। ग्रेटर इन्ट्रेस्टमा जुन किसिमको सहयोग र समर्पण भाव छ, पार्टीको नेतृत्वमा रहनुभएका नेताहरूमा त्यो समर्पण भाव रहनु पर्छ पर्दैन भने त्यो किसिमको भावना पहिला होस्, वर्तमानका प्रति होइन इतिहासका प्रति जवाबदेही हुनुहोस्। इतिहासले के भनेर आफूलाई मूल्याङ्कन गर्ला सम्झेला त्यसमा सचेत हुनु जरुरी छ। यो व्यक्तिले बोलेका भाषाहरू आफ्ना लागि हो कि पार्टीका लागि हो भन्ने कुरो छुट्याउन सक्ने क्षमता आम कार्यकर्ताहरूमा छ भने कोही मानिसहरू बलिदान गरेर त्याग गरेर पार्टी बचाउने, कोही मान्छे अर्काले त्याग गरेर बनाएको पार्टीबाट लिइरहने र केही समय नपाएको अवस्थामा दिने प्रतिक्रियाले आफ्नो भोलिको इतिहासले के मूल्याङ्कन गर्छ त्यसलाई आधार बनाएर भोलि हुने पार्टी एक बनाएर भोलिका दिनमा पनि कतिपय ठाउँहरू छ यी आवश्यक अत्यावश्यक महत्वपूर्ण मान्छेलाई पार्टीले छोड्दैन पनि, अहिले जुन जुन सुधारहरू हामीले गर्दै गयौं आम तपाईँ नवीकरणलाई सबै सहभागी हुने अवसर बनायौं, छुटेका साथीहरूलाई केन्द्रीय समितिमा समायोजन हामीले गर्यौं, त्यसका बावजुद पनि केही छुट्टुभएका साथीहरू भोलि पनि थप व्यवस्थापन गर्छौं, यी सबै सम्भावनाहरूलाई कायम राखौं, तिक्तताको भाषा नबोलौं, पार्टीलाई दुर्घटना अनुभव नबनाऊ, पार्टीलाई आलोचित नगरौं, पार्टीभित्र तपाईँको यो चाहिँ नराम्रो फुटको झगडाको समाचार नबनाऊ, उत्साहको समाचार मात्रै बनाऊ भने मेरो समग्र अन्य साथीहरूलाई आग्रह छ।
0: हस् प्रभुताज्यू यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
1: भारतीय
0: नेपाली कंग्रेसका प्रवक्ता देवराज चालिसी, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु। नमस्कार।

विकसित न्यून चापीय प्रणालीको प्रभाव पूर्वबाट क्रमशः पश्चिमतिर सर्दै गएकोले पश्चिमको तुलनामा पूर्वी भागमा वर्षाको मात्रा कम हुँदै गएको मौसमविद रोजन लामिछानेले बताउनु भएको छ। काठमाडौँ उपत्यका सहित पूर्वी क्षेत्रमा आजदेखि नै पानी कम हुँदै जानेछ। सोमबारदेखि भने देशका धेरै जसो ठाउँमा मौसम सुधार हुँदै जानेछ। अहिले मध्य र पश्चिम क्षेत्रका धेरै जसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यी क्षेत्रहरूका थोरै ठाउँमा ठूलो पानी परेको छ। महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि यथावत रहनेछ। आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना छ। त्यस्तै कोशी र बागमती प्रदेशको एक दुई ठाउँमा पनि ठूलो पानी पर्नेछ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीको तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना छ। आज पनि लामो दूरीको यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन मौसमविदको आग्रह छ। त्यस्तै हिमाली क्षेत्रमा पनि हिमपातले जनजीवन प्रभावित बनेको छ। लगातारको वर्षापछि नारायणी नदीमा बाढ़ीले चेतावनीको तह पार गरेको छ। आज बिहान नारायणी जलाधार देवघाट जलमापन केन्द्रमा बाढ़ीको तह 7.49 मिटर पुगेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। नारायणीमा 7.3 मिटरलाई चेतावनी र 9 मिटरलाई खतराको तह मानिन्छ। नारायणीको जलाधार क्षेत्रका तिर्सुली, मर्स्याङदी, दरमखोला, कालीगण्डकी र म्याग्दीका विभिन्न जलमापन केन्द्रमा पनि बाढ़ीले चेतावनीको तह पार गरेको छ। तल्लो तटीय क्षेत्र र नदी आसपास डुबान भइरहने होचा ठाउँका वासिन्दालाई आज बेलुकासम्म नै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढ़ी पस्दा बस्तीमा पस्न थालेपछि स्थानीय वासिन्दा समस्यामा परेका छन्। सुस्ता गाउँपालिका 5 सुस्ताको थारूटोलका घर परिवार बाढ़ीपछि सुस्तामै रहेको सामुदायिक भवन तथा आफन्तका आश्रय लिएका छन्। प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालका अनुसार थारूटोलकामा केही घरमा बाढ़ी पसेपछि त्यहाँ रहेका स्थानीय वासिन्दालाई सुरक्षित ठाउँमा गएर बस्न आग्रह गरिएको हो। यस्तै बाँकेमा राप्ती नदी तटीय क्षेत्रका वासिन्दा बाढ़ीको जोखिममा परेका छन्। राप्ती नदीले राप्ती सोनारीको 2 नम्बर ओडादेखि नरैनापुरसम्मकै तल्लो तटीय क्षेत्रका वासिन्दालाई जोखिम हुने गर्छ। राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले थप पानी निरन्तर परे हुन सक्ने बाढ़ीजन्य विपद सम्भावनालाई मध्यनजर गरी गाउँपालिकाले आवश्यक सतर्कता अप्नाउन आग्रह गरेको बताउनुभयो। यस्तै सप्तकोशी नदीमा जलसतह बढ़ेपछि कोशी ब्यारेजका 43 ढोका खोलिएका छन्। आज बिहान 6 बजेपछिको जलसतह मापन अनुसार कोशी ब्यारेजमा प्रति सेकेण्ड 3,16,795 क्युसेक मापन भएको छ। जलसतह निकै माथि पुगेपछि 43 ढोका खोलिएको हो। हिजो दिउँसो पानीको बहाव प्रति सेकेण्ड 2,40,900 नागेपछि 31 ढोका खोलिएको थियो। कोशी ब्यारेजमा 56 ढोका रहेका छन्। जलसतह निरन्तर बढ़िरहेकोले सप्तकोशीको आसपासका वासिन्दालाई आवश्यक सतर्कता अप्नाउन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको छ। त्यस्तै तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित ठाउँमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा संकलन गर्ने जस्ता गतिविधि नगर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले आग्रह गरेको छ। यसैबीच लगातारको वर्षाका कारण देशका मुख्य राजमार्ग हिजोदेखि नै बन्द छन्। काठमाडौँ आउजाउ गर्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकमा पहिरोका कारण गाड़ी चल्न सकेका छैनन्। राजमार्गका विभिन्न ठाउँमा लगातार साना ठूला पहिरो खसिरहेकोले तत्काल सड़क सञ्चालनमा ल्याउन सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ। त्रिभुवन राजपथमा चाप बढ़ेको छ भने समय तालिका मिलाएर गाड़ीको आवत जावत व्यवस्थापन गरिएको छ। वर्षाले काठमाडौँ जोड्ने मुख्य सड़क बन्द भएपछि खाना पकाउने एलपी ग्यास र तरकारी आपूर्तिमा निकै समस्या भएको छ। लामो समयदेखि ग्यास आपूर्ति असहज भइरहेका बेला अहिले परेको पानीले थप समस्या पारेको हो। काठमाडौँका वासिन्दाले ग्यासका लागि थप शास्ति भोग्नु परेको छ। पेट्रोल, डिजल र हवाई इन्धन आपूर्तिमा खासै समस्या नभए पनि ग्यास ढुवानीमा समस्या रहेको आयल निगमले जनाएको छ। तर जतिसक्दो धेरै ग्यास बजार पठाउनका लागि प्रयास भइरहेको निगमको भनाई छ। यस्तै लगातारको वर्षाले तरकारी ढुवानीमा पनि समस्या भएको छ। काठमाडौँमा तरकारी भित्रने मुख्य सड़क, पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथ अवरूद्ध भएपछि तरकारी ढुवानी नियमित हुन नसकेको हो। तरकारीको आयात घटेपछि भाव निकै महँगो भएको छ। खाद्यान्न आपूर्तिमा भने तत्काल कुनै समस्या नरहेको व्यापारीहरूले बताएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। रसुवाको भोटेकोशी नदीमा बाढ़ी आएको आज 1 महिना भएको छ। गएको भदौ 10 गते बाढ़ीले रसुवा, नुवाकोट, धादिङका विभिन्न ठाउँमा अकल्पनीय मानवीय र भौतिक संरचनामा क्षति पुर्याएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्य विवरण अनुसार बाढ़ीबाट 1453 जनाको ज्यान गएको छ, 5,285 जना अझै बेपत्ता छन्। यसैगरी 13,000 भन्दा धेरैको उद्धार गरिएको छ। उद्धार गरिएका प्रभावितलाई आश्रय स्थलमा राखिएको छ। बाढ़ीबाट 4,28,28 करोड़ भन्दा बढ़ीको क्षति तथा नोक्सानी भएको प्रारम्भिक आकलन गरिएको छ। पुनर्निर्माण एवं पुनर्स्थापनाका लागि 7,23,31,52 लाख रूपियाँ आवश्यक पर्ने सरकारको अनुमान रहेको छ। विनाशकारी बाढ़ीबाट 7,570 निजी घरहरू क्षतिग्रस्त भएका छन्। यसबाहेक 48 सार्वजनिक भवन, 18 विद्यालय, 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। 759 मेगावाट क्षमताका 13 जलविद्युत आयोजना र 24 मेगावाटका 5 वटा सोलर प्लान्ट प्रभावित भएका छन्। यस्तै 69 किलोमिटर सड़क खण्ड क्षतिग्रस्त भएको छ भने 37 वटा मोटरेबल पुलमा क्षति पुगेकोमा 33 बगेका छन्। यस्तै 68 वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ। बाढ़ीबाट 8,300 घर परिवार र झण्डे 40,000 जनसंख्या प्रभावित भएका छन्। बाढ़ीबाट जनधनमा भएको क्षतिको विस्तृत र एकिन तथ्याङ्क अझै आइसकेको छैन। पूर्वाधार विकास मन्त्रालयले यसबारे अध्ययन भइरहेको जनाएको छ। क्षतिको विस्तृत प्रतिवेदन आए लगत्तै पुनर्स्थापना र पुननिर्माण केन्द्रित काम गर्ने सरकारको योजना छ। यस्तै प्राकृतिक विपदमा बेपत्ता भएकालाई मृत्यु भएका व्यक्ति सरह राहत दिने र मृत्यु दर्ता पनि गर्ने गरी सरकारले कानून संशोधन प्रक्रिया अघि बढ़ाएको छ। अब विदेशको खबर। इरानले मध्य पूर्वमा चलिरहेको द्वन्द अन्त्य गरी हर्मुज जलमार्ग खुला गर्न र आफ्नो आणविक कार्यक्रमबारे वार्ता पुनः शुरू गर्न अमेरिका समक्ष नयाँ प्रस्ताव अघि सारेको छ। इरानी विदेश मन्त्री सैयद अब्बास अरागाचीका अनुसार इरानले अमेरिकालाई 1 हप्ताभित्र स्टेट अफ हर्मुज खोल्ने प्रस्ताव गरेको हो। न्यूयोर्कमा पत्रकारसँगको कुराकानीमा अरागाचीले आवश्यक शर्तहरू पूरा भएमा मात्रै यसो गर्न सकिने बताउनु भएको छ। उहाँका अनुसार ती शर्तहरू गएको जून महिनामा हस्ताक्षर गरिएको समझदारी पत्र अर्थात एमओयूमा समावेश छन्। यो योजना कतार मार्फत अमेरिकालाई बुझाएको जानकारी दिँदै अरागाचीले अब विकल्प अमेरिकाको हातमा रहेको बताएको बीबीसीले जनाएको छ। यसअघि संयुक्त राष्ट्रसंघको 81 औं महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अटेर गरेमा ध्वस्त पार्नेसम्मको चेतावनी दिनुभएको थियो। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि संयुक्त रूपमा आक्रमण शुरू गरेका थिए। त्यसको जवाफमा इरानले पनि खाड़ीमा रहेका इजरायली र अमेरिकी अखड़ाका साथै अमेरिकाका अरब खाड़ीका सहयोगी देशहरूमाथि आक्रमण गर्नुका साथै स्टेट अफ हर्मुज बन्द गर्दै आएको छ। अब खेल खबर। जापानमा चलिरहेको 20 औं एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपाल र जापान बीचको खेल वर्षाका कारण नतिजा विहीन भएको छ। बिहान वर्षाले ढिला खेल शुरू हुँदा 15 ओभरमा झारिएको थियो। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले 4 विकेट गुमाएर 149 रन बनाएको थियो। यो खेलमा सन्दीप जोराले अभिजित 32 बलमा 57 तथा लोकेश बमले 22 बलमा 52 रन बनाएका थिए। आसिफ शेखले 21 रन जोड़े। जापानका लागि रियो साकुरानी, थोमस इम्राहिम, ताकाहासी, कुसुदा नारानी र डेक्लान सुजुकीले समान 1-1 विकेट लिए, तर फेरि पनि पानी परेपछि खेल नियमित हुन सकेन। यो नतिजासँगै नेपाल समूह एमा 2 खेलमा 3 अंक जोडेर विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको छ। अफगानिस्तान 2 खेलमा 2 अंकका साथ उपविजेता बन्यो। अब क्वार्टर फाइनलमा नेपालले श्रीलंकासँग खेल्नेछ भने अफगानिस्तानले भारतसँग खेल्ने भएको छ। आजै मलेसिया र ओमान बीच पनि खेल हुँदैछ। एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपालको यो 4थो सहभागिता हो। नेपाल अहिलेसम्म क्वार्टर फाइनल भन्दा अगाडि बढ़न सकेको छैन। चार भन्झ्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज र भोलि वर्षा पश्चिम क्षेत्रमा केन्द्रित रहने, पूर्वमा कम हुँदै जाने, सोमबारदेखि देशका धेरै जसो ठाउँमा मौसम सुधार हुने, सप्तकोशी नारायणी सहितका नदीमा बाढ़ी, कोशी ब्यारेजका 43 ढोका खोलियो, माछा मार्ने अनि दाउरा टिप्ने काम नगर्न आग्रह, भोटे कोशी बाढ़ीको आज एक महिना पुग्यो, खोज उद्धार र राहतसँगै पुनर्स्थापना र पुनर्निर्माणको तयारी, स्ट्रेट अफ हर्मुज खोल्न अमेरिका समक्ष इरानको साथ दिने नयाँ प्रस्ताव, आवश्यक शर्तहरू पूरा हुनुपर्ने अडान यथावत, र नेपाल र जापान बीचको खेल नतिजाविहीन, नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा।
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
3: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%,
2: विशेषताहरू ₹3 करोडसम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो

0: नेपालको एकमात्र डीटीएच सेवा
1: डिश हो, खुशीको कनेक्सन।
2: एनआईसी एशिया इक्विटी अपर्चुनिटी फन्ड, मज्जाको लगानी गर्ने अवसर।
3: अब लगानी गरौ भविष्यका लागि, किनकि अवसर छ सही लगानीको।
2: एनआईसी एशिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फन्डमा लगानी गर्ने सुनौलो अवसर।
3: यही असोज 7 गते देखि असोज 13 गते सम्म निश्चिन्त लगानी गर्न सकिने आईपीओ खुल्ला एनआईसी एशिया इक्विटी अपर्चुनिटी फन्ड। 10 वर्षे योजना, दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फन्डमा। त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्, बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्।
2: आवेदनको लागि मेरो शेयर आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ।
3: थप जानकारीको लागि 9854030331 वा 9765404948 सम्पर्क गर्न सक्नुहुनेछ।
2: अवसर सँगै अघि बढ्दै
3: एनआईसी एसिया क्यापिटल लिमिटेड, अब लगानीको पालो तपाईँको। कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला।
1: साली नदीको शिर,
3: मणिचूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
1: भेटभाडबाट टाढा,
3: सहरबाट नजिकै।
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
2: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481, वेबसाइट झुले.com.np।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। लगातारको वर्षाले फोहोर व्यवस्थापनमा समस्या आएपछि काठमाण्डु महानगरपालिकाले केही दिन घरको फोहोर बाहिर ननिकाल्न अनुरोध गरेको छ। महानगरपालिकाले लगातार भइरहेको वर्षाका कारण केही दिन घर पसल तथा व्यवसायबाट निस्कने फोहोर बाहिर ननिकाल्न अनुरोध गरेको हो। वर्षाका कारण फोहोर ढुवानी गर्ने सड़क र ल्याण्डफिल साइटमा माथिबाट लेदो तथा माटो खसिरहेकोले फोहोर ढुवानी र विसर्जनमा समस्या आएको काठमाण्डौ महानगरले जनाएको छ। महानगरपालिकाले आफ्ना घर पसल व्यवसाय तथा कम्पाउण्डबाट निस्कने फोहोर सड़क चोक सार्वजनिक ठाउँ खोला नाला वा अन्य खुला ठाउँमा नफाल्न पनि आग्रह गरेको छ। यस्तै सड्ने तथा नसड्ने फोहोर छुट्याएर सुरक्षित रूपमा व्यवस्थापन गर्न भनेको छ। वर्षा तथा ल्याण्डफिल साइटको अवस्था सामान्य भएपछि फोहोर संकलन तथा ढुवानी सेवा नियमित रूपमा सञ्चालन हुने पनि काठमाण्डौ महानगरले जनाएको छ। हिजो भक्तपुरको हनुमन्ते र ललितपुरको गोदावरी खोलामा आएको बाढ़ीका कारण जोखिममा परेका खोला किनारका टहरामा बस्ने 15 परिवारलाई उद्धार गरी सुरक्षित ठाउँमा सारिएको छ। बालकोट कौशलटार लोकन्थली सागबारीमा हनुमन्तेको सतह बढ़ेर टहरामा पुगेपछि प्रहरीले अस्थायी टहरामा बसेका 15 परिवारका 92 जनालाई उद्धार गरी कौशलटारको आदर्श जनप्रेमी विद्यालयमा सारेको हो। निरन्तरको वर्षाले हिजो काठमाण्डुका नदी तथा खोलामा जलसतह बढ़ेको थियो, तर गैरातीदेखि पानी पर्ने क्रम केही रोकिएपछि आज जलसतह घटेको छ। जलसतह घटे पनि खोला किनारमा सरसफाई वा अन्य काम गर्दा सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन्। यहाँको मुख्य दिन हिजो जीवित कुमारी देवी, गणेश र भैरवको रथयात्रा ऐतिहासिक तल्लो टोल क्वाने क्षेत्रमा घुमाइएको छ। बसन्तपुर दरबार क्षेत्रबाट शुरू भएको रथयात्रा मरु, चिकङ मुगल, जैसी देवल, ज्याबहाल हुँदै लगन टोलसम्म घुमाइएको हो। तल्लो टोलका क्षेत्र परिक्रमा गराएपछि तीनवटै रथलाई पुनः बसन्तपुरमा ल्याएर राखिएको छ। रथयात्राको अघि र पछि परम्परागत पुलु किसी, सेतो हात्ती, मजिपा लाखेर सभा भक्कुनाज प्रदर्शन गरिएको थियो। साथै इन्द्रचोकमा आकाश भैरव र बसन्तपुरमा श्वेत भैरवको विशाल मूर्तिलाई सर्वसाधारण नागरिकको दर्शनका लागि राखिएका छन्। बेलुका प्रसादको रूपमा परम्परागत थुवा वितरण गरिएको थियो। आज पूर्णिमाको दिन तीनवटै रथलाई माथिल्लो त्रोलमा घुमाइनेछ। आज बसन्तपुरबाट फ्याफल, एटखा, किलागल, असन, इन्द्रचोक हुँदै माथिल्लो टोलतर्फ तानिन्छ। जात्राको अन्तिम दिन भने नानी चाया यात्रा अन्तर्गत महिलाहरूले मात्र रथ तान्ने गर्छन्। यस वर्ष काठमाण्डु महानगरपालिकाले गल्ली म्याप मोबाइल एप मार्फत रथ कुन ठाउँमा आइपुग्यो भन्ने कुराको प्रत्यक्ष ट्रयाकिङ गर्न मिल्ने गरी व्यवस्था मिलाएको छ। र काभ्रेको बनेपामा जालुद्ध जात्रा मनाइँदैछ। जालुद्धलाई सामान्य अर्थमा भातबाट बनाइएको देवता भन्ने बुझिन्छ, तर यसको कथा र जात्राको विधि हेर्दा यो एउटा भातको मूर्ति बनाएर पूजा गर्ने परम्परा मात्र नभई यसभित्र बनेपाको एउटा पुरानो लोक स्मृति, राक्षसको कथा, महामारीबाट मुक्ति पाउने विश्वास, देश र समुदायको लागि जीवन अर्पण गर्ने नागरिक प्रतिको सम्मान तथा तान्त्रिक संस्कारसँग पनि जोड़िएको छ। जालुद्ध जात्रा इन्य पुन्नीको अघिल्लो रात अर्थात गैरातीदेखि शुरू भएको छ। गैराती भातबाट जालुद्धको आकृति बनाउन थालिएको भने जालुद्धको चित्र भक्तपुरका चित्रकारले हप्तौं अगाडिदेखि बनाउन थालेका हुन्। जालुद्धलाई हिजोदेखि बनेपाको दक्षिणकाली मन्दिर अगाडि राखेर प्रदर्शनमा राखिएको छ। बिहान 9 बजेको राष्ट्रिय र चारभन्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज र भोलि वर्षा पश्चिम क्षेत्रमा केन्द्रित रहने, पूर्वमा कम हुँदै जाने, सोमबारदेखि देशका धेरै जसो ठाउँमा मौसम सुधार हुने, वर्षाले मुख्य राजमार्ग बन्द, सड़क बन्द भएपछि काठमाडौँमा ग्यास र तरकारी आपूर्तिमा समस्या, र केही दिन घरको फोहोर बाहिर ननिकाल्न काठमाडौँ महानगरको आग्रह। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: अरुण अरुण
1: 97.6 MHz हरपल तपाईं सँगै।
2: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
3: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
2: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
3: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 98174717118 र 98627312300। चैनपुर आँखा उपचार केन्द्र चैनपुर सङ्खुवा सभा।
4: गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाइगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 को मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाइगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तपसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तपसिल बमोजिमको स्थान र समयमा एकाइगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाइगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
5: 15 एकाइगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
4: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
5: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
4: आर्थिक वर्ष 2082-83 को वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा
5: आर्थिक वर्ष 2083-84 को लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
4: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा
5: आर्थिक वर्ष 2082-83 को शेयर लाभांश तथा संरक्षित पूँजीको फिर्ता सम्बन्धमा
4: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा
5: शेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा
4: वार्षिक कार्य योजना 2083-84 को अनुमोदन सम्बन्धमा
5: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा
4: एकाइ प्रतिनिधि छनौट सम्बन्धमा
5: र विविध
4: एकाइगत साधारण सभाका कार्यक्रम स्थान र मिति एकाइ नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुणथान चैनपुर नगरपालिका 8 सङ्खुवा सभा
5: एकाइ नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 सङ्खुवा सभा
4: एकाइ नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 सङ्खुवा सभा
5: एकाइ नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 सङ्खुवा सभा
4: एकाइ प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 सङ्खुवा सभा सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 98525-3191 029-570-191 98422-93388 र 98525-51-354 गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 सङ्खुवा सभा।
6: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ
7: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि
6: औ लु समस्याको समाधान भनेकै म हो
8: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
6: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्छ झुसेले
7: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
8: अब त्यहीँबाट जाने
6: लाखै सल्लाह दिएको के पाक्क बोलेको मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। नाइटिङ बोङटिङमा किनेर ल्याएको रेडियो छ लु सुनौ त।
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852154994 9812367742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: के जान्छ तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ झिक्न जा ए अनि सुन त तल काकालाई भोलि हस्पिटल लाने रे गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी
1: ल ल आमा म तँ गए तँ आए
0: होइन आजै आइपुग्छस् र
1: कहाँ आमा त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स ट्रेडिङमा भइहाल्छ नि
2: हामी कहाँ आइएमई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस् त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस् आशिष एन्ड ब्रदर्स प्रणाली चैनपुर छ सङ्खुवा सभा प्रोपाइटर आशिष साख्य टेलिफोन नम्बर 029570128 मोबाइल नम्बर 9852045741
3: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ त्यसैले मायोपियाबाट जोगिन वा भनौ मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस् नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सञ्चालित छ नाम टिपाउनका लागि मोबाइल नम्बर 9862 63 39 64 नवदृष्टि स्वस्थ आँखा सुन्दर संसार
4: होइन भाउजू यति हतारमा कता जाँदै हुनुहुन्छ
5: दाजुले विदेशबाट पैसा पठाउनु भएछ अनि त्यही पैसाले गहना नै किन्नु भनेको फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ यति धेरै काम छ फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन अनि गर्नु परेन हतार
4: भाउजू अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त
5: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु
4: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू त्यहाँ त प्रभु मनी ट्रान्सफर उल्लास रेमिट संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ त्यति मात्रै कहाँ हो त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि
5: धन्यवाद बाबु तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ
4: ए पक्नुहोस् त भाउजू त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि
6: समिन ट्रेडर्स चैनपुर छ सङ्खुवा सभा प्रोपराइटर मेघराज साख्य
4: टेलिफोन नम्बर 029570123
5: मोबाइल नम्बर 9841106022

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। पश्चिम नवलपरासीको सुस्ताका 150 बढी घरबारीको उच्च

निर्वाचन समितिले जनाएको छ। समितिका अनुसार विगत दुई दिन अत्याधिक वर्षा भएको र आज तथा भोलि पनि वर्षा हुने पूर्वानुमानका आधारमा असोज 13 गतेभित्र अनुकूलता अनुसार अधिवेशन सम्पन्न गर्न सकिने गरी विकल्प दिएको छ। निर्वाचन समितिले विकल्प दिएपछि विशेष गरी पहाड़ी जिल्लाका अत्याधिक वर्षा भएका र बाटो अवरूद्ध बनेका केही निर्वाचन क्षेत्रमा भोलि र पर्सि अधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरिएको छ। आजदेखि पुनः मौसममा सुधार देखिएकाले अधिकांश स्थानमा आजै र बाँकीमा भोलि तथा पर्सिसम्ममा अधिवेशन सम्पन्न हुने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन्। प्रतिनिधि सभा क्षेत्रीय कार्य समितिमा सभापति र सचिव एक एकजना निर्वाचित हुनेछन् भने सहसचिवमा एक महिला सहित दुईजना र कोषाध्यक्षमा सभापतिले मनोनयन गरेका एकजना रहने व्यवस्था छ। यस समितिमा उपसभापतिको व्यवस्था गरिएको छैन। त्यस्तै कार्य समिति सदस्यमा 18 जना निर्वाचित हुने निर्वाचन निर्देशिकामा उल्लेख गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी भएर आज स्वदेश फर्किँदै हुनुहुन्छ। महासभामा सहभागी हुन प्रधानमन्त्री शाह मंगलबार साँझ अमेरिका प्रस्थान गर्नुभएको थियो। उहाँले 8 गते महासभालाई सम्बोधन गर्नुभएको थियो। महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री शाहले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्ता समेत गर्नुभएको थियो। महासभामा उहाँले नेपालको प्राथमिकता र अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यबारे समेत धारणा राख्नुभएको थियो। महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालमा हालै आएको बढ़ेको सितृचुली बाढ़ीलाई जलवायु परिवर्तनले निम्त्याइरहेको संकटको उदाहरणका रूपमा समेत प्रस्तुत गर्नुभएको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अथवा विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास, आईएमई
2: गरौं।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: बाँकी खबर, बुधबार रातिदेखि परे कविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका 43 ढोका खुलिएका छन्। आज बिहान 6 बजेपछिको जलसतह मापन अनुसार कोशी ब्यारेजमा प्रति सेकेण्ड 3,16,795 क्युसेक मापन भएको छ। जलसतह निकै माथि पुगेपछि 43 ढोका खुलिएको छ। शुक्रबार बिहान 10 बजे प्रति सेकेण्ड 1,98,220 क्युसेक पानीको बहाव हुँदा 25 ढोका खुलिएका थिए। कोशी ब्यारेजमा पानीको बहाव बढेपछि सर्वसाधारणलाई सचेत गराउन जोखिमका संकेत स्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ। जलसतह निरन्तर बढ़िरहेकाले सप्तकोशी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान समेत आग्रह गरिएको छ। त्यस्तै तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा संकलन नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। वर्षा हुने क्रम जारी रहेकाले नदीमा पानीको बहाव निरन्तर बढ़िरहेको छ। कोशी ब्यारेजमा 52 मूल ढोका र 4 नहर गरी जम्मा 56 ढोका छन्। नेपाल प्रहरीले जारी गरेको आज बिहान 7 बजेसम्मको तथ्याङ्क अनुसार अविरल वर्षाका कारण आएको बाढ़ी र पहिरोले देशभरका मुख्य राजमार्गहरू अवरूद्ध भएका छन्। बागमती र कोशी प्रदेशका विभिन्न जिल्लामा सड़क सञ्जाल पूर्ण रूपमा टुटेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै दर्जनौं सड़क खण्डमा रात्रिकालीन सवारी आवागमनमा पूर्ण रूपमा रोक समेत लगाइएको छ। उपत्यका अन्तर्गत ललितपुरको बागमती गाउँपालिका स्थित भट्टे डाँडा र गोदावरी नगरपालिकाको बिङखे सधारामा असोज 9 गति बिहानै गएको पहिरोका कारण कान्ति लोकपथ पूर्ण रूपमा अवरूद्ध भएको छ। बागमती प्रदेशका अन्य जिल्लाहरूको अवस्था पनि उस्तै छ। काभ्रे पलाञ्चोक कुरोसी र धुलिखेलमा गएको पहिरोले बीपी राजमार्ग र अरणीको राजमार्ग पूर्ण रूपमा बन्द भएका छन्। धादिङको बेनीघाट, कृष्णवीर र गजुरी लगायतका स्थानमा पहिरो खसेपछि पृथ्वी राजमार्गमा समेत सवारी आवागमन ठप्प भएको छ। यसै गरी रसुवा र नुवाकोटका मुख्य राजमार्गहरू भदौ महिनादेखि नै बाढ़ी र पहिरोका कारण अवरूद्ध छन्। नुवाकोटको पासाङ लामु सड़क खण्ड र टोखा छहरी सड़क खण्डमा सवारी साधन चल्न सकेका छैनन्। मकवानपुरको भीमभेदी र हेटौडाको नेवार पानीमा गएको पहिरोले कान्ति लोकपथ र महेन्द्र राजमार्ग समेत पूर्ण रूपमा बन्द भएका छन्। त्यस्तै ठाउँ ठाउँमा सड़क अवरोध हुँदा सयौं यात्रुहरू अलपत्र परेका छन् र गन्तव्यमा पुग्न समेत कठिन भएको छ। रातिको समयमा एम्बुलेन्स, दमकल र अत्यावश्यक खाद्य नबोकेका सवारी साधनलाई पनि प्रहरीको समन्वयमा चल्न दिइने व्यवस्था मिलाइएको छ।

भदौ 10 गते रसुवाको भोटे घोषणा आएको भीषण बाढ़ीले रसुवा नुवाकोट र धादिङ सहितका जिल्लामा सड़क तथा पुलमा भएको क्षतिले आवत जावत प्रभावित छ। त्रिशुली वार पार गर्न वैकल्पिक सड़क प्रयोग गर्नुपर्ने, घण्टौं पालो फर्केर तीनको यात्रा गर्नुपर्ने बाध्यता बाढ़ी प्रभावित क्षेत्रका स्थानीयलाई छ। बाढ़ी आएको एक महिना पुग्न लाग्दा पनि सड़क सम्पर्क सहज हुन सकेको छैन। बाढ़ीबाट 37 मोटरेबल पुलमा क्षति पुगेको छ। त्यसमध्ये 33 पूर्ण रूपमा बगेका छन् भने 4 पुलमा आंशिक क्षति पुगेको छ। पूर्ण रूपमा बगेका पुलमध्ये नुवाकोटमा 14, रसुवा 13 र धादिङमा 5 छन्। बाँकी गोर्खामा परेको छ। मोटरेबल पुलतर्फ 9,41,44,00,000 रूपियाँ बराबरको क्षति भएको छ। झोलुङ्गी पुलमा पनि 1,93,67,00,000 रूपियाँ बराबरको क्षति भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा 68 झोलुङ्गी पुलमा क्षति पुगेको सरकारको प्रारम्भिक विवरण छ। यसले नदी पारिका बस्ती बीचको पैदल आवत जावत समेत कठिन बनाएको छ। पुल र सड़क बगेपछि स्थानीयको समस्या यातायातमा मात्र सीमित छैन, खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको ढुवानी, बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउने काम, विद्यार्थीको विद्यालय आवत जावत समेत प्रभावित बनेको छ। र विश्व एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले श्रीलंकासँग खेल्ने भएको छ। समूह एक विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको नेपालले श्रीलंकासँग खेल्ने भएको हो। शुक्रबार जापानसँगको समूह चरणको अन्तिम खेल वर्षाका कारण नतिजा विहीन भएपछि दुवै टोलीले 1-1 अंक बाढ़े। त्यसअघि नेपालले 2 खेलबाट 3 अंक जोड्दै समूह विजेताको रूपमा अन्तिम 8 स्थान बनायो। नेपालले अब क्वार्टर फाइनलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। समूह उपविजेता अफगानिस्तानले भने भारतको सामना गर्नेछ। यसअघि नेपालले पहिलो खेलमा अफगानिस्तानलाई 5 पराजित गर्दै क्वार्टर फाइनल नजिक पुगेको थियो। नेपाल र श्रीलंका बीचको क्वार्टर फाइनल खेल मंगलबार बिहान पौने 6 शुरू हुनेछ। नेपालले 1900 एसियन गेम्सको क्वार्टर फाइनलमा भारतसँग खेलेको थियो, जहाँ पराजित भएको थियो। हवस्त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाई सँगै।
1: आँखा चिलाउने, आँखाबाट पानी आइरहने, आँखा रातो हुने, निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98626339 सम्पर्क राख्नुहोस्। दृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
2: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ। एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका 6 टलिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत। सम्पर्क नम्बर 98621443460।
3: डिभिजन वन कार्यालय चैनपुरको अत्यन्त जरुरी सूचना। इस चैनपुर सब डिविजन कार्यालय चैनपुर को B20667 नामक फलामे टाटा हराई रहेको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। उक्त फलामे टाटा फेला पार्नु हुने महानुभावलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको छ। फेला पार्नु हुने महानुभावले उक्त टाटा डिविजन वन कार्यालय सङ्खुवा सभा चैनपुर सब डिविजन वन कार्यालय चैनपुर वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिनु हुन अनुरोध छ। उक्त टाँचा फेला पारी आफू खुसी प्रयोग वा दुरूपयोग गरेको पाइएमा प्रचलित कानून बमोजिम दण्ड सजाय समेत हुनेछ। डिभिजन वन कार्यालय सङ्खुवा सभा चैनपुर सब डिभिजन वन कार्यालय चैनपुर।
4: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको हुन्छ।
4: औ लु, समस्याको समाधान भनेकै म हो।
6: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
5: दुगोफले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: लु अब त्यहीबाट जाने
4: लाखे सल्लाह दिएको के पाक बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 किनेरु ल्याएको रेडियो छ, लु सुनौँ त।
3: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-77042 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल तपाईं सँगै
1: सुन्दर जालमा हुनुहुन्छ पूर्ण बहादुरजी सधैँ हामीसँग टेलिफोनमा हुनुहुन्छ। सल्यानतिरको खबर सुनाउनुहोस्।
2: सल्यानमा एकदमै ठिकै छ भन्नुभएको छ। हिजो धेरै पानी पऱ्यो, आज बिहान सुन पानी, अहिले चाहिँ पानी फाटेको छ, कतै पानी पर्छ कतै पानी अलिक फाटेको छ। मात्र सल्यानको अवस्था ठिकै छ भन्नुभएको छ।
1: ल सम्झिनुभयो, खुसी लाग्यो। धेरैलाई सम्झना माया हामीलाई साथ दिने सबै सल्यानवासी र आसपासका सम्पूर्ण मित्रहरूलाई साथीहरूलाई सम्झिनुहोस्।
2: हजुर, हाम्रो सरको लागि र रेडियो सुन्नुभएको यहाँलाई सुखको सरको लागि नमस्कार।
1: हस् धन्यवाद। विश्वप्रकाशजी हुनुहुन्थ्यो सल्यानबाट, स्वर निकै सानो आएको थियो। हामी तपाईँसँग छुट्छौँ, अर्को लाइनमा जाउँ। नमस्ते।
3: नमस्ते,
1: आराम हुनुहुन्छ? शिला शर्मा, मैले चिनिसकेँ, अहिले कता अर्घाखाँचीमा हुनुहुन्छ? खाना खाएँ, तपाईँले खानुभयो? ल आराम हुनुहुन्छ? ल ठिक छ, सधैँ आराम रहनुहोस्, कुशल रहनुहोस्। आज भोलिको मौसम कस्तो छ अनि त्यहाँतिरका जनताहरूलाई के छ?
3: एकदम झरी लागेको हावा उडी सहित त्यही बारीको चाहिँ प्रभाव छैन हाम्रोतिर। अलिक अलिक क्षति पुगेको छ।
1: सबैजना सचेत रहनुहोस्, सजग रहनुहोस्, यहाँहरू सबैको लागि म प्रार्थना गर्छु। साथीहरूलाई सम्झिनु होला। धन्यवाद शिला शर्मा, अर्घ खाँचीबाट हामीलाई सम्पर्क गर्दै हुनुहुन्थ्यो। अब हामी एउटा गीत सुन्छौ, भैँसी लडी है माया, यो पुरानो गीत हो, यो गीत हामी सबैले सुन्छौ।

0: भैसी लड्यो है माया भिरबाट हेर यो मिठो अनि पुरानो लोक भाका यहाँको लागि प्रस्तुत गर्यौं। स्वागत छ फेरि कार्यक्रम इन्द्रिणीमा हुनुहुन्छ। हामी तपाईसँग प्रत्यक्ष रूपमा साक्षात्कार गरिरहेका छौं। यो शनिबारको बसाई हामी तपाईसँग कुराकानीको साथ अनि तपाईँका रोजाईका भाकाहरू सुन्दै सुनाउँदै अघि बढ़िरहेका छौं। अब यति बेला फेरि लाइनमा कोही हुनुहुन्छ 4541-9300-4541-9400 अनि उहाँलाई स्वागत गर्छौं। 4541-9300-4541-9400 खुला छ। मैले मिल्यो भने यहाँ कमेन्ट पनि पढ्ने कोशिस गर्दैछु। कार्यक्रमलाई शेयर गर्न चाहिँ नभुल्नुहोला। हामी देश विदेशबाट तपाईँसँग प्रत्यक्ष रूपमा जोड़िएका छौं। यो कार्यक्रमलाई लाइभ तपाईँले हेर्दै हुनुहुन्छ अनि सुन्दै हुनुहुन्छ। नमस्ते। हेलो, लाइनमा कोही हुनुहुन्छ? नमस्ते।
1: हेलो हजुर, नमस्ते।
0: शुभ नाम?
1: म बोल्दैछु हजुर, जाजरकोटको शिवालय गाउँपालिकाबाट एचजीएम भन्ने मान्छे हरिश गति मगर।
0: हरिशजी, हरिशजी
1: हजुर,
0: आराम हुनुहुन्छ?
1: निकै नै आराम छ भन्नुपर्छ। मलाई चाहिँ अलि पानी निकै नै ठुलो भयानक परिरहेछ अझ पहिले पनि
0: हो।
1: त्यही भएर उच्च सतर्कता अपनाउँदै ड्युटी गर्दै बसिरहेको अवस्था। अहिले रेडियो हाम्रो पात्र मार्फत हजुरको प्रोग्राम पनि सुन्दैछु।
0: ल ठिक छ, खुसी लाग्यो सम्झिनु भयो। अनि तपाईँ के ड्युटी गर्दै हुनुहुन्छ अहिले?
1: अहिले त छैन, तर साथीहरूले चाहिँ ड्युटी गरिरहँदा मैले चाहिँ अहिले यत्तिकै बसेर हजुर प्रोग्राम सुन्दै।
0: ए हस्, राष्ट्र सेवक हो तपाईँ?
1: हजुर हजुर।
0: ल, पहिला पनि कुरा भइरहन्थ्यो, सम्झिनु भयो, आभार प्रकट गर्दछु। जाजरकोट आसपासका क्षेत्रमा अहिले ठूलो पानी परेको हुनाले सबैजना उच्च सतर्कता अपनाउन पनि हामी अनुरोध गर्दछौ। हालखबर के छ, सुनाउनुहोस्।
1: हालखबर त अरू सबै ठिकै छ। त्यही हो, अब अलिकति भन्नु सकिँदैन। अब पानी चार दिनसम्म परिरहेको अवस्थामा कति बेला के हुन्छ भन्ने कुरा थाहा हुँदैन। त्यही भएर हामी चाहिँ पहिले सचेत रह्यो भने अलिकति केही न केही धनधनको क्षतिबाट हामी चाहिँ अलिकति उम्कन सक्छौँ भन्न चाहन्छु।
0: एकदम, तपाईँको यो आवाजलाई अवश्य पनि सुन्नुहुनेछ, सबैले महसुस गर्नुहुनेछ। गीत कुन सुन्नुहुन्छ?
1: हजुर, गीत चाहिँ कुन गीत सुनौ त? लोकगीत मध्येमा पुरानो नयाँ जुन गर्दा पनि हुन्छ
0: हजुर कुरो चाहिँ।
1: ए आवाज आऊ भन्ने गीत बजाइदिनु न है
0: साथीहरूलाई सम्झिनुहोस् ल।
1: सम्झनु पर्दा त फर्स्ट अफ अलमा त रेडियो इन्द्रिणीको होल युनिटलाई, रेडियो काठमाडौँ प्रोग्राम होल युनिटलाई भन्न चाहन्छु। अलिकति झुके इन्द्रिणी भने र साथीहरू सबैलाई सम्झेको छु। सुनिता बुढा छेत्रीलाई पनि धेरै धेरै माया छ भन्न चाहन्छु। अशोक
0: हस्, नमस्ते। हरिश जीएम हुन्थ्यो यो बेला जाजरकोटबाट, धेरै धन्यवाद। धर्मराजले, म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु। आज जन्मदिन मनाउने खोटाङकी मीडिया प्रेमी बहिनी अनु राईलाई जन्मदिनको शुभकामना व्यक्त गर्दछु भन्नुभएको छ। पदम बहादुर खातीले, नमस्कार दाजु, गुड मर्निङ, म सुन्दैछु तपाईँलाई, चिया नास्ता भयो हजुरको, मौसम कस्तो छ त्यतातिरको भन्नुभएको छ। रेडियो काठमाडौँ 92.1 MHz खबर के छ, परिवर्तन सम्भव छ, हेर्दैछु भारतको महाराष्ट्रबाट। पदम बहादुर खाती, सबैमा मिठो सम्झना र मिठो माया भन्नुभएको छ। नारायण भण्डारीले, गुड मर्निङ, नमस्कार, म पनि प्युठान नारायणथानबाट भन्नुभएको होला। नारायणथानको मान्छे हाल इण्डियाको दिल्लीबाट कार्यक्रम सुन्दैछु, सबैलाई सम्झना मिठो माया भन्नुभएको छ। रामजी घिमिरे, नमस्कार, बागमती प्रदेश तीनबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। विजय थापाले, नमस्ते, म पनि सुन्दैछु भन्नुभएको छ। भरत मल्लले, नमस्कार दाजु, म पनि रुकुम पश्चिम चोरजहारीबाट हेर्दैछु, सुन्दैछु कार्यक्रम मार्फत, सबैलाई सम्झना भन्नुभएको छ। राज आरजे राज छेत्रीले, नमस्कार, सुन्दैछु काठमाडौँबाट भन्नुभएको छ। बिरे लामाले, नमस्ते, खाना खानुभयो दाई, म काठमाडौँबाट हेर्दै सुन्दैछु भन्नुभएको छ। सिम्पल सरिनाले, मिस यु एफएम परिवारलाई, म मोरङ कानी पोखरीबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। सरिना गुरूङ, सबैमा मिठो सम्झना भनेर। सदुराम चौलगाईले कार्यक्रम हेर्दै हुनुहुन्छ, राधिका चौलगाईले पनि कार्यक्रम हेर्दै सुन्दै हुनुहुन्छ, सबैलाई सम्झना मिठो माया भन्नुभएको छ। पूर्ण रावतले, गुड मर्निङ सबैमा सम्झना माया, सुन्दैछु शङ्खुवा सभाको चैनपुरबाट भन्नुभएको छ। मिलन घायलले, गुड मर्निङ, नमस्ते, बज्ने भाका सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु, म दोहा कतारबाट सुन्दैछु ल भन्नुभएको छ। मनोज सुन्दासले, नमस्ते, गुड मर्निङ, के छ खबर हजुरको, सुनिरहेको छु सिन्धुलीको झागा झोलीबाट। सबैमा मिठो सम्झना माया भन्नुभएको छ। रेखा आगारीले लेख्नु भएको छ, आग्रीले लेख्नु भएको छ, गुड मर्निङ सबैमा सम्झना सुन्दैछु अछामको पातलकोटबाट भन्नुभएको छ। त्यसै गरी मनकुमारी कान्छी कुरुङले सुन्दैछु संखुवा सभाबाट सबैमा सम्झना भन्नुभएको छ। लोकप्रिय गायक सर्जक राजेश ढकालज्यूले शुभ बिहानी आहा शुभ दिन सबैको शुभ रहोस् सम्झना सबैमा भनेर कमेन्ट गर्नुभएको छ। मनोज सुन्दासले गुड मर्निङ नमस्ते सबैमा सम्झना भन्नुभएको छ। रविन्द्र सिंहले नमस्कार म पनि सुन्दैछु फोर्स मोटर एलटीडी पुनादेखि अनि ड्यूटीबाटै कार्यक्रम सुन्दैछु समय मिलाएर भन्नुभएको छ। रोमन मोक्तानले म पनि सुन्दैछु है कार्यक्रम सबैमा मिठो सम्झना मिठो माया सात समुद्र पारीबाट ल भन्नुभएको छ। अनि भुवन राउतले नमस्ते नमस्कार सुन्दैछु कार्यक्रम एकदमै राम्रो लाग्छ दाङ घोराईको 1700 घाको मान्छे हाल भारतबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। विष्णु आचार्यले कार्यक्रम सुन्दैछु भन्नुभएको छ भने बाबुराम लिम्बुले सुन्दैछु कार्यक्रम उदयपुर नेपाल टारबाट भन्नुभएको छ। अनि त्यसै गरी बाबुराम लिम्बुको एसएमएस पढिसकेपछि कमेन्ट पढिसकेपछि प्रेमवर तामाङले लेख्नु भएको छ नमस्ते सबैमा साङबा ग्यास पाइन काठमाडौँबाट साईबाबा ग्यास पाइएन भनेर लेख्नु भएको छ। तपाईँहरूकोतिर साईबाबा ग्यास छ भनेर सोध्नु भएको छ। तपाईँले नजिकको डिलरहरूमा जानुभयो भने अवश्य पनि ग्यासको बारेमा बुझ्न सक्नुहुन्छ। अहिले ग्यास सहज भएको छ। शीला शर्माले नमस्ते कार्यक्रम सुन्दैछु अर्का खाँचीबाट सबैमा सम्झना भनेर लेख्नु भएको छ। हामी कुराकानीतर्फ जाउँ। को हुनुहुन्छ लाइनमा? नमस्कार। शुभ नाम के होला? काठमाडौँ बौद्धबाट। नाम एकचोटि फेरि भन्नुहोस् त। जुनु श्रेष्ठ। जुनुजी आज पहिलो पटक हो? तपाईँलाई कस्तो लागिरहेको छ? सुन्न पहिलो पटक हो कि फोन चाहिँ पहिलो पटक हो? ए आज मसँग चाहिँ पहिलो पटक हामीले बोली मिसाउन पायौँ। आभार प्रकट गर्दछु तपाईँलाई। अनि के गर्नुहुन्छ? बसी बसाई। ल तपाईँलाई मनपर्ने गीत अघिल्लो मित्रले रोजिसक्नु भएको छ, साथीहरूलाई सम्झिनुहोस्। हस् धन्यवाद। जुनु श्रेष्ठ कुराकानीको सिलसिलामा हामी सँगै थियौँ। कोही हुनुहुन्छ लाइनमा? फेरि जाउँ। नमस्ते।
2: नमस्कार हजुर।
0: शुभ नाम के होला?
2: भुवन नेपाली यता किर्तिपुरबाट।
0: भुवनजी आराम हुनुहुन्छ?
2: एकदम हजुरको आशीर्वादले एकदम कुशल मङ्गल नै भन्नु पर्यो। अनि हजुर
0: हामी पनि सधैँ कुशल मंगल छौं। तपाईँलाई हाम्रो आशीर्वाद यदि लाग्छ भने सधैँ कुशल मंगल नै रहनुहोस् यही प्रार्थना गर्छु।
2: आज किनमङ्गलतिर यात्रा गर्दैछु।
0: कतातिर?
2: किनमङ्गल।
0: सिधामङ्गल यात्रा गर्दै हुनुहुन्छ। तपाईँलाई शुभ यात्रा। नयाँ नौलो खबर के छ सुनाउनु होला?
2: के गर्ने सर, हिजो अस्ति पानी परेको कोठाई थुनिए, आज यात्रा गर्दैछु।
0: ए के काम गर्नुहुन्छ?
2: मार्केटिङ गर्छु, अगरबत्तीहरू बेच्नु।
0: ए ल, तपाईँको अगरबत्ती राम्रोसँग बिकोस्, आज व्यापार राम्रो होस्, मेरो शुभकामना है।
2: हजुर एकदम। हजुर पनि लोकदोरी गीत संगीतहरू एकदम राम्रो राम्रो ल्याउनु भयो, हजुरलाई पनि शुभकामना। अझै राम्रो दसैँ सम्बन्धी गीतहरू पनि राम्रो ल्याउनु होला भन्न चाहे है मैले।
0: हस् धेरै धेरै धन्यवाद। अब तपाईँलाई मनपर्ने गीत अघिल्लो मित्रले रोजिसक्नु भएको छ, आफ्ना साथीहरूलाई सम्झिनुहोस्।
2: अथवा हजुरलाई मिठो सम्झना मिठो माया, अनि टेक्निसियन दाजु जन जनादर सरलाई, अनि रेडियो काठमाडौँ होल युनिटलाई, अनि मेरो प्रिय साथीहरू सम्पूर्णलाई आँखाभरिकै सम्झना मुठुभरिकै माया। यो भुवनले बिर्सियो भनेर नथान्नु होला, मनमा सजाइरहेको छु भन्दै आगामी वर्षमा फोन लाग्यो भने भेट्ने भाषा गर्दै आजलाई छुट्टै। बाबा टेक केयर सर।
0: हस् नमस्ते। भुवनजी हुनुहुन्थ्यो, उहाँ ललितपुरबाट हामीलाई सम्झिनु भएको थियो। अब तपाईँसँग कुराकानी त जति गरे पनि सकिँदैन, जति कुरा गर्यो उति धेरै लामो हुन्छ, किनभने हाम्रा कुराहरू कहिले सकिँदैनन्। जब मन भरि भएको हुन्छ तब रेडियोसँग आउने आउँदा रेडियोसम्म आइपुग्दा मनका भावनाहरू तिता मिठा पलहरू पोख्ने यो ठाउँ भनेकै यही रेडियो हो, यही माइक्रोफोन हो तपाईँ हो। त्यसैले कुराकानी त गर्दै जाउँला, फोन गर्दै गर्नुहोला। यति बेला गीत सुन्छौ, ए हावा जाऊ ए बादल जाऊ, टिकापुन रामजी खानको स्वरमा।

0: मेरी पीएससी को खबर लिएर आओ मिठो भाका प्रस्तुत गरे सँगै स्वागत छ कार्यक्रम उनीडी सुन्दै हुनुहुन्छ म छु प्रस्तुता सरोज लामिछाने नेपाली कला संस्कृतिसँग जोडिएको यो कार्यक्रम पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हिमाल पहाड़देखि तराईसम्म प्रत्यक्ष रूपमा हेर्दै हुनुहुन्छ सुन्दै हुनुहुन्छ सामाजिक सञ्जालबाट विश्वभर हामीलाई हेर्दै हुनुहुन्छ भने हामीसँग साझेदार रहनुभएका हामीसँग सहयात्रामा रहनुभएका साझेदार रेडियोहरूबाट देशका विभिन्न रेडियोबाट एकैसाथ सुनिरहनु भएको छ हामी पूर्व पश्चिम तपाईसँग जोडिएका छौं प्रत्यक्ष रूपमा कुराकानीको क्रममा 4591300 खुल्ला छ साथै तपाईँले पठाउनुभएका लेख्नुभएका आफ्ना मनका भावनाहरू कमेन्टहरू मार्फत पढिरहेका छौं जोडिरहेका छौं स्वागत गर्छौं कोही हुनुहुन्छ सम्पर्कमा नमस्कार को बोल्दै हुनुहुन्छ मनोजी अलि ठुलो स्वरले बोल्नुहोस् ल मैले सानो सुनेको छु तपाईँलाई चिने मैले मनोजी सिन्धुलीको खबर के छ
1: एकदमै पुखा खुदाई राम्रो छ हिजो अस्तिमा दुई तिन दिन पानी पर्यो अहिले चाहिँ एकदम घाम लागिरहेको छ राम्रो छ भन्नुहोस् है।

0: राम्रो होस् यही कामना गरे मैले। अनि मौसम कस्तो छ, पानी कतिको परेको छ?
1: हजुर, हिजो अस्ति पानी धेरै परिरहेको थियो, अब चाहिँ एकदमै राम्रो छ, भइरहेको छ।
0: ल, पानी रोकिन्छ रोकिन्छ जस्तो लागेको छ आज। मनोजी सम्झिनु भयो, धन्यवाद। अब कुन गीत सुन्नुहुन्छ? सम्झिनुहोस् साथीहरूलाई,
1: रजनी गीतहरूको लागि हाम्रो प्रदीप सरलाई धेरै सम्झना, अनि श्री दाई भोजन सुन्दास, भैरव सुन्दास, अक्षनयन, अक्षिता बस्नेत, सुनिता सुन्दास,
0: धन्यवाद। मनोज सुन्दास हुनुहुन्थ्यो सिन्धुलीको झङ्गाझोलीबाट सम्झिँदै, उहाँसँग हामी छुट्टै अर्को लाइनमा कोही हुनुहुन्छ, स्वागत गरौं। नमस्कार। कोही हुनुहुन्थ्यो, सम्पर्कबाट जानु भएको छ। शिला शर्माले सुन्दै हुनुहुन्छ, उज्जवल बहुराले दाई नमस्ते, म नमस्कार सुन्दैछु, बझाङ घर भई हाल हिमाचल प्रदेशबाट कार्यक्रम सुन्दैछु, सबैलाई सम्झना मिठो माया भन्नुभएको छ। प्रेमी कमल अन्जानले गुड मर्निङ नमस्ते, सबैलाई सुन्दैछु, म चाहिँ बाल गुरु बेंगलोरबाट सुन्दैछु भन्दै लेख्नु भएको छ, यहाँलाई धेरै धेरै धन्यवाद। कविता नेपालीले गुड मर्निङ नमस्ते, सबैलाई सम्झना मिठो माया, कार्यक्रम निकै राम्रो लाग्छ, म चाहिँ बौद्ध काठमाडौँबाट सुन्दैछु, अब बज्ने भाका सम्पूर्ण साथीहरूलाई मिठो सम्झना गर्दै सुनाउन चाहन्छु ल भन्दै लेख्नु भएको छ। अनि सविता रिमालले लेख्नु भएको छ, यति राम्रो मान्छेको माया कस्तो होला, गुड मर्निङ भन्दै लेख्नु भएको छ, धेरै धन्यवाद तपाईँलाई। कुमार प्रसाद लामिछानेले सरोज भाइ कार्यक्रम हेर्दैछु, मेरो पुरानो फेसबुक बिग्रिएकोले सम्पर्क टुटो, सम्झिरहेको छु है भाइ भन्दै हामीलाई सम्झिनु भएको छ। कुमार दाईलाई विशेष धन्यवाद, हामीलाई सम्झिनु भएकोमा हामीले पनि सम्झिरहेका छौं, सम्झना मनैभरि। नवीन मगरले लेख्नु भएको छ, गुड मर्निङ दाई नमस्ते, हेर्दैछु सुन्दैछु कैलालीदेखि भन्नुभएको छ। अनिता गदाल बरालीले सबैमा मिठो सम्झना भन्दै छुटिन्छु भन्नुभएको छ। राम भुजेलले नमस्ते नमस्कार, परिवर्तन सम्भव छ, सुन्दैछु लाइभ, हेर्दैछु बौद्ध तल्लो कुमारी गालबाट, रेडियो काठमाडौँको सबै कार्यक्रम मनपर्छ भन्नुभएको छ। अनिसा पाण्डे खड्काले नमस्ते गुड मर्निङ कार्यक्रम मार्फत सबैलाई सम्झना भन्नुभएको छ। हरिश जीएमले गुड मर्निङ सरजी नमस्ते, कार्यक्रम सुन्दैछु जाजरकोट शिवालयबाट, म पनि पानी परिरहेको छ, सबैजनालाई माया छ है भन्नुभएको छ, हाम्रो तर्फबाट पनि माया छ। धनराम भूषालले दर्शन नमस्कार सर, सर म पनि सुन्दैछु, आइपुगे साथ दिन लेख्नु भएको छ, नमस्ते साधुवाद मिठो सम्झना, धेरै पछि आज कमेन्ट मार्फत धनराम दाईलाई भेट्ने अवसर पाइयो, धेरै धन्यवाद। लाइनमा आउने मित्रलाई स्वागत गरौं, नमस्कार।
2: नमस्कार, गुड मर्निङ, परिवर्तन सम्भव छ हजुर?
0: हजुर, को बोल्दै हुनुहुन्छ?
2: म अछामबाट नवराज साउद।
0: नवराजी, अहिले कुन रेडियो सुन्दै हुनुहुन्छ?
2: म अहिले रेडियो गाउँघरबाट सुनिरहेको छु।
0: नवराजी, गाउँघरतिरको हालखबर के छ, गाउँघरबाट सुन्ने साथीहरूको हालखबर के छ, अनि अछामको हालखबर के छ?
2: असमतिर ठिकै छ, गाउँघरतिर पनि ठिकै छ, पानी परिरहेको छ, के छ काठमाडौँतिर?
0: काठमाडौँतिर पनि ठिकै छ, तर अहिले चाहिँ पानी परेको छैन, तर मौसम चाहिँ चिसो चिसो हुँदै गएको छ, पानी पर्न सक्छ, किनभने 11 गतेसम्म पानी पर्ने कुरा नै छ होइन? सबैजना सतर्क रहनुहोला, मिठो सम्झना मिठो माया हामीलाई गाउँघर मार्फत अछाम क्षेत्रका आसपासका आसपासमा सुन्ने सबैलाई है। ल, सम्झिनुहोस् अब।
2: सर्वप्रथम हजुरलाई, हाम्रो टेक्निसिक मित्रमा अनि टेक्निसिक मित्रलाई, अनि मलाई नवराज साउद भनेर चिन्नु नतिनु सम्पूर्णलाई भन्दै
0: धन्यवाद। नवराज साउद आसामबाट हुनुहुन्थ्यो, हामी उहाँसँग छुटौ। अब एउटा गीत सुन्छौ, गीत सुनेपछि फेरि आउँला कुराकानीको क्रममा। लाइनमा आउने मित्रलाई नकुराउ, नमस्कार।
3: नमस्कार हजुर, नमस्कार,
0: को बोल्दै हुनुहुन्छ?
3: म राजु कटुवाल भोजपुरबाट बोल्दैछु, धेरै पछि पाएको हो, खुसी लाग्यो हजुर, राम्रो हुनुहुन्छ?
0: हो नि, मलाई नि औधी खुसी लाग्यो सम्झिनु भयो राजुजी।
3: आज मलाई कति बेर फोन लाएर बोलिहालौँ जस्तो लाग्यो क्या।
0: हो नि, अनि राजुजी
3: हजुर,
0: भोजपुरको कुन ठाउँमा हुनुहुन्छ?
3: भोजपुरको म देउरालीमा छु यति बेर, अनि हाम्रोतिर मौसमको कुरा गर्नुपर्दा लगातार 4 दिन झरी पर्यो, अहिलेको अवस्था यो समयमा चाहिँ रोकिरहेको अवस्था छ, आज अहिले चाहिँ परेको छैन,
0: अब रोकिन्छ होला,
3: अब आस गरौ भर परौ रोकिन्छ होला सम्भवतः,
0: आस गरौ भर नपरौ
3: भर नपरौ, यस्तै हो प्रकृतिको नियम, कति बेर कहाँ के हुन्छ यो थाहै नहुने हामीलाई।
0: ठिक छ, हामी सतर्क रहनुपर्छ, प्रकृतिको नियम, प्रकृतिको खेल चलिरहन्छ है,
3: हामीले
0: प्रकृतिलाई जित्नु हुँदैन, प्रकृतिसँग हामी चल्नुपर्छ,
3: हजुर हो त. अनि सन्चै हुनुहुँदो रहेछ, धेरै पछि बोल्न पाएँ हो हजुर इन्द्रेणीमा. म त राम राम राम आज चाहिँ सुन्ने अवसर पनि पाएँ क्या मैले.
0: ओहो, कसरी त्यस्तो भयो?
3: कहिले काहीँ अब कता पुगिन्छ, कहिले कता भइँदो रहेछ. अनि त्यसर्थ आज चाहिँ सुन्नु पर्यो, आज हाम्रो रेडियो अरुणबाट पर्छ कि पर्दैन होला भन्ने कामना गर्दै चाहिँ बजाउनु भयो हाम्रो मिसहरूले, खुसी लाग्यो क्या.
0: बसिहाल्छ नि यस्तो साह्रो मिस्टेरी नहुनु.
3: होइन मिस्टेरी हुनु हुँदैन, म फोन गरेर फोन लागेन भने पनि सुनेर भए पनि साथ दिन्छु. फोन लाग्यो भने मलाई एकदम मिडियामा चाहिँ बोल्न मन लाग्छ है, एकदम धेरै. म पहिला पहिला भन्दा पनि म भर्खर भर्खरै अलिक मिडियातिर यसो बोल्न थालेको छु, यसो बानी हुन्छ कि भाव के बोलिन्छ कि भनेर पनि लाग्छ.
0: अनि
3: कहिले काहीँ अब त्यस्तै छ. अनि खाना खानुभयो हजुर?
0: खाना खाइसके. तपाईँले खानुभयो?
3: मेरो बाँकी नै छ, अब एकछिन पछि हुन्छ भन्नुपर्छ
0: है. साथीहरूलाई सम्झिनुहोस् ल.
3: हुन्छ सर, आज साथीहरू सम्झिनु भन्दा फर्स्टमा पहिला त आज म साथीहरूको लागि नम्बर छोड्छु है. आज हुन त अब कार्यक्रम त होइन, हुन त अब त्यही पनि अब मलाई पनि रहर लाग्छ क्या साथी बनाउने यसो कार्यक्रममा. यो मसँग साथी बन्न बनाउन चाहनुहुन्छ भने मेरो सम्पर्क नम्बर रहेको छ 97 61 0 18 582, 97 61 0 18 582 जोडिन सक्नुहुनेछ भन्न चाहन्छु. त्यसै गरी अब बच्ने लोक भाका सुनाउनु पर्दा हजुरलाई सुनाउन चाहन्छु. अनि रेडियो होल इन्टरटेनका लागि अब वचन गीत सुनाउन चाहन्छु, साथमा शिवसिंहको कामना भने. अनि हाम्रो रेडियो अरुणबाट सुनेर साथ दिनुहुने सबै साथीहरूलाई, अनि हाम्रो मिसहरू रेडियो अरुणबाट साथ दिनुहुने हाम्रो मिसलाई पनि सुनाउन चाहन्छु. त्यस्तै गरी जो जतिले देश विदेशमा रहेर हेरेर सुनेर साथ दिनुभएको छ, सम्पूर्णलाई मिठो सम्झना, सबैलाई मनैभरि माया भन्दै जान्छु. नमस्ते, नमस्कार है.
0: नमस्कार. भोजपुर जिल्लाबाट यति बेला मलाई राजु कटुवालले सम्झिँदै हुनुहुन्थ्यो, उहाँले रेडियो अरुणबाट कार्यक्रमलाई साथ दिइरहनु भएको छ. यति बेला शुक्र राज रसाइलीले नमस्ते कार्यक्रम सुन्दैछु, सांगीतिक अभिवादन, पाँच थर हिमी हिली हाङ्गाबाट भनेर लेख्नु भएको छ. सबैमा मिठो सम्झना, मिठो मायाको साथमा. क्रिस्टल लामी छाने नमस्ते कार्यक्रम सुन्दैछु बिग फ्यान भन्दै लेख्नु भएको छ, धेरै धन्यवाद. अनि गुमा कोइरालाले नमस्कार भन्नुभएको छ, गुमाजी धेरै धन्यवाद, नमस्कार. तपाईँहरूको कमेन्ट कतै कतै देख्छु, कतै कतै पढ़िरहेको छु. हामीलाई राम्रो मान्नुहुन्छ मलाई थाहा छ, मैले हेरेको छु, मैले तपाईँलाई बुझेको छु. विशेष धन्यवाद तपाईँलाई यहीँबाट धेरै भन्दै. धनको बाला लसरी पसरी, लाखौं माया छुटाउन कसरी, यही छ.

0: ढङ्गको बाला लसरी पसरी लाखो माया छुटो नकसरी म सहित प्रमिला तामाङको स्वर ढङ्गको बाला मेरो लय शब्द सिर्जना र स्वरमा आजभन्दा केही वर्ष अगाडि बजारमा आएको तपाईँहरूको रोजाइमा प्रस्तुत गर्यौं। स्वागत छ फेरि कार्यक्रम निर्णय सुन्दै हुनुहुन्छ। म छु प्रस्तुता सरोज लामिछाने काठमाडौँबाट जनार्दन नेपाल देशका धेरै रेडियोबाट हामीलाई धेरै प्राविधिक मित्रको लेख्य साथ छ। सबैप्रति आभार प्रकट गर्दछु। मनभरिको माया मुटुभरिको सम्झना मिलन सिदारी मगरले नमस्ते हेर्दैछु लाइभ कार्यक्रम घर परिवारसँग यता दुईदेखि पानी परेको छ भनेर लेख्नु भएको छ। ठाउँको नाम लेख्नु भएको छैन, सम्झिनु भयो, धेरै धन्यवाद। मनोज सुन्दासले हामीलाई लेख्दै हेर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ, धेरै धन्यवाद। हजुर दादा नमस्कार, म पनि सुन्दैछु डडेलधुरा जिल्लाको अझै मरू नेउलीबाट हाल अतरियामा छु भनेर लक्ष्मी पन्तले हामीलाई कमेन्ट गर्नुभएको छ, धेरै धेरै धन्यवाद। हामी 4591 3 4 5 1 9 4 0 जान्छौँ। को हुनुहुन्छ? नमस्ते।
1: गुड मर्निङ। नमस्ते राई।
0: नमस्ते। शुभ बिहानी। को बोल्दै हुनुहुन्छ?
1: ललितपुरबाट भूमिका राई।
0: भूमिकाजी, ललितपुरको खबर सुनाउनुहोस्।
1: एक त ठिकै छ, जस आज चाहिँ पानी परेको छैन, बिहान चाहिँ हल्का परिरहेको थियो, आज चाहिँ पर्ला जस्तो चाहिँ छ, परेको छैन, सङ्ग्रहमा राम्रै छ। हजुरहरूकोतिर के कस्तो छ?
0: हाम्रोतिर पनि सबै ठिक छ, राम्रो छ है भूमिकाजी। तपाईँको सुनाउनु
1: सटाइरहनु होला है त, मेरो ठिक छ, जस आज शनिबार रुमतिरै बस्दै तपाईँहरूलाई नै सुन्दैछु।
0: घरपुर भयो है तपाईँको?
1: हजुर।
0: ल ठिक छ, हामीलाई सम्झिनु भयो, हाम्रो कुराकानी प्राय भइ नै रहेको छ। यहाँको घर परिवार आफन्त सबैलाई ठिक छ होइन?
1: हजुर एकदम ठिकै छ, दाइ हजुरको नि ठिकै आरामै,
0: हाम्रो पनि एकदमै ठिक छ, राम्रो छ।
1: अनि खाना लिनुभयो त हजुरले?
0: खाना खाएँ। तपाईँले खानुभयो?
1: मेरो चाहिँ बाँकी नै छ।
0: ल ठिक छ, कार्यक्रम सकिएपछि खानु होला है। गीत रोज्नुहोस् अब।
1: मलाई यो क्षेत्र पारी हिन्दू बस्तीमा भने रामजी खानको बजाइदिनु ल।
0: सम्झिनु साथीलाई।
1: विशेष हृदय हजुरको लागि शुभ दिन भन्न चाहे, एफएम अलिन दार्जिलिङ परिवारलाई शुभ दिन। साथीहरू हुनुहुन्छ पूर्वेली आकाश राई, आशिष नयन बस्ने, बोबी सुरेश मगर, लक्ष्मी छेत्री, एक्सन विराज, प्रवीण मगर, निमा शेर्पा, भरिन चन्तली, ढकाल धर्मराज, रोमन मुक्तन तामाङ, रन्जित राई, तीर्थ राई, सुरज राई, योगेन निम्याङ लिम्बू, अनि राजगाले मगर, राजी राई काइला, दिदी विमला बुजेलाई नि धेरै धेरै सम्झना, अनु शेर्पा, सानुमाया शेर्पा, सबै सबैको लागि सम्झना गर्दै सुतिन्छु ल। बाई बाई।
0: धन्यवाद। ललितपुरबाट भूमिका राई हामी उहाँसँग कुराकानी गर्दै थियौँ। अर्को लाइनमा जाउँ। नमस्कार। 4591 3 4 5 1 9 4 0 खुल्ला गरेका छौँ। नमस्कार। त्यसो भए एउटा गीत सुनाउ। क्षितिज पारी उनको बस्तीमा रामजी खान र टिकापुनको स्वर छ। हामी यहाँले मन पराएका यस्तै गीतहरू प्रस्तुत गरिरहेका छौँ, गुन्जाइरहेका छौँ। यहाँले मन पराएको अर्को एउटा गीत हो, अलिक पुरानो गीत हो, विशेष त नेपाली गीत संगीतको धार परिवर्तन हुने बेलामा यस्ता गीतहरूले वर्चस्व जमाएका थिए, चाहे पूर्वमा होस् चाहे पश्चिममा होस्, जुनसुकै क्षेत्रमा जुनसुकै भेगमा पनि आफ्नो वर्चस्व जमाउन सफल यस्ता गीतहरू सुन्न आज पनि उत्तिकै आनन्द लाग्छ, उत्तिकै रमाइलो लाग्छ। वास्तविक हाम्रो जीवनशैलीसँग नाता जोडेका गीतहरू सुन्दा हामीले आफ्नो कथा व्यथा आफ्ना वास्तविक जीवन शैलीसँग जोडिएको महसुस गर्छौँ।

निकै मिठो गीत राब्जी खाँ र टीका पुनको स्वरमा प्रस्तुत गर्यौं। तपाईँलाई फेरि पनि स्वागत छ। हामी कार्यक्रमको अन्तिम खण्डमा प्रवेश गरेका छौं। देश विदेशमा बसेर हेर्नुभयो सुन्नुभयो सबैलाई धन्यवाद। यहाँहरूको मनको इच्छा मनको चाहना सबै पूरा होस्। यो रमाइलो शनिबार यहाँहरूको सुखद बितोस्। अब हाम्रो घर दैलोमा दशैं आउँदैछ। दशैंको आभास भइसकेको त छैन तर अवश्य हुनेछ। कतिपयको घरमा दशा त कतिपयको घरमा दशैं भित्रिएको छ भित्रिँदैछ होला। तर आफ्ना हरेक दुःख पीड़ा चिन्तालाई बिर्सिएर यो चाडपर्वलाई हर्षोल्लासका साथमा मनाउनका लागि तयारीमा हुनुहुन्छ। जहाँ भए पनि पीड़ा मुक्त हुनुहोस् पीर चिन्ता मुक्त हुनुहोस्। नयाँ जिन्दगीको अथवा नयाँ दिनको र नयाँ भविष्यको लागि मेहनत गर्नुहोस् परिश्रम गर्नुहोस् र पुराना दिनहरू जस्तो बिते पनि नयाँ दिनहरू अवश्य राम्रो होस् यहाँहरू सबैका लागि प्रार्थना गर्छु। कार्यक्रमलाई एक घण्टासम्म सुन्नुभयो हेर्नुभयो यहाँहरूप्रति आभार प्रकट गर्दछु। देशभरिबाट प्रविधि कक्षमा साथ दिने सबै साथीहरूलाई धेरै धन्यवाद। सामाजिक सञ्जाल मार्फत हामीलाई कमेन्ट गर्ने हेर्ने सुन्ने र सम्पूर्ण फोन गरेर साथ दिने सबैप्रति आभार प्रकट गर्दछु र प्रविधि कक्षमा साथ दिने सबैप्रति आभार प्रकट गर्दै कार्यक्रमबाट सरोज लामिछाने बिदा हुन्छ। सबैको जय होस्। नमस्ते। सके सलाम परिवर्तन।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक
2: It's 11 AM
3: अहिले बिहानको 11 बज्यो। नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। निरन्तरको वर्षा पहिरो र खोलामा बढ़ेको पानीको बहावका कारण देशभरका मुख्य राजमार्ग तथा सड़क खण्डहरूमा यातायात पूर्ण रूपमा प्रभावित भएको छ। सड़क विभागले बिहान 9:30 बजे जारी गरेको पछिल्लो अध्यावधिक विवरण अनुसार देशका दर्जन बढ़ी मुख्य सड़कहरूमा गम्भीर अवरोध सृजना भएको छ। देशको मुख्य राजमार्ग मानिने पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभेर चौकीबार जवान पोला फिस्लिङ लगायतका स्थानमा पहिरो खस्ता यातायात पूर्ण रूपमा बन्द भएको छ। निरन्तरको वर्षाका कारण स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि सवारी सञ्चालनमा रोक लगाएको भए पनि सड़क विभागले विभिन्न स्थानमा पहिरो पछाउने कार्य शुरू गरिसकेको छ। यसै गरी बीपी राजमार्गको माम्ती पिपले दाउन्ने कालोपुल 400 बेसी कटुञ्जे र चौकी डाँडा लगायतका स्थानमा सड़क अवरूद्ध भएको छ। त्यहाँ पहिरो जानुका साथै डाइभर्सन समेत बगाएकाले राजमार्ग पुनः सञ्चालनमा ल्याउन निरन्तर प्रयास भइरहेको छ। उता कर्णाली राजमार्गका गगने खोला नागमा जुम्लाको राका क्षेत्र लगायत विभिन्न स्थानमा साना ठूला पहिरो र ढुङ्गा खसेका कारण सड़क पूर्ण रूपमा अवरूद्ध छ। सड़क खुलाउनका लागि सबैतर्फबाट लोडर सहितका टोली परिचालन गरिएको छ। त्यस्तै सिद्धिचरण राजमार्ग अन्तर्गत ओखलढुङ्गा सलेरी खण्डको सोलु खोला नजिक सड़क भाँचेकाले सवारी आवागमन ठप्प छ भने थप वर्षा नभएमा आज बेलुकीसम्म मेसिनको प्रयोग गरी ब्याक कटिङ गरेर यातायात सुचारू गर्ने प्रयास भइरहेको छ। कान्ति राजमार्ग भने आंशिक रूपमा सञ्चालनमा आएको छ। मकवानपुर खण्डमा पहिरो पन्छा र यातायात सुचारू गरिए पनि ललितपुरको चपली र तरकुर्चे लगायतका स्थानमा काम जारी रहेकाले आज बिहान 10 बजेपछि पूर्ण सञ्चालनमा आउने अनुमान गरिएको छ। देशका अन्य महत्वपूर्ण सड़क खण्डहरूको अवस्था पनि उस्तै जोखिमपूर्ण छ। मध्य पहाड़ी राजमार्गको निशी गाउँपालिका काना बगर खण्डमा लेदो सहितको पहिरो खस्ने क्रम जारी रहेको छ भने कालीगण्डकी करिडोर अन्तर्गत जैमिनी नगरपालिका 8 बेलबगरमा ठूलो पहिरो गएको छ। विगतको यस समयमा सड़क विभागले सबै यात्रु तथा सवारी चालकलाई यात्रा गर्नु अघि सड़कको अवस्था अनिवार्य बुझ्न समेत आग्रह गरेको छ।

योग्य भइसकेका चकलेट तथा अन्य खाद्य वस्तुलाई पुनः अर्को लेभल राखेर रिप्याकेजिङ गर्दै बजारमा पठाउने समय तयारी भएको विभागले जनाएको छ। विभागले त्यहाँबाट मात्रै 18 किलो म्याद गुज्रेको चिउरा, 210 किलो म्याद नागेको चकलेट, 100 किलो खुला टुक्रा बिस्कुट, 220 किलो किरा परेको भुटेको चना, 274 किलो चनाको पिठो र 7 किलो स्किम मिल्क पाउडर बरामद गरेको छ। यी सबै अखाद्य र फोहोर वस्तु हालेर तयार पारिएको करिब 100 किलो गुतपाक र 535 किलो पुष्टकारी गरी करिब 2,60,000 रुपियाँ बराबरको तयारी खाद्य पदार्थ जफत गरी नष्ट समेत गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा आइतबारसम्म वर्षा हुने र सोमबारदेखि मौसममा क्रमिक सुधार आउने जनाएको छ। महाशाखाका अनुसार शनिबार देशभर अधिकांश बदली रहनेछ। गण्डकी, लुम्बिनी, कडाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी भूभागका धेरै स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। शनिबार गण्डकी, लुम्बिनी, कडाली, सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। त्यस्तै आइतबार पनि गण्डकी, लुम्बिनी, कडाली र सुदूरपश्चिमका हिमाली तथा पहाड़ी भूभागमा धेरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। ती प्रदेशका थोरै स्थानमा भारी वर्षा हुन सक्नेछ भने बागमतीका एक दुई स्थानमा समेत भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेशका पहाड़ी जिल्लामा लगातार वर्षासँगै बाढ़ी पहिरोको जोखिम बढ़ेपछि पाँच जिल्लामा सार्वजनिक सवारी साधनको आवागमनमा पुनः रोक लगाइएको छ। डडेलधुरा, दार्चुला, टोटी, बैतडी र बाजुरा जिल्ला प्रशासन कार्यालयले छुट्टा छुट्टै सूचना जारी गर्दै आज बिहानदेखि भोलि बिहानसम्म लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधन संचालनमा रोक लगाएका हुन्। सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले पछिल्लो मौसमी जोखिम सूचना, भारी वर्षाको पूर्वानुमान तथा जिल्लामा भइरहेको निरन्तर वर्षालाई मध्यनजर गर्दै सवारी आवागमन बन्द गरिएको जनाएका छन्। बाजुरा जिल्ला प्रशासन कार्यालयले शुक्रबारदेखि लगातार वर्षा भइरहेको र पछिल्लो मौसमी अपडेटमा बाजुरा अति जोखिमयुक्त जिल्लाको सूचीमा परेकाले जिल्लाभर सवारी साधन संचालनमा रोक लगाइएको समेत जनाइएको छ। पश्चिम नवलपरासीको सुस्ताका 150 बढ़ी घर बाढ़ीको उच्च जोखिममा परेका छन्। सुस्ता गाउँपालिका पासको थारू टोलबाट शुक्रबारदेखि पस्न शुरू भएको नारायणी नदीको बाढ़ी त्यहाँका 165 घरमा पसेको छ। थारू टोलका 78 घर परिवारलाई सुस्तामै बनाइएको होल्डिङ सेन्टरमा शुक्रबार दिउँसो नै सारिएको र गैराती सैनिक टोल, बड़का टोलमा पनि बाढ़ी पसेपछि थप 85 घर परिवारलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ। पानीको बहाव बढ़ने क्रममा रहेकाले उनीहरूलाई नारायणी नदी वारी सुरक्षित स्थानमा सार्ने तयारी रहेको समेत बताइएको छ। कच्ची घरमा बाढ़ी पसेपछि अधिकांश स्थानीयको बिचल्ली भएको छ। नारायणी नदीमा पानीको सतह निरन्तर बढ़ने क्रममा रहेको छ। शनिबार बिहान 7 बजेको मापन अनुसार गण्डक ब्यारेजमा पानीको बहाव प्रति सेकेण्ड 2,67,000 क्युसेक छ। नारायणी नदीले आफ्नो धार परिवर्तन गरी सुस्ता गाउँतर्फ सोझिएपछि 1,00,000 क्युसेक पानीको बहाव पुग्ने बित्तिकै सुस्तामा बाढ़ी पस्ने वडा सदस्य आदम खानले बताएका छन्। नदीमा पानीको सतह बढ़ने क्रम जारी रहेकाले सुस्ताको सबै बस्ती जोखिममा रहेको समेत बताइएको छ। सुस्तामा निर्माणाधीन तटबन्ध भारतीय पक्षले रोकेपछि निर्माण हुन बाँकी रहेको 132 मिटर क्षेत्रबाट

0: अरुण
1: 97.6 MHz
0: हरपल
1: तपाईसँगै
2: हरेक दिन साथी पनि आउँछरीको इस टाइम गाउँ शहर देश विदेश ठाउँछरीको इस टाइम अब म्यासेज तपाईँकै रोजाई तपाईँकै देश विदेशसम्म तपाईँको सन्देश शुभकामना र डेडिकेसन पुर्याउने काम अब हामी गर्नेछौ कार्यक्रम रिक्वेस्ट टाइमबाट रेडियो अरुण 97.6 MHz रेडियो तरंगबाट हप्ताको सातै दिन बिहान 11 बजेको नेपाली खबर पछि 12 बजेसम्म सुन्न नभुल्नुहोला
3: कार्यक्रम प्रायोजन गर्ने मिडिया प्रेमी साथीहरू निशान योङहाङ माङसिबुङ गाउँपालिका टिम इलाम
2: सुस्मिता नाछिरिङ सालपा सिलिछो टिम चौकी डाँडा भोजपुर हाल कुवेत
3: विश्वजित जिमी धर्मदेवी नगरपालिका दुई तामापोक संखुवा सभा हाल कतार
2: जीवन थाबेन सभा पोखरी गाउँपालिका चार संखुवा सभा हाल मलेसिया
3: सपना साशंकर माझी नगरपालिका चार देवढुङ्गा संखुवा सभा
2: हिमाल सामलिङ राई सभा पोखरी गाउँपालिका दुई ज्यामिरे संखुवा सभा हाल मलेसिया
3: शुक्रराज याखा सैनपुर नगरपालिका 10 खरङ संखुवा सभा
2: सानु सरगम राई बेलका नगरपालिका 6 उदयपुर
3: सुजन कुलुङ राई सिलिचुङ गाउँपालिका 1 बेसिन्दा संखुवा सभा हाल कतार
2: दिल कुमारी रुम्बाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा
3: अर्जुन याखा धर्मदेवी नगरपालिका 2 तामापोक संखुवा सभा
2: सम्झना रुम्बाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा
3: सरोज याखा धर्मदेवी नगरपालिका 6 संखुवा सभा हाल काठमाडौँ
2: देवराज राई चैनपुर नगरपालिका 10 लेवारिङ संखुवा सभा हाल काठमाडौँ
3: निरुषा खालिङ राई चैनपुर नगरपालिका 9 भित्रे संखुवा सभा
2: मदन लिङ्खा धर्मदेवी नगरपालिका 9 मूलगाउँ संखुवा सभा हाल कतार
3: मिडिया प्रेमी निमु शेर्पा पाँच रोपन नगरपालिका 8 चेङखुरुङ संखुवा सभा
2: भूपेन्द्र तामाङ सभा पोखरी गाउँपालिका 3 संखुवा सभा हाल युएई
3: सुरज राई तुम्सा पोवादुम्बा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
2: किशोर कोइराई केपिलासकरी गाउँपालिका सुन्देल खोटाङ हाल काठमाडौँ
3: सुजाता जिमी धर्मदेवी नगरपालिका 7 अमरुवा संखुवा सभा हाल हङकङ
2: सिम्पल ललित बल भोजपुर नगरपालिका 1 भामराङ भोजपुर हाल साउदी
3: शर्मिला राई खादबारी नगरपालिका 4 गैरीपाङमा संखुवा सभा हाल कुबेत
2: अविरल घरती मगर चयन माथि गाउँपालिका 5 भावाङ रोल्पा हाल कतार
3: कल्पना साम्पाङ भोजपुर हाल काठमाडौँ
2: प्रणीत याखा धर्मदेवी नगरपालिका 2 तामाफोक खोलापारी संखुवा सभा
3: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा पाँच थर
2: प्रदीप राई सैनपुर नगरपालिका 10 खराङ संखुवा सभा हाल युके
3: सन्दीप याखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा
2: सुमिता याखा लिम्बुखिम सैनपुर नगरपालिका 10 खराङ संखुवा सभा
3: र बागमतीको ज्वाई राई हेटौडा उपमहानगरपालिका 16 हाल काठमाडौँ

हाई गुड मर्निङ अनि नमस्कार. कार्यक्रम रिक्वेस्ट टाइमको पर्खाईमा बसिरहनुभएका तपाईँ सम्पूर्ण श्रोता मनलाई हार्दिक स्वागत गर्दै आजको बसाईमा म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम रिक्वेस्ट टाइमको साथमा उपस्थित भइसकेकी छु. लेख बेसीको धुन रेडियो अरू 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com .np लगइन गरेर संसारै भरबाटै केही साथ सुनिरहनु भएको छ. सजिलोको लागि हाम्रो पात्रो अनि नेपाली पात्रो अलफिम नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशनहरूबाट हामीलाई सुन्न सक्नुहुनेछ. र अझ सजिलोको लागि सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता हुनुहुन्छ भने फेसबुक हाम्रो रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्न सक्नुहुनेछ. हजुर, कार्यक्रम रिक्वेस्ट टाइमको बसाईलाई मीडिया प्रेमी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनु भएको छ. सो उहाँहरूप्रति हार्दिक आभार पनि व्यक्त गर्न चाहन्छु. अनि यो कार्यक्रममा तपाईँले आफ्ना सम्झना सन्देशहरू पठाएर सहभागिता जनाउन सक्नुहुन्छ. सम्झना सन्देशहरू पठाउनको निम्ति रेडियोको अफिसियल फेसबुक पेज रहेको छ नेपालीबाट रेडियो अरूण 97.6 मेगाहर्ज भनेर तपाईँले सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ. विशेष गरी पेजमा नयाँ हुनुहुने साथीहरू जसले चाहिँ रेडियोको पेजलाई अहिलेसम्म पनि फलो गर्नु भएको छैन, जोडिनु भएको छैन भने पेजलाई लाइक र फलो गरेर जोडिनुहोस्. र त्यहाँ प्रोग्राम स्टार्ट हुँदै गर्दा एउटा स्टाटस पोस्ट गर्ने गरेका छौं. सोही स्टाटसको कमेन्ट बक्सबाट फटाफट तपाईँका मेसेजहरू पठाउन सक्नुहुन्छ. तपाईँका मेसेजहरूलाई वाचन गर्छु अनि तपाईँको रोजाइको गीत संगीत तपाईँलाई सुनाउनेछ. तपाईँलाई मन परेको कुनै पनि नेपाली गीत संगीत सुन्न मन छ भनेदेखि तपाईँले ती गीतलाई रोजाइमा पार्न सक्नुहुन्छ. प्रश्न रूपमा गीतको बोल, गायक र गायिकाको नाम लेखी पठाउन सक्नुहुन्छ. विशेष गरेर नेपालमा अविरल वर्षा भयो आजबाट चाहिँ, यता चैनपुरतिर चाहिँ रहिरहेको छ. तपाईँकोतिर के छ कसो छ होइन, विगत त नभनौ तीन दिन चाहिँ लगातार, हिजोसम्म अस्तिबाट चाहिँ तीन दिन चाहिँ लगातार पानी पर्यो. हिजो बेलुकीसम्म पानी परि नै रहेको थियो. आज चाहिँ पानी रहेको छ यता चैनपुरतिर. हल्का मौसम खुलेको हो कि जस्तो पनि भएको छ. तपाईँको के छ कसो छ होइन, यो मौसमले पनि विशेष गरेर भनौ न प्रकृतिले पनि हामीलाई त्यति धेरै साथ दिँदैन. तसर्थ आफ्नो पनि तपाईँले धेरैभन्दा पनि धेरै धेरै ख्याल गर्नुपर्ने हुन्छ. भन्दै भन्दै अब म ढिला नगरिकन तपाईँकै सम्झना सन्देशतर्फ लाग्न चाहन्छु. आजको लागि हामीलाई पहिलो मेसेजको रूपमा शिशिर चञ्चलीले मेसेज पठाउनु भएको छ. नमस्ते सेवा रमा नाना, म शिशिर चञ्चली पारी पाँच खबनबाट प्रोग्राम मार्फत साथीहरू शरद श्रेष्ठ, निमा शेर्पा, राजविरही काइला, वरूण चञ्चली राई, कृष्ण तामाङ, सन्तोष काफ्री, ठुल्दाई श्रीनाम दाहाल, हरपलको साथी समीक्षा, हिमा गाई, चञ्चली कलुङ शर्मिला लगायत प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूको लागि मिस यू अल एन्ड सी यू टुमरो भनेर लेख्नु भएको छ. ओके, थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि. अनि अर्को साथी हुनुहुन्छ निमा शेर्पा. निमाजीले लेख्नु भएको छ, नमस्कार, म निमा शेर्पा काठमाडौँबाट कार्यक्रम सुन्दैछु. आज मलाई खिम सेन्चुरीको पापी पेट यो गीत बजाइदिनुहोस् ल. मिस यू अल माई फ्रेन्ड्स भन्नुभएको छ. थ्याङ्क यू सो मच तपाईँलाई. अर्को मित्र सुनिता कुलुङ हुनुहुन्छ, हाई सी सेवा, के छ खबर, सुन्दैछु प्रोग्राम फ्रम खादबारी. आज मलाई खिम सेन्चुरीको पापी पेट पाल्नै पर्यो भन्ने गीत बजाइदिनुहोस् ल भन्नुभएको छ. मिस यू हजुरलाई एन्ड माई फ्रेन्ड्स, लभ यू छोरा हिल्सन कुलुङ, बुनु फुच्ची यामकला कुलुङ, मिस यू सासूमा जुनिता चामलिङ राई भन्नुभएको छ, कृष्ण तामाङ, कल्पना तामाङ, त्यसै गरेर जीवन फाबेन, प्यारीहरू अस्मी सोताङ अनि सुमिता लिम्बुखिम याखा, सपना तामाङ मोक्तान अनि भाइहरू निमा शेर्पा, आशिष बराल मगर, सुरज राई तुम्सा, दाईहरू शिशिर चञ्चले, वरूण चञ्चले राई, लिम्बु विजय, राजविरही काइना, सुजन थापा, शरण आली मगर, सुरज श्रेष्ठ, नानाहरू सुन सुनिता राई एण्ड युनिसा मोक्तान, त्यसै गरेर चन्द्रमाया तामाङ, सुल्टिनी जुना लिम्बु एण्ड अल माई फ्रेन्ड्सलाई उस्तै माया सम्झना भनेर मेसेज पठाउनु भएको छ. ओके सुनिताजी, तपाईँलाई पनि मेसेजको निम्ति धेरै धेरै धन्यवाद छ. हजुर, त्यसै गरेर अर्को साथी हुनुहुन्छ रोमन मुक्तान तामाङ. रोमनजीले लेख्नुहुन्छ, हेलो नाना, नमस्ते फ्यापुल्ला, म भोजपुरी जेन्जी भोजपुर नगरपालिका 2 हेलौसा घर भई हाल सात समुद्र पारीबाट प्रोग्राम मजाले सुन्दैछु. आज केही समयपछि गीत रोजेको छु, बजाइदिनुहुन्छ भन्ने आशा राखे है भन्नुभएको छ. आज मलाई मिल्छ भने दीपक लिम्बुको जुनको ज्योति ल्याएर दिन्छु पनि भन्न सक्दिन म भन्ने गीत बजाइदिनुहोस् ल भन्नुभएको छ.
अनि अब बस्ने गीत सुनाउनु पर्दा हजुरको लागि त्यसै गरेर अनि भोजपुरमा हुनुहुने मेरो घर परिवारमा धेरै सम्झना अनि साथीहरू मन्त्री याखा राई, आकाश राई, सुरज राई तुम्सा, राज विरही काइला, एक्सन विराज, त्यसै गरेर वरूण चञ्चले, हिमा राई, सपना तामाङ मोक्तान, भूमिका राई, सानो कमला, फुचिङ कला कुलुङ, सरसता पोखरेल अनि ब्राइनी राजकला, रञ्जना बाहिङ राई, इन्ट अल माई फ्रेन्ड्सलाई भन्दै विदा हुन्छु। ओके बाई बाई भन्नुभएको छ। ओके रमनजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ मेसेजको लागि। अर्को साथी हुनुहुन्छ कमल श्रेष्ठ। कमलजीले लेख्नुहुन्छ, आज मलाई विष्णु माझी र सुन्दरमणि अधिकारीको आवाज सुनेको दशैं भाका दशैं र तिहार भन्ने गीत बजाइदिनुहोस् ल सिस्टर भन्नुभएको छ। हेलो हजुर नमस्कार, म तीनजोरी मिडिया ग्रुपको सदस्य तेह्रथुमको फेदाबबाट कमल श्रेष्ठ हो। यस कार्यक्रम मार्फत अब बस्ने गीत सुनाउनु पर्दा साथीहरू देव बासकोटा, मनोज भुजेल अनि छुप्ची आरती लिम्बू भुजेल, लोकेन थोक्लेन लिम्बू, राजन खतिवडा, चित्रयोगी सुशीला कार्की, सरला राई, मीडिया प्रेमी निर्मला उनिम, फूलमाया आंखेवा लिम्बू, टीकाराम सुनवार, मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई अब बस्ने गीत मार्फत मजाले इन्जोय लिनुहोला भन्ने विदा हुन्छु। ओके बाई बाई भन्नुभएको छ। ओके तपाईँलाई धेरै धेरै धन्यवाद छ मेसेजको निम्ति कमलजी। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाई सुन्दै हुनुहुन्छ। यो बसाईमा तपाईँका सम्झना सन्देशहरू सँगै तपाईँका रोजाईका गीत संगीतहरू तपाईँको लागि मैले सुनाउँदै आइरहेकी छु। अहिले पनि कार्यक्रममा तपाईँको निम्ति पहिलो सांगीतिक कोसेली स्वरूप साथीले रोजाईमा पार्नुभएको यो मिठो गीत राख्न चाहन्छु। पापी पेट पाल्नै गाह्रो हो बलको गीतलाई आज दुईजना साथीले रोजाईमा पार्नुभएको छ। सुनिता कुलुङ त्यसै गरेर निमा शेर्पाको रोजाईमा रहेको यो गीत त्यति बेला तपाईँको निम्ति राख्न चाहन्छु। सुन्दै रहनुहोस्।

0: हजुर, यो निकै नै मिठो गीत बसा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। लेक बेसीको धुन रेडियो अरुण 97.6 MHz को रेडियो तरंग सँगै अनलाइनका विभिन्न माध्यमबाट हामीलाई तपाईँले सुन्दै हुनुहुन्छ। अनि विशेष गरेर यो बसाईमा तपाईँका सम्झना सन्देशहरू सँगै तपाईँकै रोजाएका सुमधुर गीत संगीतहरू तपाईँलाई नै सुनाउँदै आइरहेकी छु। आज पनि तपाईँकै रोजाएका गीत संगीतहरू तपाईँलाई नै सुनाइरहेकी छु। फेरि पनि ढिला नगरिकन तपाईँकै मेसेजहरूलाई मैले वाचन गर्नुपर्छ। धेरै साथीहरूले आफ्ना सम्झना सन्देशहरू पठाइरहनु भएको छ। यति बेला हामीलाई मेसेज पठाउने साथी हुनुहुन्छ सपना तामाङ मुक्तान, उहाँले लेख्नु भएको छ। हेलो, गुड मर्निङ रमाशिष, मि सपना तामाङ मुक्तान सुन्दैछु फ्रम पास खबर। अनि के छ हौ हजुरको खबर, आराम हुनुहुन्छ होला नि भन्नुभएको छ। एकदमै आराम छु, अनि म पनि ठिक छु है भन्नुभएको छ। हस, खुसी लाग्यो। अनि आज एउटा सङ रोजेको छु, मिल्छ भने बजाइदिनुहोस् न है। विष्णु माझीको रोयो गम बेसी, अनि अब बज्ने सङ सुनाउनु पर्दा फर्स्टमा त हजुरलाई अनि प्यारी माया समिता लिम्बुकिम याखा, त्यसै गरेर नाना युनिसा तामाङ, प्यारीहरू सुनिता गुलुङ, सानु कमला, त्यसै गरेर फुच्ची यामकला, सानु शेर्पा, भावना मगर, जुलिता चामलिङ राई, मिडिया प्रेमी निमु शेर्पा, निमा शेर्पा, राजविरही काइला, सुरज राई तुम्सा, कृष्ण तामाङ, सम्झना रुम्बाङसा, तीर्थ राई, रिमा थामी, त्यसै गरेर सोनिम शेर्पा, अस्मी सोताङ, अनि लेख्नु भएको छ रजिना घतानी, सुशीला विश्वकर्मा, चन्द्रमाया तामाङ, प्यारी मान्छे दिल्सा राई लगायत मलाई सपना भनेर चिन्नुहुने नहुने सबैमा माया र सम्झना भन्दै गइल नाना। ओके, बाई बाई भन्नुभएको छ। ओके, धेरै धेरै धन्यवाद छ सपनाजी मेसेजको लागि तपाईँलाई। अर्को साथी हुनुहुन्छ कमल श्रेष्ठ। कमलजीले आज मलाई ओके ल, कमलजीको मेसेजलाई मैले अगाडि पनि वाचन गरे, डबल मेसेज प्राप्त भएको रहेछ। अनि तिम्रो साथी फिर्सो गाइडी भएको साथीले हेलो दिदी नमस्ते, के छ खबर भन्नुभएको छ। खबर एकदमै राम्रो छ, सुन्दैछु प्रोग्राम संखुवा सभाबाट, खेम सेन्चुरीको कपाल कोरेर भन्ने गीत बताइदिनुहोस् ल भन्नुभएको छ। अनि प्रोग्राम सुनेर बस्नुहुने सबै सबैलाई उस्तै माया सम्झना भन्दै गएर नमस्ते बाई बाई भनेर लेख्नु भएको छ। त्यसै गरेर अर्को साथी हुनुहुन्छ रञ्जना बाहेङ राई, रञ्जनाजीले लेख्नुहुन्छ हेलो गुड मर्निङ सिस्टर, अनि के छ खबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ। एकदमै सन्चै छु, म सुन्दैछु संखुवा सभाको, म कालोबाट रञ्जना बाहेङ राई हो। अनि यात्रामा हुनुहुन्छ साथी इण्डियाबाट नेपालसम्मको राजघरी मगरलाई शुभयात्रा दोस्त, अनि राम्रोसँगले आउनुहोला है भन्नुभएको छ। यात्रा सफल रहोस् भन्न चाहन्छु। अनि आज मलाई चाहिँ प्रमोद खरेलको तिम्रो बोली गीत बजाइदिनुहोस् ल भन्नुभएको छ। अनि यो गीत सुनाउनु पर्दा जस्ट फर यु एन्ड प्रोग्राम सुनेर बस्नु नि। मेरो नेमसँग परिचित सबै सबैलाई मिस यु अल भन्दै बाई बाई भन्नुभएको छ। हस, थ्याङ्क यू सो मच। त्यसै गरेर सानो कमला हुनुहुन्छ हेलो क्युटी सिज गुड मर्निङ है, म सानो कमला चैनपुर भन्ज्याङबाट सुन्दैछु प्रोग्राम, ह्याप्पी बर्थडे टु यु नातिनी सदीक्षा खड्कालाई भनेर लेख्नु भएको छ। ओके सदीक्षा ओके ला ठिक छ, त्यसै गरेर मिस गर्नु पर्दा जस्ट पर्यो एन्ड मेरो घर परिवारमा मम्मी बाबा छोरी अनुष्का एन्ड अलिसमा, भाइ दीपक सुन्चेरी, त्यसै गरेर भाइ निमा शेर्पा, बनु मनिषा पया, प्रवीण मगर, नाना सुनु सुनिता राई, अनि बनु सुनिता कुलुङ, जुना लिम्बु, रोमन मुक्तान तामाङ, सपना तामाङ, युनिसा तामाङ, सरू छेत्री, सुनिता लिम्बुखिङ याखा, अनि आशिष नयन बस्ने, त्यसै गरेर कृष्ण तामाङ, दाई पूर्वेली आकाश राई, त्यसै गरेर दाई ढकाल धर्मराज, सचिन नेवाहाङ, वरूण चन्तली, चामलिङ निर्मला, सुशीला विश्वकर्मा, राजविरही काइला, भौजू प्रार्थना निरौला, भगवती निरौला, त्यसै गरेर चन्द्रमाया तामाङ, रिमा थामी, त्यसै गरेर चामलिङ निर्मला, सोनिम शेर्पा, रञ्जना बाहिङ राई, नाना भूमिका राई लगायत सम्पूर्णमा मिठो माया सम्झना भन्दै बाई बाई भन्नुभएको छ। हुन्छ, तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ। त्यसै गरेर सुस्मिता राईले हेलो गुड मर्निङ नमस्ते, म सुनसरीबाट सुस्मिता राई हो, बज्ने सङ सुनाउनु पर्दा प्रोग्राम सुनेर बस्नुहुने अल फ्रेन्ड्सको लागि भन्दै बाई बाई भन्नुभएको छ। ओके, तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाईमा अब भने तपाईँको लागि साथीले रोजाइमा पार्नुभएको अर्को सुमधुर गीत राख्ने बेला भइसकेको छ। सो तपाईँको निम्ति यो गीत राख्न चाहन्छु, जुनको जति लाएर दिन्छु पनि भन्न सक्दिन म, दीपक लिम्बुको आवाज सुनेको यो गीत त्यति बेला तपाईँको निम्ति।
1: नसोध मुटुलाई माया नभए के हुन्थ्यो।
2: ओहो, मैले भने त तिमी जुनको ज्योति ल्याएर दिन्छ होला, सागरको मोती ल्याएर दिन्छ होला, होइन त?
3: जुनको ज्योति ल्याएर दिन्छु पनि भन्न सक्

0: होइन, छिटो निस्कन भनेको, ढिला भइसक्यो।
1: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
0: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
1: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
0: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
1: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
0: अस्ति भन्नुपर्छ नि, होइन मनोकामना सुनसादी पसल।
2: हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
2: मनोकामना सुनचाँदी पसल,
4: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली। मोबाइल 9862-13-67-44-98-15-38-77-75।
5: हातमा के पो बोकेर लग्यो गुटुङटुङ,
6: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
5: औ लु, समस्याको समाधान भनेकै म हो।
7: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
5: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
6: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
7: अब त्यहीबाट जाने
5: लाखै सल्लाह दिएको के पाक्क बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त। 19 किनेरु ल्याएको रेडियो छ, लु सुनौ त।
8: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852-51-094, 9812-36-77-42 र व्हाट्सएप नम्बर 9704-58-302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।
9: चाहना हेर न, गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है,
10: त्यही त, कस्तो डिजाइनदार गरगहना कहाँ बनाएछन्,
11: के को खास खास विशेष चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कस्तो।
10: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनदार रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
11: यो त सुप्रिन्सा सुनसादी पसलको कमाल हो नि दिदी।
12: हाम्रा सेवाहरू, नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
4: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
12: सुप्रिन्सा सुनचाँदी पसल, चैनपुर छ शङ्खुवासभा, त्रिचोकबाट हिटिटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।

Alright, welcome back after set commercial break. कार्यक्रम रिक्वेस्ट टाइमको बचाई हो तपाईँ सुनिरहनु भएको छ. लेक बेसीको धुन रेडियो अरुण 97.6 MHz को रेडियो तरंग सँगै अनलाइनका विभिन्न माध्यमबाट हामीलाई सुनिरहनु भएको छ. र यो बसाईमा हामी तपाईँका सम्झना सन्देशहरू सँगै तपाईँका रोजाएका गीत संगीतहरू तपाईँलाई सुनाउँदै आइरहेका छौं. आजको बसाईमा पनि तपाईँकै सम्झना सन्देशहरूलाई मैले बोलिरहेकी छु. तपाईँ पनि हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना सम्झना सन्देशहरू हामीलाई पठाउन चाहनुहुन्छ भने तपाईँले रेडियोको अफिसियल फेसबुक पेजबाट चाहिँ जोडिनुहोला. त्यहाँ चाहिँ हाम्रो पेजमा तपाईँले जोडिनुभयो, लाइक र फलो गर्नुभयो भने सोही पेजबाट चाहिँ हरेक कार्यक्रमहरू सुन्न सक्नुहुन्छ, सहभागिता जनाउन सक्नुहुन्छ. र यो कार्यक्रममा सहभागिता जनाउनको निम्ति पनि तपाईँले त्यहाँ नै हामीले एउटा स्टाटस पोस्ट गर्ने गरेका छौं. सोही स्टाटसको कमेन्ट बक्सबाट फटाफट आफ्ना मेसेजहरू पठाउन सक्नुहुन्छ. तपाईँका मेसेजहरूलाई मैले बोलिरहेकी छु. म फेरि पनि ढिला नगरिकन तपाईँकै बाँकी सम्झना सन्देशतर्फ लाग्न चाहन्छु. यति बेला धर्मराज दिले लेख्नु भएको छ, नमस्ते रमाशिष, म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु. आज मलाई खेम सेन्चुरीको पापी पेट पाल्नै पर्यो, बलको गीत बजाइदिनुहोस् ल भन्नुभएको छ. यस गीत मार्फत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई अनि इष्ट मित्रहरूलाई पनि शुभ दिनको कामना, मिठो सम्झना भन्दै सुनाउन चाहन्छु भन्नुभएको छ. ओके, धेरै धेरै धन्यवाद तपाईँलाई. र तपाईँको रोजाएको गीत मैले अघि भर्खरै राखिसकेकी छु. अर्को साथी हुनुहुन्छ फुच्ची यामकला कुलुङ, उहाँले लेख्नु भएको छ, हेलो केपसी सेवाकी के छ खबर, सन्चै हुनुहुन्छ होला नि भन्नुभयो, अनि माम खानुभयो कि नाइ भन्नुभएको छ. एकदमै सन्चै छु, माम खाइसके. इट्स मी फुच्ची यामकला कुलुङ फ्रम बाला हाल खानबारी प्रोग्राम सुन्दैछु. आज मलाई एउटा गीत बजाइदिनुहोस् ल भन्नुभएको छ. खेम सेन्चुरीको पुरानो दिन अनि फ्रेन्ड्सहरू मिस गर्नुपर्दा, मिठो भोइसको धनी क्युट सी हजुरलाई मिस यु एन्ड माई फ्यामिली, अनि मलाई सम्झिने बिर्सिने सबै नसै माया सम्झना भन्दै गए है त. ओके टाटा बाई भन्नुभएको छ. ओके, धेरै धेरै धन्यवाद तपाईँलाई. जेमी निम्बाङ हुनुहुन्छ, जेमीजीले सम्झना सबैमा भन्नुभएको छ. देवीन किशोर रमजानले विश्वको आँखा बम वारी र विस्फोट गराएर आफू कसरी शक्तिशाली बन्नेमा होडबाजी चलिरहेको छ, परमाणु हतियार कसरी निर्मूल पार्ने भन्नेमा होइन, यस्तो सोचलाई आजैबाट त्यागिदिनुहोस् र कसरी नष्ट हुँदै गरेको जलवायु परिवर्तन र प्रदूषण निर्मूल पार्ने भन्नेमा ध्यान जाओस्. अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवसको सबै शुभकामना. देवेन किशोर अन्जान प्रभासी भनेर लेख्नु भएको छ. हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद छ. साइनी सोनिया कुलुङ हुनुहुन्छ, सबैमा मिठो सम्झना भनेर लेख्नु भएको छ. मेरो प्यारो मान्छे तिमी फेसबुक आइडी भएको साथीले पनि गुड मर्निङ अल माई फ्रेन्ड्स भन्नुभएको छ. सुस्मिता फागोले पनि हेभ अ नाइस डे अल भन्नुहुन्छ. त्यसै गरेर सुनिता राईना खोकले लेख्नु भएको छ, गुड मर्निङ सेवा, म भोजपुर जरायोटारबाट सुनिता नखोको, सबैमा मिठो माया सम्झना, मिसु डियर लेख्नुहुन्छ बसन्त राई. त्यसै गरेर दिदी अनिता नखोक, साथी एल्सना कुलुङ राई, दादा बालकृष्ण नखोक, मेवाहाङ सञ्जिता राई, त्यसै गरेर बहिनी वन्दना कुलुङ, सपना मेवाहाङ राई एण्ड अल माई फ्रेन्ड्सको लागि भन्नुभएको छ. सपना शङ्करले मिसु वर्ल्ड भन्नुभएको छ. भागिनी राई युनिसा हुनुहुन्छ, उहाँले पनि मिस्यु प्यारी सुस्मिता फागो एण्ड अल माई फ्रेन्ड्सलाई युनिसा तामाङ फ्रम भोजपुर भनेर, सरी युनिसा फ्रम भोजपुर भनेर लेख्नु भएको छ. ओके, धेरै धेरै धन्यवाद तपाईँलाई. अर्को साथी हुनुहुन्छ करु परियार, करुजीले पनि मिस यु अल भन्दै सबैलाई सम्झना गर्नुभएको छ. सो थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि. अर्को साथी हुनुहुन्छ सुस्मिता नाचरिङ, हाई सेवा, मिस सुस्मिता नाचरिङ भोजपुर घरबै हालको वेदबाट हो. साथीहरू मिस गर्नुपर्दा नाना दुर्गा गुरूङ, बहिनी सानु सरगम राई, त्यसै गरेर सानु माया शेर्पा, अनु शेर्पा, अस्मी सोताङ, ईश्वरी मेवाहाङ राई, त्यसै गरेर सुरज राई तुम्सा, लिम्बु विजय, राजविरही काइला, त्यसै गरेर अनमोल छेत्री राई सफल आयोस, त्यसै गरेर तीर्थ राई, सन्देश कुलुङ राई, अनि त्यसै गरेर सुजन थापा, सुरत श्रेष्ठ, सन्तोष काफले, हर्कलको साथी समीक्षा, कृष्ण तामाङ, सचिन नेवाहाङ राई, योगिनी मिहाङ लिम्बु, भोजमा हुने मम्मी बाबालाई मिठो माया भन्छु भन्दै बाई बाई भन्नुभएको छ. ओके, धेरै धेरै धन्यवाद तपाईँलाई. त्यसै गरेर अर्को साथी हुनुहुन्छ अन्जान थुलुङ, नमस्ते, म अन्जान थुलुङ युएबाट हो. सबैमा धेरै सम्झना छ, माया छ, सदा माया गर्ने साथीहरू मगर्नी हिर्सो चामलिङ राई, त्यसै गरेर पवित्र राई, सिम्पल सरिना, एल्सना कुलुङ राई, छोरी अम्बिका मगर, अनि रमिला राई, अनिता नखोक, प्रज्ञा गुरूङ राई, अनिता राईनी राजकला, त्यसै गरेर सपना चोङबाङ, दिपा युङहाङ, बाँदरनी जुनिता चामलिङ राई लगायत सम्पूर्णको लागि भनेर लेख्नु भएको छ. अर्को साथी हुनुहुन्छ शुक्र राज, सशैली निर्दोष, उहाँले लेख्नु भएको
भएको छ। हेलो हजुर नमस्कार, यिनी साङ्गीतिक अभिवादन। म पाँच सर हिलियाङ साथ घरबै हाल फिडिन चार डब्लुबाट शुक्र राजा साइनी निर्दोष हो। अब बस्ने गीत मार्फत साथीभाइहरूलाई समर्पण गर्नुपर्दा साथीहरूको नाम यस प्रकार छ: जीवन सहयात्री कमला रसाईले, प्रेम कला आचार्य, डिकेन्द्र सम्बाहम्पे, अरूणा सम्बाहम्पे, गोपाल भाई चटपटे, मनिषा शेर्पा, गगन तेरथुमी, सुमी लिम्बू, सन्चमाया केरोङ, तारा शंकर, विनिता दाहाल सुवेदी, सानुमाया तिमसिना, सरी मनमाया तिमसिना, रामकृष्ण कलियात्री पाँचसरी, स्वर्णिम राई, मुना खड्का, सिम्पल सरिना गुरूङ, सुप्रिया बान्तवा राई, कविता घतानी, धन गजमेर, हरफल रोशनी राई, सरस्वता पोखरेल, राज घले मगर, प्याकुली गीता लिम्बू, कालीकमला ओनिम, त्यसै गरेर दिलु याम फुराई, हरिमाया समलगाई, भोपाल दुलाल, अभागी सृजना विश्वकर्मा, देवेन किशोर अन्जान, भीमनाथ मिश्र दाई लगायत सम्पूर्णको लागि भन्दै एकदमै धेरै साथीहरूको नाम लेखी पठाउनु भएको छ। शुक्र राज्यलाई धेरै धेरै धन्यवाद छ। सोनी राईले नमस्ते भन्नुभएको छ। ल नमस्ते तपाईँलाई पनि। अब पनि कार्यक्रममा तपाईँको निम्ति अर्को एउटा मिठो गीत राख्न चाहन्छु। साथीले रोजाईमा पार्नु भएको गीत हो रोयो गाम बेसी बोलको गीत रहेको छ। यो विशेष गरेर दशैं विशेष गीत हो, तपाईँको लागि राख्छु, सुन्दै रहनुहोस्।

हजुर रोयो गम बेसी अब त फर्क पर्दैछ यो निकै नै मिठो गीत तपाईँको निम्ति प्रस्तुत गरे विशेष गरेर दशैं नजिकै गर्दा यो दशैं विशेष गीत साथीले रोजाइमा पार्नुभयो गीतले भने चाहिँ कति साथीहरू परदेशमा हुनुहुन्छ होइन अनि तपाईँको प्रियजन घरबाट चाहिँ घर आउनुहोस् भन्ने पनि भइरहेको छ तपाईँलाई त्यो चाहिँ ठ्याक्कै नमिल्न सक्छ घर आउन मन लाग्दै गर्दा घर आउन पनि नमिल्न सक्छ होइन ठ्याक्कै यो गीत साथीले रोजाइमा पार्नुभयो मैले तपाईँको निम्ति सुनाई अब भने समय पनि धेरै छैन अन्त्यमा केही साथीहरूका सम्झना सन्देशहरू बाँकी छन् सो बाँकी सन्देशतर्फ नै लाग्न चाहन्छु यति बेला कोलुङ्गे कान्छीले मिस यु अल भन्ने सबैलाई सम्झिनु भएको छ मनको साथी जीवन कार्कीले पनि नमस्ते भन्नुभएको छ अनि त्यसै गरेर दिल्सा राईले हेलो सेवा म दिल्सा इलामबाट हो डियर मित्राले प्यारी अनुता दिबु मानोलाई ह्याप्पी बर्थडे टु यु मनकी कान्छी फुलमाया राई त्यसै गरेर मोटो अलिसा लिम्बु प्यारी मान्छे अस्मी सोताङ क्युटो युनिसा तामाङ अनि प्यारी नाना जुनिता चामिङ राई माया सरोज छेत्री रेनी सान्सोन दादा आशिष नयन बस्नेत दादा जीवन थाविन अनि दादा कृष्ण तामाङ ठुली सुमिता लिम्बुखी म्याखा प्यारी नानो करूणा त्यसै गरेर हरपलको साथी समीक्षा रिमा थामी अञ्जना राई जिन जनम राई दाई लिम्बु विजय ढकाल धर्मराज राजविरही काइला समीक्षा जोशी रानी राजकला सपना तामाङ मोक्तान रोनिसा राई भूमिका राई अम्बिका मगर एण्ड अल माई फ्रेन्ड्स लाई मिस यू भनेर लेख्नु भएको छ लिम्बु विजयले गुड मर्निङ एभ्री वान सेवारो र मामी सुन्दैछु प्रोग्राम संखुवा सभा गर्दै हाल मलेसियाबाट प्रोग्राम मार्फत साथीहरू सम्झिनु पर्दा छोरा मिङ्सो लिम्बु भारती जिमी राजविरही काइला त्यसै गरेर सानो माया शेर्पा हरपलको साथी समीक्षा जुनिता चामलिङ राई अस्मिता लोहरूङ एआर अस्मि सोताङ कृष्ण तामाङ जीवन फाबिन मीडिया प्रेमी निमु शेर्पा सुरज राई दुम्सा अनि त्यसै गरेर दिलसा राई अनि सुनिता कोलुङ सुस्मिता नासिरिङ सुमिता लिम्बुखिम याखा सरोज छेत्री कमला उनिम लिम्बु निमा शेर्पा जुना लिम्बु मीना चामलिङ कल्पना तामाङ सन्जिता लिम्बु फुङसा लिम्बु साइली सोनिया कोलुङ ठुल्दा श्रीराम दाहाल सन्तोष काफले सुजन थापा हिमा राई अनि त्यसै गरेर राई सफल आयोस् राईनी राजकला सोनिम शेर्पा लगायत प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्णलाई मिठो माया सम्झना भन्दै बाई बाई सेवारो भन्नुभएको छ लौ सेवारो है अर्को साथी हुनुहुन्छ सम्झना रुम्बाङसा उहाँले पनि मिस यु अल भन्ने सबैलाई सम्झिनु भएको छ कल्पना साम्पाङले भोसुर गर्मै हल्का काठमाडौँबाट हो गुड मर्निङ नमस्ते नाना मेरो प्यारो मान्छे दिलपारी शर्मिला राईलाई गेट विल्सन अनि मिस यु एण्ड लभ यु माम अन्जान यात्री प्यारी साम्पाङलाई अग्रिम जन्मदिनको शुभकामना छ भन्नुभएको छ बाबा विनोद साम्पाङ अनि मनिषा मान्थवा रञ्जित राई त्यसै गरेर रामलाल सुमन एमपी विवश लिम्बु प्रेम भण्डारी अनि लवली किराट अन्जान थुलुङ भूमिका राई अल्का मान्थवा गंगा सरी गगन तेरथोमी मिस जुनिता चामलिङ त्यसै गरेर घायल बिरमान सुनवार अनुष्का राई हरपल रोशनी शर्मिला राई सन्ध्या राई त्यसै गरेर तीर्थ राई दिल्सा राई योगेन लिम्बु अनि विवस कुलुङ दादा प्रदीप खालिङ त्यसै गरेर लेख्नु भएको छ दादा रामकुमार थापा दादा गणेश श्रेष्ठ लगायत धेरै साथीहरूको नाम लेख्नु भएको छ अर्को साथी हुनुहुन्छ स्वीकृति थुलुङ राईले मिस यु दादा हिमाल चामलिङ राई भन्नुभएको छ भने हिमाल चामलिङ राईले नमस्कार गुड मर्निङ म हिमाल चामलिङ डुल्दै आइपुग्दैछु भन्नुभएको छ सभा पोखरी दुई बटनाओ मलेसियाबाट हो साथीहरू सम्झिनु पर्दा फर्स्टमा त हजुरलाई नै अनि आजको दिन शुभ रहोस् भन्न चाहन्छु भन्नुभएको छ अनि साथीहरू विनोविता शासङ्कर मीडिया प्रेमी निमु शेर्पा सुमिता लिम्बुखी मियाखा कमला वनिम लिम्बु बुनुहरू सम्झना रुम्बाङसा दिल्सा राई स्वीकृति थुलुङ राई भाइ हिमाल याम्फु राई एण्ड मिस यु वालमा फ्रेन्ड्स भन्दै फर्के है म यतै भन्नुभएको छ ओके तपाईँलाई धेरै धेरै धन्यवाद छ अर्को साथी हुनुहुन्छ रेनी सान्सन नमस्ते रमा सिस्टर म रेनिसा राई आज पानी परेको छ दिनमा पूरै मौसम खुलेको अवस्था छ हाम्रोमा अनि खुसीको कुरो पानी पूर्णै बिहानबाट रोकिएको छ अनि हजुरहरूकोतिर कस्तो छ सबै साथीहरूमा मिठो सम्झना गर्दै विदा भए है त बाई बाई भन्नुभएको छ अनि समय मिलेछ भने उदित नारायण झाको पागल मन उड्यो उड्यो भन्ने गीत बजाइदिनुहोस् है कार्यक्रम सुनेर बस्नु नि सबैको लागि सुनाउँदै विदा भए है नमस्ते बाई बाई भन्नुभएको छ र सँगै उहाँले चाहिँ धनकुटाको मौसमको चाहिँ एउटा फोटो पनि खिचेर पठाउनु भएको रहेछ है निकै मजाले खुल्या रहेछ यता पनि मौसम ठिकै छ तर तपाईँकोतिर जति मौसम खुलेको छ त्यता झै यता त्यति मजाले चाहिँ खुलेको छैन तर पानी चाहिँ रहेको छ ओके धेरै धेरै धन्यवाद छ म्यासेजको लागि रेनी साथीलाई अर्को साथी मनकुमारी कान्छी कुलुङ हुनुहुन्छ गुड मर्निङ संखुवा सभाबाट मनकुमारी कान्छी कुलुङ मिस्यु अर्चना खुलाल सुमिता लिम्बुखी म्याखा अतितञ्जन राई त्यसै गरी रञ्जित बान्तवा राई जेनी लिम्बु जीवन फाबेन घायलवीर मान सनवार अनि विशाल साम्पाङ राई विष्णु हाङबाङ लिम्बु सरी विष्णु हाङबाङ राई सन्तोष काफले सम्झना रुम्बाङसा मिडिया प्रेमी निम्बु शेर्पा रोनिसा राई लगायत सम्पूर्णको लागि भने
लिएर लेख्नु भएको छ। मीना चामलिङले मिसे वालमार फ्रेन्ड्स एण्ड रिलेटिभ्स भन्नुभएको छ। त्यसै गरेर पासाङ केसेरपा हुनुहुन्छ, हेलो गुड मर्निङ, म पनि प्रोग्राम सुन्दैछु ल, भोसुर्की मालुङबाट पासाङ केसेरपा हो, आज संग्रोजीको छु, बजाइदिनु ल भन्नुभएको छ। लोकसङ अनु चौधरी र राजन राईको मायालुको घर भन्ने गीत भनेर लेख्नु भएको छ। अनि सुनाउनु पर्दा चाहिँ लेख्नुहुन्छ सुनिता गुलुङ बुनुलाई, अनि दाई आवाज, त्यसै गरेर भाउजू चामलिङ निर्मला, त्यसै गरेर बिछेन लामा, अनि जापानमा हुने प्यारी दिदी डुलमा शेर्पालाई भन्दै ओके बाई बाई भन्नुभएको छ। ओके, धेरै धेरै धन्यवाद छ पासाङजी मेसेजको लागि तपाईँलाई। अनि अर्को साथी हुनुहुन्छ हामीलाई सन्तोष काफ्रेले मेसेज पठाउनु भएको छ, हेलो क्युट सिस नमस्ते, सन्तोष काफ्रे भोजुरदिङमा भई हाल प्रवासदेखि सुन्दैछु। साथीहरू मिस्कनु पर्दा चाहिँ पुष्पाञ्जली राई, अस्मी सोताङ, राजविरही काइला, त्यसै गरेर राजमाया कुलुङ, अनि कोपिला स्याङताङ, त्यसै गरेर कल्पना तामाङ, अञ्जली श्रेष्ठ, त्यसै गरेर इल्सना कुलुङ राई, नानु निर्मला शाह, मीडिया प्रेमी निमु शेर्पा, कृष्ण तामाङ, अनुराधा गुरूङ, लिम्बु विजय, सुस्मिता नाछिरिङ, जुनिता चामलिङ राई, शिशिर चञ्चली, चञ्चली कुलुङ शर्मिला लगायत सम्पूर्णको लागि भन्दै एकदमै धेरै साथीहरूको नाम लेखी पठाउनु भएको छ। सन्तोषजीलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अर्को साथी सन्ध्या लिम्बू हुनुहुन्छ, मिस यू अल भनेर लेख्नु भएको छ। पवित्र राईले सम्झना छ, रंजित राई, रामलाल सुमन, अञ्जन थुलुङ, एल्सना कुलुङ राई, हिर्सु चामिङ लगायत सम्पूर्णको लागि भन्नुभएको छ। सरिता मङसाङ राई छिमितमाले सबैलाई सम्झिनुभयो, अस्मी सोताङले पनि सबैलाई सम्झिनु भएको छ, टेकु छेत्रीले पनि सुनिरहनु भएको छ। अन्त्यमा सरू छेत्रीले हेलो हाई दर्शन, इट्स मी सरस्वती पोखरेल फ्रम बुटवाल, ह्याप्पी बर्थडे टु यू, अनुता देवु मानु एण्ड मिस यू आशिष मैन बस्नेत, दार्लिङ लक्ष्मी छेत्री, त्यसै गरेर प्यारी अलिसा लिम्बू, जीवन फाविन, सम्धि ढकाल धामराज, माया सोनिम शेर्पा, सम्धिनी अस्मी सोताङ, मायालु दिल्सा राई, रोमन मोक्तान, कृष्ण तामाङ, सुरज राई तुम्सा, राजविरही काइला, सानु कमला, सानु माया शेर्पा लगायत धेरै साथीहरूको नाम लेख्नु भएको छ। ओके, तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र अब भने चाहिँ कार्यक्रमबाट मैले पनि विदा माग्नै पर्छ, समयले नेटो काटिनै सकेको छ। सोही तिनजेलसम्म सुनेर साथ दिने तपाईँलाई विशेष धन्यवाद भन्न चाहन्छु। अनि यो कार्यक्रमलाई प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनुहुने तपाईँ सम्पूर्ण मीडिया प्रेमी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दै गर्दै आजको बसाईबाट छुटिएर जाँदै गर्दा साथीको रोजाइमा परेको यो मिठो गीत तपाईँको निम्ति छोड्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तुतमा बिदा चाहन्छु। हवस् त, नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्।

0: रेडियो अरो टाइम चेक
1: अहिले मध्याह्नको 12 बज्यो।
2: प्रशान्त क्षेत्र अग्रे स्थानमा क्वालालम्पुर एस निरन्तर रहनेछ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्दै गएकोले पश्चिमको तुलनामा पूर्वी भागमा भने वर्षाको मात्रा कम हुँदै गएको मौसमविद रोजन लामिछानेले बताउनु भएको छ। काठमाडौँ उपत्यका सहित पूर्वी क्षेत्रमा आजदेखि नै पानी कम हुँदै जानेछ, तर पानी पर्ने र हट्ने क्रम चल्नेछ। सोमबारदेखि भने देशका धेरै जसो ठाउँमा मौसम सुधार हुँदै जानेछ। अहिले मध्य र पश्चिम क्षेत्रका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यी क्षेत्रका थोरै ठाउँमा ठूलो पानी परेको छ। महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना छ। त्यस्तै कोशी र बागमती प्रदेशको एक दुई ठाउँमा पनि ठूलो पानी पर्नेछ। आज पनि लामो दूरीको यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन मौसमविदको आग्रह छ। यसैबीच आज बिहानको मापन अनुसार कोशी, नारायणी र यी नदीका सहायक नदीमा जल सतह सतर्कता तह माथि रहेको छ। बागमती, पश्चिम राप्ती, बबई र यिनका सहायक नदीहरूको बहाव सतर्कता तह नजिक रहेको छ र देशका अन्य नदीमा जल सतह सतर्कता तहभन्दा तल रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाको बाढ़ी बुलेटिन अनुसार आज 27 जिल्लामा आकस्मिक बाढ़ीको उच्च जोखिम छ। गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, नवलपरासी पूर्व र नवलपरासी पश्चिम, डोल्पा, जाँजरकोट, रूपन्देही, कपिलवस्तु, म्याग्दी, बागलुङ, पर्वत, तनहु, स्याङ्जा, पाल्पा, गुल्मी, मुगु, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डोटी, हुम्ला र डडेलधुरा सहित आसपासका जिल्लाभरि बहने ससाना नदीमा पानीको बाब उल्लेख्य बढ़ने र बाढ़ीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ। अरू विभिन्न जिल्लामा पनि बाढ़ीको मध्यम जोखिम छ। महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ। यसैबीच पोखराको मध्यभाग रामघाटमा सेती नदी थुनिएर ताल बनेको छ। लगातारको वर्षाले सेती नदीमा पानीको सतह बढ़ेपछि रामघाटमा साँगुरो निकासका कारण ताल बन्न पुगेको हो। रामघाटमा ताल बनेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन कास्की प्रशासनले आग्रह गरेको छ। यस्तै नारायणीमा जल सतह बढ़ेपछि पश्चिम नवलपरासीको सुस्ता डुबानमा परेको छ। सुस्ता गाउँपालिका 5 थारूटोलबाट पसेको बाढ़ीले थारूटोलसँगै सैनिक टोल, बड़की टोल, क्याम्पटोल लगायत बस्ती डुबानमा परेका छन्। सुस्ताका 250 घर डुबानमा परेपछि स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ। वर्षाका कारण पहिरो खसेपछि विभिन्न सड़क अवरूद्ध छन्। राष्ट्रिय राजमार्ग तथा सड़कहरूको पछिल्लो अवस्था विवरण अनुसार 7 राजमार्ग र अन्य सड़क अवरूद्ध रहेका हुन्। पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्ति राजमार्ग, सिद्धिचरण राजमार्ग, मध्य पहाड़ी राजमार्ग, कालीगण्डकी करिडोर, बागलुङ बेनी सड़क, तमोर करिडोर, मूलघाट फिदिम, राप्ती राजमार्ग, कर्णाली राजमार्ग, बालुवाङ चकचके लिवाङ सड़क अवरूद्ध रहेका छन्। अवरूद्ध यी सड़क खुलाउन पहल भइरहेको छ। लगातारको वर्षाले काठमाडौँ जोड्ने मुख्य सड़क बन्द हुँदा खाना पकाउने एलपी ग्यास र तरकारीको आपूर्तिमा समस्या भएको छ। लामो समयदेखि ग्यास आपूर्ति असहज भइरहेका बेला वर्षाका कारण सड़क बन्द हुँदा थप समस्या परेको हो।

0: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
0: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले आज र भोलि दुई दिन पश्चिम क्षेत्रमा वर्षा केन्द्रित, पूर्वमा कम हुँदै जाने, विभिन्न 27 जिल्लामा आज आकस्मिक बाढ़ीको उच्च जोखिम, पहिरोले 7 मुख्य राजमार्ग र अन्य सड़क अवरूद्ध लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। जलवायु परिवर्तनको विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले अमेरिकाको न्यूयोर्कमा सगरमाथादेखि समुद्रसम्म नामक विशेष कार्यक्रम गरेको छ। नेपालले हिमालदेखि समुद्रसँग जोड़िएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायबीच सामूहिक र समन्वित प्रयास आवश्यक रहेकोमा जोड़ दिएको छ। संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा सगरमाथा टू द सी अ कल टू एक्शन फर अ क्लाइमेट रेलिजिएन्ट फ्यूचर शीर्षकमा नेपालले आज विशेष कार्यक्रम गरेको हो। कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालले जलवायुले राजनैतिक सीमालाई नचिन्ने भएकोले हिमाल, नदी, समुद्र तथा तटीय क्षेत्रलाई एउटै पारिस्थितिकीय प्रणालीका रूपमा हेर्नुपर्ने बताउनुभयो। यसैबीच संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्केले हुनुहुन्छ। वहाँले हिजो बिहान संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्नुभएको थियो। महासभालाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बीच पनि भेटवार्ता भएको थियो। मंगलबार न्यूयोर्क प्रस्थान गरेका प्रधानमन्त्री शाह आज बेलुका काठमाडौँ आइपुग्नुहुनेछ। अब विदेशको खबर। अन्तर्राष्ट्रिय हवाई उडान सञ्जाल कनेक्टिभिटीमा एशिया प्रशान्त क्षेत्रका विमानस्थलले विश्वमै अग्रणी स्थान ओगटेका छन्। विश्वव्यापी यात्रा सम्बन्धी तथ्याङ्क तथा विश्लेषण उपलब्ध गराउने अन्तर्राष्ट्रिय संस्था ओएजीले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार विश्वका शीर्ष 20 कनेक्टिभिटी भएका विमानस्थल मध्ये 8 एशिया प्रशान्त क्षेत्रकै परेका छन्। ओएजीद्वारा जारी मेगा हब्स प्रतिवेदन अनुसार मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल विश्वभरमै चौथो तथा समग्र एशिया क्षेत्रमा पहिलो स्थानमा रहेको छ। क्वालालम्पुर विमानस्थलबाट अहिले विश्वका 154 अन्तर्राष्ट्रिय गन्तव्यमा प्रत्यक्ष हवाई सम्पर्क कायम हुँदै आएको प्रतिवेदनले जनाएको छ। यसले दक्षिण पूर्वी एसियाली उड्डयन बजारलाई विश्व सञ्जालसँग जोड्न खेलेको रणनीतिक भूमिकालाई पुष्टि गर्छ। प्रतिवेदन अनुसार एसिया प्रशान्त क्षेत्रका शीर्ष 10 विमानस्थलमा कुनै एउटा मात्र प्रमुख वायुसेवा कम्पनीको एकाधिकार न्यून रहेको छ। अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा आज घरेलु टोलीसँगको खेल नतिजाविहीन भएसँगै नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको छ। नेपाल र जापानले समान 1-1 अंक बाँडेका छन्। योसँगै नेपाल 3 अंकका साथ समूह एकको विजेताका रूपमा अन्तिम 8 पुगेको हो। अब नेपालले मंगलबार बिहान 5:45 श्रीलंकासँग खेल्नेछ। पहिलो हिजो नेपालसँग 5 विकेटले पराजित भए पनि अफगानिस्तान उपविजेता हुँदै क्वार्टर फाइनलमा पुग्यो। उसले भारतसँग खेल्नेछ। आज जापानसँगको खेल टस हारेर पहिला ब्याटिङ गरेको नेपालले 4 विकेट गुमाएर 149 रन बनाएको थियो। यो खेलमा सन्दीप जोराले अभिजित 32 बलमा 57 तथा लोकेश बमले 22 बलमा 52 रन बनाएका थिए। आसिफ शेखले 21 रन जोड़े। वर्षाका कारण खेल 15 ओभरमा झारिएको थियो, तर नेपालले ब्याटिङ गरिसकेपछि फेरि पानी पर्यो र थप खेल हुन सकेन। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। आज र भोलि दुई दिन पश्चिम क्षेत्रमा वर्षा केन्द्रित, पूर्वमा कम हुँदै जाने, विभिन्न 27 जिल्लामा आज आकस्मिक बाढ़ीको उच्च जोखिम, पहिरोले 7 मुख्य राजमार्ग र अन्य सड़क अवरूद्ध, वर्षाले सड़क बन्द भएपछि काठमाडौँमा ग्यास र तरकारी आपूर्तिमा समस्या, नेपाल र सेनेगल बीच कूटनैतिक सम्बन्ध स्थापना, राष्ट्रसंघ महासभामा सहभागी भएर प्रधानमन्त्री शाह आज स्वदेश फर्किँदै, विश्वव्यापी हवाई सञ्जालमा एसिया प्रशान्त क्षेत्र अग्रस्थानमा क्वालालम्पुर एसियाकै पहिलो र विश्वको चौथो, र एसियाड क्रिकेटको क्वार्टर फाइनलमा नेपालले मंगलबार श्रीलंकासँग खेल्ने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हर पल तपाईं सँगै। आदरणीय श्रोता मानुभावहरू, निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरुणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारणभरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्। नमस्कार।

पटक तपाईहरूमाझ उपस्थित भएका छौ। दिनभरिका कामकाजपछि अहिलेको यो सन्ध्यालाई अझ जानकारीमूलक, मनोरञ्जनपूर्ण र स्मरणीय बनाउन हामीले ताजा समाचार, समसामयिक जानकारी, रोचक प्रस्तुतिका साथमा उत्कृष्ट नेपाली गीत संगीत लिएर आएका छौ। आफ्नो परिवार, साथीभाइ र प्रियजनसँग रमाउँदै रातिको 9 बजेसम्म हामीलाई पूर्ण रूपमा सुनेर साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं।

0: जान्छ?
1: तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा।
0: ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे,
1: गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है।
0: खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएछ भन्दैछ तेरो काकी।
2: ल ल आमा, म तु गए तु आए।
0: होइन, आजै आइपुग्छस् र?
2: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
3: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्रादी, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045741।
4: हातमा के पो बोकेर लग्यो हौ गुटुङटुङ?
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
4: औ लु, समस्याको समाधान भनेकै म हो।
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
5: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: लु अब त्यहीबाट जाने
4: लाखै सल्लाह देखेर के पाक्क बोले, कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 19 किनेरु ल्याएको रेडियो छ, लु सुनु त।
7: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।
8: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
9: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
8: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ?
9: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
8: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
9: मलाई त मनोकामना सुनसरी पसलकै गहना चाहिन्छ नि फेरि।
8: अस्ति भन्नुपर्छ नि, होइन मनोकामना सुनसरी पसल हजुर, आधुनिक तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टी का साथ तयार पार्नु परेमा, तयारी गर गहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसार का पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
10: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा 12 राशि का पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
3: मनोकामना सुनचाँदी पसल, चैनपुर छ, त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862137744, 9815378775।
11: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरु कपडा पनि किन्नु छ।
8: अन के साह्रो त चाहिँ, बजार जान्छु भन्थे, एक्लै गनगनाएर बसिराछिस् त।
11: हेर्नुस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
8: हे लाठी, यति कुरामा टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड एन्ड सप्लायर्स जान, त्यहाँ तैले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
11: धन्यवाद दादा, म अहिले नै गइहाले।
8: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट, प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार,
12: किरक टस्ना ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, शंखुवा सभा। प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 9841150600।
13: खरङ सम्पर्क सञ्जीव कटवाल 9816348440।
12: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल। सम्पर्क नम्बर 9840069672।
14: गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाइगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाइगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तबसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तबसिल बमोजिमको स्थान र समयमा एकाइगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाइगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
15: 15 एकाइगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा,
14: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा,
15: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
14: आर्थिक वर्ष 2082-83 वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा,
15: आर्थिक वर्ष 2083-84 लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
14: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा,
15: आर्थिक वर्ष 2082-83 शेयर लाभांश तथा संरक्षित पूँजी कोष फिर्ता सम्बन्धमा,
14: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा,
15: शेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा,
14: वार्षिक कार्य योजना 2083-84 अनुमोदन सम्बन्धमा,
15: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा,
14: एकाइ प्रतिनिधि छनौट सम्बन्धमा
15: र विविध
14: एकाइगत साधारण सभाका कार्यक्रम स्थान र मिति, एकाइ नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11, मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे, स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुणथान चैनपुर नगरपालिका 8 शंखुवा सभा।
15: एकाइ नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5, मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे, स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 शंखुवा सभा।
14: एकाइ नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे, स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 शंखुवा सभा।
15: एकाइ नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे, स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 शंखुवा सभा।
14: एकाइ प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे, स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 शंखुवा सभा। सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 9852035191, 9957171, 9842092388 र 9852513054। गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 शंखुवा सभा।

0: छाती लाउने, आँखाबाट पानी आइरहने, आँखा रातो हुने, निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 9826633964 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: आया, आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
2: काका, किन सुतेरै गनगनाइरहनु भएको छ नि?
1: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
2: ए लु, जताउन जानु पर्छ काका।
1: जान त जानु, तर खोइ कहाँ पो जानु। राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
3: ल छ नि काका, 0.63 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
4: पुरानो ग्यास्ट्रिक, अल्सर, हर्स, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्म रोग, तिनी रोग, टन्सिल, बाथ, हाट जोड्ने, नक्का, नाक कान घाँटी, दम पिना, तल्लो पेट दुखेको, महिनावारी गडबडी भएको, बाजुबनको सल्लाह सुझाव, हात खुट्टा झमझमाउने, पोल्ने, अनुहारको चाया पोतो, डन्डीफोर आदिको उपचार, साथै ईसीजी, एक्सरे, भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
5: प्रत्येक बिहीबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुका

0: मेडिकल पनि गरिन्छ।
1: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन, सम्पर्क नम्बर 0295702290, फोन नम्बर 98423453019।
2: सहरमा हेर न, गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है,
3: त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
0: के को खासका सुसिस चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो,
3: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ,
0: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
4: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइन का गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिम का गहनाहरू ग्यारेन्टी का साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
5: प्रोपाइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
4: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ शङ्खुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
6: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन, लौ लौ लल्ला बारी खर्कैको नारायण जौबारी।
7: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: भाउजू यति हतारमा कता जाँदै हुनुहुन्छ?
1: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
0: भाउजू अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
1: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
0: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू, त्यहाँ त प्रभु मनी ट्रान्सफर, हुलास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ, त्यति मात्रै कहाँ हो र? त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
1: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
0: ए पख्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
2: समिन ट्रेडर्स चैनपुर छ, संखुवा सभा, प्रोप्राइटर मेघराज साक्य,
0: टेलिफोन नम्बर 0295701123,
1: मोबाइल नम्बर 9841067622। भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
3: होइन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थी एक्लै गनगनाएर बसिरहेछस् त।
1: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
3: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
1: धन्यवाद दादा, म अहिले नै गइहाले।
3: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, तिरक डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, शङ्खुवा सभा, प्रोप्राइटर शम्भु कटवाल, सम्पर्क नम्बर 9841150600,
1: खराङ सम्पर्क सञ्जीव कटवाल 9816348440,
3: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल, सम्पर्क नम्बर 9840000।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईसँगै।
1: रेडियो अरुण टाइम चेक इट्स 6 PM
2: अहिले साँझको 6 बज्यो।
3: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी कृष्ण शर्मासँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: 3 दिनदेखि लगातार वर्षा गराइरहेको प्रणाली पश्चिम नेपालमा केन्द्रित, पर्सीदेखि मौसम खुल्ने, आज केही ठाउँमा हावाहुरीको जोखिम, बाढ़ी र पहिरोले 3 जनाको ज्यान गयो, सम्पत्तिको ठूलो क्षति।
3: लगातारको वर्षाले कैयौं नदीमा जलसतह बढ़्यो, सुस्तामा दर्जनौ घर डुबानमा, सुदूरपश्चिमका 7 पहाड़ी जिल्लामा भोलि बिहानसम्म गाड़ी चलाउन रोक, बाढ़ी पहिरोका कारण विभिन्न सड़कमा अवरोध।
4: राष्ट्रसंघ महासभामा भाग लिएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता, जलवायु न्याय, भोटेकोशी, बाढ़ीको प्रभाव र दिगो विकासका चुनौती बारे स्पष्ट अडान प्रस्तुत गरेको परराष्ट्र मन्त्रालयको दावी।
3: नासाको क्रू 14 अभियानमा सहभागी हुने 4 सदस्यीय टोली घोषणा, अमेरिका, जापान र रूसका अन्तरिक्ष यात्री सहभागी हुने।
4: र एसियाड क्रिकेटको क्वार्टर फाइनलमा नेपालले पर्सि मंगलबार श्रीलंकासँग खेल्ने, एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्ण पदक।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
9: NIC एसिया इक्विटी अपर्चुनिटी फन्ड, मज्जाको लगानी गर्ने अवसर।
10: अब लगानी गरौं भविष्यका लागि, किनकि अवसर छ सही लगानीको।
9: NIC एसिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फन्डमा लगानी गर्ने सुनौलो अवसर।
10: यही असोज 7 गतेदेखि असोज 13 गतेसम्म निश्चिन्त लगानी गर्न सकिने IPO खुल्ला NIC एसिया इक्विटी अपर्चुनिटी फन्ड। 10 वर्षे योजना, दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फन्डमा। त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्, बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्।
9: आवेदनको लागि मेरो शेयर, आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र NIC एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ।
10: थप जानकारीको लागि 98514-03-331 वा 97685-4948 सम्पर्क गर्न सक्नुहुनेछ।
9: अवसर सँगै अघि बढ्दै
10: NIC एसिया क्यापिटल लिमिटेड, अब लगानीको पालो तपाईँको। कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला। 3 दिनदेखि लगातार वर्षा गराइरहेको प्रणाली अहिले देशको मध्य र पश्चिमी क्षेत्रमा केन्द्रित भएको छ। मौसम पूर्वानुमान महाशाखाको विवरण अनुसार अहिले काठमाडौँ उपत्यकाको आसपासका केही जिल्ला सहित त्यसभन्दा पश्चिमतर्फ पानी परिरहेको छ। आज राति गण्डकी, लुम्बिनी, कर्णाल र सुदूरपश्चिमका केही जिल्लामा मुसलधारेदेखि आरीकोप्टेसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले देशको पूर्वी क्षेत्रमा उच्च जोखिम घटेको र पश्चिम क्षेत्रमा भोलिसम्म जोखिम रहने जनाएको छ। पछिदेखि देशभरको मौसम खुल्नेछ, तर मनसून सक्रिय रहेकाले जुनसुकै ठाउँमा सामान्यदेखि मध्यम वर्षा हुन सक्ने भएको र जमीन भिजेको अवस्था रहेकाले केही दिन सावधानी अपनाउन मौसमविदको सुझाव छ। यसैबीच आज वर्षासँगै ठूलो हावाहुरी चल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले दिउँसो सूचना निकालेर हावाहुरी चल्न थालेको जानकारी गराएको हो। मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो हावा चल्न थालेको छ। भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रका कारण आज राति पनि चारवटै प्रदेशमा ठूलो हावा चल्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भोलि दिउँसो पनि ठूलो हावा चल्ने सम्भावना रहेको छ। ठूलो हावा चल्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
4: यसैबीच लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढ़ी र पहिरो जाँदा जनधनको ठूलो क्षति भएको छ। बाढ़ी पहिरो र खोलाले बगाएर तीनजनाको ज्यान गएको छ भने कैयौं परिवार विस्थापित भएका छन्। रूकम पश्चिमको मुसिकोट नगरपालिका 11 सिमरुतु खोलाले बगाउँदा 58 वर्षीय देगमाया दमाईको ज्यान गएको छ। उता डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका 7 त्रिपालको गोठमा सुतिरहेका बेला माथिबाट खसेको ढुङ्गा लाग्दा 33 वर्षीय मनरूप केसीको मृत्यु भएको छ भने उहाँका दाज्यू घाइते हुनुभएको छ। त्यसै गरी बागलुङको ताराखोला गाउँपालिका 5 पहिरोले घर पुरिँदा 59 वर्षीय मनबहादुर रोकाको ज्यान गएको छ। बर्षासँगै आएको बाढ़ी र पहिरोका कारण गुल्मीमा 11 परिवार विस्थापित भएका छन् भने गोठ भत्किँदा 3 पशु चौपाया मरेका छन्। गोर्खाको शहीद लखन गाउँपालिका स्थित राइनस बजारका 25 घरदुरी पहिरोको उच्च जोखिममा परेका छन्। यस्तै भदौ 10 गते भोटेकोशी बाढ़ीबाट विस्थापित नुवाकोट र रसुवाका बासिन्दाहरू लगातारको वर्षाले तिरपाल भित्रै भिस्न बाध्य छन्। उनीहरूमा स्वास्थ्य जोखिम बढ़ेको भन्दै स्थानीय प्रशासनले सुरक्षित जग्गाको खोजी भइरहेको जनाएको छ। यस्तै कास्कीको घान्द्रुक स्थित प्रहरी चौकी पहिरोले क्षतिग्रस्त भएको छ। सुर्खेतमा रूख र बिजुलीका पोल ढल्दा विद्युत सेवा पूर्ण रूपमा अवरूद्ध भएको छ। लमजुङमा मस्याङ्जी नदीमा लेदो र गेग्रान बढ़ेपछि 70 मेगावाट क्षमताको मध्य मस्याङ्जी जलविद्युत आयोजनाको उत्पादन बन्द गरी टर्बाइन सफाई गर्न थालिएको छ।
3: लगातारको वर्षापछि देशका प्रमुख नदीहरूमा जलसतह बढ़ेको छ भने तटीय क्षेत्रमा डुबान शुरू भएको छ। नारायणी नदीमा पानीको बहावले सतर्कता तह पार गरेपछि नवलपरासीको सुस्तामा 70 भन्दा बढ़ी घर डुबानमा परेका छन्। नारायणीको जलसतह 8.30 मिटर पुगेको छ। जलसतह 9 मिटर पुगेमा खतराको तह पार हुने भएकाले चितौन र नवलपरासीका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। नदीको पानी बस्तीमा पसेपछि सुस्तामा डुबानबाट प्रभावित झण्डै 400 बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ। उद्धारका लागि सुरक्षा निकाय तयारी अवस्थामा राखेका छन्। उता कोशी र यसका सहायक नदीहरूमा पनि जलसतह सतर्कता तहभन्दा माथि पुगेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। सत्तरीको तिलाखी कोइलाडी गाउँपालिका र हनुमान नगर कंकालीन नगरपालिकाका 157 घर डुबानमा परेका छन्। घर घरमा पानी पसेपछि खाद्यान्न समेत भिजेको छ। बागमती पश्चिम राप्ती र बबई लगायतका नदीको बहाव पनि सतर्कता तह नजिक पुगेको छ। गएको 24 घण्टामा देशका 20 भन्दा बढ़ी ठाउँमा 100 मिलिमिटर भन्दा बढ़ी अर्थात धेरै भारी वर्षा मापन भएको छ। देशभरका साना तथा ठूला नदीहरूमा आकस्मिक बाढ़ी आउन सक्ने र थप डुबान हुन सक्ने भन्दै तटीय क्षेत्रमा नजान सुझाव दिएको छ। आज गण्डकी र सुदूरपश्चिमका प्रदेशहरूमा बाढ़ी र डुबानको बढ़ी जोखिम रहे पनि भोलि दिउँसोदेखि भने मौसममा क्रमिक सुधार आउने मौसमविदहरूले बताएका छन्।
4: यस्तै लगातारको वर्षाका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई ख्याल गरेर स्थानीय प्रशासनले सुदूरपश्चिम प्रदेशका पहाड़ी जिल्लाहरूमा गाड़ी चलाउन रोक लगाएका छन्। कैलाली र कञ्चनपुर बाहेक सुदूरपश्चिमका 7 पहाड़ी जिल्लामा आज बिहान 7 बजेसम्मका लागि छोटो तथा लामो दूरीका कुनै पनि गाड़ी चलाउन नपाइने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन्। यसैबीच अस्ति बिहिबारदेखि भइरहेको लगातारको वर्षाका कारण आएको बाढ़ी र पहिरोले यातायात क्षेत्र अस्तव्यस्त बनेको छ। सड़क विभागका अनुसार बाढ़ी र पहिरोले राजधानी काठमाण्डु जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्ग सहित देशभरका विभिन्न सड़कहरू अवरूद्ध भएका छन्। पृथ्वी राजमार्गको कृष्ण भीरमा पहिरो हटाएपछि एकतर्फी सञ्चालनमा आएको छ। डीपी राजमार्ग कान्ति राजमार्ग मध्य पहाड़ी र कर्णालीका विभिन्न खण्डहरूमा समेत पहिरोका कारण अवरूद्ध बनेका छन्। त्यस्तै मुस्ताङको जोमसोम कोरोला सड़क पनि पहिरोका कारण अवरूद्ध भएको छ। बारागुङ मुक्ति क्षेत्रको चैलेमा रहेको कालोभीर र कागबेनी ताङबे सड़कमा पहिरो खसेपछि यातायात अवरूद्ध भएको छ। त्यस्तै अत्यधिक हिमपातका कारण हुम्लाको नामखा गाउँपालिका 5 हिल्सा क्षेत्रमा सड़क अवरूद्ध भएको छ। त्यस्तै सिद्धिचरण लोकमार्ग अन्तर्गत सोलुखुम्बुको सोलु दूतकुण्ड नगरपालिका 11 सिस्नेरीको सालमीमा झण्डै 20 मिटर सड़क भाँसिएपछि काठमाण्डु र विराटनगरसँगको सड़क सम्पर्क टुटेको छ। तमौर करिडोरमा पानीको बहाव बढ़दा सड़क बन्द भएको छ भने राप्ती राजमार्ग र बागलुङ बेनिस सड़कमा पहिरो पछ्याउने काम भइरहेको छ। सड़क विभागले अवरूद्ध सड़कहरूमा पहिरो पछ्याउने तथा मरमत गर्ने प्रयास भइरहेको जनाएको छ। प्रशासनले बाढ़ी पहिरोको उच्च जोखिम कायम रहेको भन्दै अत्यावश्यक काम बाहेक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।
3: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
11: एनबीएल सर्वसुलभ आवास कर्जा
12: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
11: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
12: विशेषताहरू ₹3 करोडसम्मको कर्जा सुविधा
11: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
12: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
11: न्यून सेवा शुल्क न्यून ब्याज दर
12: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
11: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
13: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
11: महालेखा परीक्षकको कार्यालयको अनुरोध महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-1050-0061 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ
14: हरेक मान्छेको सपना जपना र चाहना पैसा
11: पैसामा छ शक्ति पैसामा छ सहारा
14: धोती पटुका र इजारको गाँठो हुँदै गार्धनसम्म
11: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
14: यच्च प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
11: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
14: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
11: इतिहास गाथा र कथा गाँठका कुरा
14: गाँठका कुरा
11: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले तीन दिनदेखिको लगातार वर्षा पश्चिम नेपालमा केन्द्रित पर्सीदेखि मौसम खुल्ने आज केही ठाउँमा हावाहुरीको जोखिम बाढ़ी र पहिरोले तीनजनाको ज्यान गयो सम्पत्तिमा ठूलो क्षति लगातारको वर्षाले कयौं नदीमा जलसतह बढ़्यो सुदूरपश्चिमका सात पहाड़ी जिल्लामा भोलि बिहानसम्म गाड़ी चलाउन रोक बाढ़ी पहिरोका कारण विभिन्न सड़कमा अवरोध लगायतका खबर प्रस्तुत गर्यो
4: नेपाल दर्पणमा अब बाँकी खबर संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिएर प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किनु भएको छ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले हालै भोटेकोसीमा आएको विनाशकारी बाढ़ीलाई जलवायु संकटको गम्भीर प्रभावका रूपमा चित्रण गर्नुभयो नेपालको हरित गृह ग्यास उत्सर्जन 0.1% भन्दा कम रहे पनि असर भने गम्भीर भोग्नु परेको उल्लेख गर्दै उहाँले विश्व मंचमा हिमालयन क्लाइमेट रेसिलेन्स मेकानिजम स्थापनाको प्रस्ताव गर्नुभएको छ साथै जलवायु न्यायका लागि धनी देशहरूले जिम्मेवारी लिनुपर्ने र हानी तथा नोक्सानी कोषबाट अनुदानमा आधारित वित्तीय सहायता उपलब्ध गराउनुपर्नेमा जोड़ दिनुभएको परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेश प्रसाद ढकालले जानकारी दिनुभयो उहाँका अनुसार प्रधानमन्त्री शाहले जलवायु न्याय भोटेकोशी बाढ़ीको प्रभाव र दिगो विकासका चुनौतीबारे स्पष्ट अडान प्रस्तुत गर्नुभएको छ भ्रमणका क्रममा प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग उच्चस्तरीय भेटवार्ता गर्नुभएको थियो प्रधानमन्त्रीले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीसँग पनि द्विपक्षीय हितका विषयमा छलफल गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ
3: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 महासभामा नेपालको सक्रिय र सफल सहभागिताले अन्तर्राष्ट्रिय मंचमा नेपालको छवि एवं प्रतिष्ठा अभिवृद्धि भएको दावी गर्नुभएको छ महासभामा सहभागी भएर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रेस नोट जारी गर्दै प्रधानमन्त्री शाहले यस्तो दावी गर्नुभएको हो प्रधानमन्त्री शाहले सेप्टेम्बर 24 महासभाको जनरल डिबेटलाई सम्बोधन गर्दै रसुवाको भोटेकोशीमा आएको बाढ़ीले जलवायुको संकटको गम्भीर प्रभावका रूपमा प्रस्तुत गर्नुभएको थियो भ्रमणका क्रममा प्रधानमन्त्री शाहले अन्य विभिन्न व्यक्तिहरूसँग पनि छलफल गर्नुभएको छ
4: नेपालले सन् 2030 दिगो विकास लक्ष्य हासिल गर्न बाँकी अवधिलाई तीव्र कार्यान्वयनको समयका रूपमा उपयोग गर्नुपर्नेमा जोड़ दिएको छ। संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ जीडीआई सम्बन्धी उच्च स्तरीय बैठकमा बोल्दै राष्ट्रमन्त्री शिशिर खनालले विकासशील देशहरूको आर्थिक आवश्यकता, जलवायु आपतकाल र ऋणको दबावका बीच अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य रहेको बताउनुभयो। चीनिया राष्ट्रपति शी जिनपिङले अघि सार्नुभएको जीडीआई अवधारणालाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्न चीनले गरेको प्रयासको उहाँले प्रशंसा गर्नुभयो। जीडीआईको ग्रुप अफ फ्रेण्डसमा सहभागी भइसकेको नेपालका लागि गरीबी न्यूनीकरण, कृषि, नवीकरण ऊर्जा, पूर्वाधार, डिजिटल रूपान्तरणका क्षेत्रमा सहकार्यको ठूलो सम्भावना रहेको मन्त्री खनालको भनाई थियो।
3: रसुवाको बोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको एक महिना पूरा भएको छ। गएको भदौ 10 गतिको बाढ़ीले रसुवा, नुवाकोट र धादिङमा अकल्पनीय मानवीय तथा भौतिक क्षति पुर्याएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीमा परि 1453 जनाको ज्यान गएको छ। 5285 जना अझै बेपत्ता छन्। यस्तै 13,000 भन्दा बढ़ीको उद्धार गरी आश्रय स्थलमा राखिएको छ। अस्थायी शिविरमा रहेकाहरू झरी र चिसोबाट पीड़ित बन्नुको साथै पोसिलो खानाबाट समेत वञ्चित भएका छन्। बाढ़ीबाट 40,000 नागरिक प्रत्यक्ष प्रभावित भएका छन्। बाढ़ीले झण्डै 4.8 अर्ब रूपियाँ बराबरको क्षति गरेको छ। पुननिर्माण र पुनर्स्थापनाका लागि 7.23 अर्ब भन्दा बढ़ी लाग्ने सरकारी अनुमान छ। विपदमा 7,570 निजी घर, 13 जलविद्युत आयोजना, 69 किलोमिटर सड़क, 37 पक्की र 68 झोलुङ्गे पुलमा क्षति पुगेको छ। कृषि, पशुपालन र व्यापारमा पनि ठूलो नोक्सानी भएको छ। अहिले सरकारले खोज, उद्धार तथा राहत र अवरूद्ध सड़क तथा पुल मरमतलाई निरन्तरता दिएको छ। क्षतिको यकिन तथ्याङ्क आए लगतै पुनर्निर्माण थाल्ने तयारी छ। यसैबीच विपदमा बेपत्ता भएकाहरूलाई मृतक सहर नै राहत दिन र मृत्यु दर्ता गर्न मिल्ने गरी सरकारले कानून संशोधनको प्रक्रिया समेत अघि बढ़ाएको छ।
4: यसैबीच भोटेकोशीमा आएको बाढ़ीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सड़क सञ्जाल एक महिनादेखि पूर्ण रूपमा अवरूद्ध छ। सड़क थपाउँदा रसुवागढ़ी तथा आसपासका क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको अभाव बढ़नुका साथै अत्यधिक ढुवानी खर्चका कारण बजार मूल्य समेत आकाशिएको छ। सड़क सम्पर्क टुटेपछि गतलाङका किसानले बजार पुर्याउन नसक्दा लाखौं मूल्य बराबरको बन्दा गोपी बारीमै कुहिएर नष्ट भएको छ। अर्कातिर सड़क नहुँदा जटिल प्रकृतिका बिरामीलाई अस्पताल लैजान महँगो हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ, जसले गर्दा विपन्न नागरिक उपचारबाटै वञ्चित हुने जोखिम बढ़ेको छ। स्थानीयवासीले तत्कालका लागि राहत भन्दा सड़क सञ्जाल जोड्न सरकारसँग माग गरेका छन्।
3: नेपाली कांग्रेसको 14 महाधिवेशन अन्तर्गत आज देशभरका धेरै संघीय र प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन भइरहेको छ। बितेको केही दिनदेखिको वर्षाका कारण केही पहाड़ी जिल्ला र बाटो अवरूद्ध भएका क्षेत्रमा भने अधिवेशन असोज 13 गतेभित्र अनुकूलता अनुसार सम्पन्न गर्ने गरी कार्यतालिका संशोधन गरेको कांग्रेस केन्द्रीय समितिले जनाएको छ। क्षेत्रीय अधिवेशन सकिए लगतै यही असोज 16 19 गतेसम्म काठमाडौँको खुल्ला मञ्चमा केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसको तयारी छ। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
16: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
15: बाढ़ीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
16: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: पाको एकमात्र डीटीएच सेवा डिस्कोम
1: खुशीको कनेक्शन
2: कृषि मन्त्र नार्कसँग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौ। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि स्पेस एक्सको क्रू 14 अभियानमा सहभागी हुने 4 सदस्यीय टोलीको घोषणा गरेको छ। नासाका अनुसार अमेरिका, जापान र रूसका अन्तरिक्ष यात्री सहभागी हुने अभियान सन् 2027 वसन्त यानपछि मात्रै प्रक्षेपण हुनेछ। यो अभियान लामो अवधिको वैज्ञानिक अनुसन्धानमा केन्द्रित हुने सिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। अमेरिकी अन्तरिक्ष यात्री कायला बारूनले यानको कमाण्डर तथा क्रिस बर्चले चालकको जिम्मेवारी सम्हाल्नुहुनेछ। जापानको अन्तरिक्ष अनुसन्धान संस्था जाक्साका अन्तरिक्ष यात्री माकोटो सुवा र रूसी अन्तरिक्ष संस्था रोस्को इस्मोसका अन्तरिक्ष यात्री अर्युतन किर्बियानले अभियानका अनुसन्धान विशेषज्ञका रूपमा जिम्मेवारी सम्हाल्ने नासाले जनाएको छ। यो अभियान नासाको पृथ्वीको तल्लो कक्ष सम्बन्धी कार्यक्रम अन्तर्गत स्पेस एक्ससँगको 14 व्यावसायिक अन्तरिक्ष यात्री आदान प्रदान अभियान हुनेछ। अभियानका क्रममा टोलीले वैज्ञानिक अनुसन्धान तथा प्रविधि परीक्षण गर्नेछ। यो अनुसन्धानले भविष्यमा चन्द्रमा र मंगल ग्रहमा मानव अन्वेषणका लागि आवश्यक प्रविधि तथा ज्ञान विकास गर्न सहयोग पुर्याउनुका साथै पृथ्वीमा रहेका मानिसलाई लाभ पुग्ने अनुसन्धानमा समेत योगदान गर्ने नासाले जनाएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको 20 एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा आज घरेलु टोलीसँगको खेल नतिजा विहीन भएसँगै नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको छ। नेपाल र जापानले समान एक एक अंक बाँडेका छन्। यो सँगै नेपाल 3 अंकका साथ समूह एक विजेताका रूपमा अन्तिम आठमा पुगेको हो। अब नेपालले मंगलबार बिहान पाउने 6 बजे श्रीलंकासँग खेल्नेछ। हिजो नेपालसँग 5 विकेटले पराजित भए पनि अफगानिस्तान उपविजेता हुँदै क्वार्टर फाइनलमा पुग्यो। उसले भारतसँग खेल्नेछ। आज जापानसँगको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले 4 विकेट गुमाएर 149 रन बनाएको थियो। यो खेलमा सन्दीप जोराले अभिजित 32 बलमा 57 तथा लोकेश पाउनले 22 बलमा 52 रन बनाएका थिए। आसिफ शेखले 21 रन जोडे। वर्षाको कारण खेल 15 ओभरमा झारिएको थियो तर नेपालले ब्याटिङ गरिसकेपछि फेरि पनि पानी पर्यो र थप खेलाउन सकेन। एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपालको यो चौथो सहभागिता हो। नेपाल अहिलेसम्म क्वार्टर फाइनल भन्दा अगाडि बढ़न सकेको छैन।
5: र नेपालका शारीरिक सुगठन खेलाड़ी सगेन्द्र सिंहले बैंकमा जारी 58 एसियाली शारीरिक सुगठन च्याम्पियनशीपमा स्वर्ण पदक जितेका छन्। राष्ट्रिय खेलकुद परिषद राखेपका अनुसार उनले पुरूष 75 केजी तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जितेका हुन्। सिंहको यो वर्षको दोस्रो अन्तर्राष्ट्रिय स्वर्ण पदक हो। यसअघि भूटानमा भएको 16 दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनशीपमा उनले 80 केजीतर्फ स्वर्ण पदक जितेका थिए। उक्त प्रतियोगितामा नेपालले 3 स्वर्ण, 3 रजत र 1 काँस्यसहित 7 पदक जितेको थियो।
4: खबरको सिलसिला यति नै। आज शनिबार अब

0: होइन, छिटो निस्कन भनेको, ढिला भइसक्यो।
1: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
0: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
1: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
0: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
1: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
0: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल।
2: हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
2: मनोकामना सुनचाँदी पसल,
4: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 98 63 44 98 15 38 77 75।
5: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 98 626 33 964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
6: हातमा के पो बोकेर लग्यो गुटुङटुङ,
7: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको।
6: औ लु, समस्याको समाधान भनेकै म हो,
8: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
6: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
7: दुबले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
8: लु अब त्यहीँबाट जाने,
6: लाखै सल्लै देखेर के पाक बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेरु ल्याएको रेडियो छ, लु सुनौ त।
9: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98 5251 094, 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054 58 302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।

0: उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाएको छ भन्थ्यो झुसेले।
2: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीबाट जाने।
1: लाखै सल्लाह दिएको के पाक्क बोलेको? कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1920 किनेरु ल्याएको रेडियो छ। लु सुनु त।
4: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।
5: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे। लुगा धुने साबुन, सफा गर्ने पानी, मन धुने हजुर वचन। लौ लौ लल्ला बारी खर्कैको नारायण जोबारी।
6: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो अरुण।

साँझ 7 बजेको अरुण खबरमा रमाको नमस्कार। अरुण खबरको शुरूमा मुख्य खबरका शीर्षकहरू। 3 दिनदेखि लगातार वर्षा गराइरहेको प्रणाली पश्चिम नेपालमा केन्द्रित। लगातारको वर्षाले कैयौं नदीमा जलसतह बढ़्यो। सुस्तामा दर्जनौ घर डुबानमा। नेपाल र सेनेगल बीच कूटनीतिक सम्बन्ध स्थापना। हालसम्म नेपालको कूटनीतिक सम्बन्ध 188 देशमा विस्तार। नासक क्रू 14 अभियानमा सहभागी हुने 4 सदस्यीय टोली घोषणा। र एसियाली शारीरिक संगठनमा नेपाललाई स्वर्ण पदक।

अरूण खबर 97.6 मेगाहर्जमा कोशी प्रदेशका विभिन्न भूभागमा प्रत्यक्ष रूपमा सुन्न सकिन्छ भने अनलाइनमा www.radioarun.com.np साथै सजिलोको लागि हाम्रो पात्रो नेपाली पात्रो अलफिम नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशन सँगै रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्न सकिन्छ। संखुवा सभाको भोटखोला गाउँपालिका 2 गुम्बा टोलमा आग लागेबाट एक घर जलेर नष्ट हुँदा लाखौंको क्षति भएको छ। भोटखोला 2 गुम्बा टोलमा आग लागे हुँदा उच्चेमा भोटेको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय संखुवा सभाका प्रहरी प्रमुखको प्रहरी नायब उपरीक्षक कुमार प्रसाद मैनालीले बताउनुभयो। गए राती गुम्बा टोलमा आग लागि हुँदा ढुंगा माटो जस्ताले बनेको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आग लागिबाट भोटेको घरमा भएको खाद्यान्न, लत्ता कपड़ा, भाँडा बर्तन, सुन चाँदी, नगद पैसा र याङ्गुठी गुम्बामा पूजा गर्ने सामान समेत जलेर नष्ट हुँदा लाखौं रूपियाँ बराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक मैनालीले बताउनुभयो। खाना पकाउने चुलोमा दाउरा सेकाउने क्रममा आग लागि भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी प्राप्त हुनसाथ प्रहरी चौकी चेपुवाबाट प्रहरी टोली खटिएको थियो। आगो प्रहरी टोली तथा स्थानीयवासीको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको थियो। आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवा सभाले जनाएको छ। तीन दिनदेखि लगातार वर्षा गराइरहेको प्रणाली अहिले देशको मध्य र पश्चिमी क्षेत्रमा केन्द्रित भएको छ। मौसम पूर्वानुमान महाशाखाको विवरण अनुसार अहिले काठमाडौँ उपत्यकाको आसपासका केही जिल्ला सहित तेजभन्दा पश्चिमतर्फ पानी परिरहेको छ। आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही जिल्लामा मुसलधारेदेखि आर्यघोप्टेसम्मको वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। महाशाखाले देशको पूर्वी क्षेत्रमा उच्च जोखिम घटेको र पश्चिम क्षेत्रमा भोलिसम्म जोखिम रहने जनाएको छ। पर्सीदेखि देशभरको मौसम खुल्नेछ तर मनसून सक्रिय रहेकोले जुनसुकै ठाउँमा सामान्यदेखि मध्यम वर्षा हुन सक्ने भएको र जमीन भिजेको अवस्था रहेकोले केही दिन सावधानी अपनाउन मौसमविदको सुझाव छ। यसैबीच आज वर्षासँगै ठूलो हावाहुरी चल्ने तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले दिउँसो सूचना निकालेर हावाहुरी चल्न थालेको जनाएको हो। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो हावा चलिरहेको छ। भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रका कारण आज राति पनि चारै प्रदेशमा ठूलो हावा चल्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भोलि दिउँसो पनि ठूलो हावा चल्ने सम्भावना रहेको जनाएको छ। ठूलो हावा चल्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। लगातारको वर्षापछि देशका प्रमुख नदीहरूमा जलसतह बढ़ेको छ भने तटीय क्षेत्रमा डुबान शुरू भएको छ। नारायणी नदीमा पानीको बहावले सतर्कता तह पार गरेपछि नवलपरासीको सुस्तामा 70 भन्दा बढ़ी घर डुबानमा परेका छन्। नारायणीको जलसतह 8.30 मिटर पुगेको छ। जलसतह 9 मिटर पुगेमा खतराको तह पार हुने भएकोले चितवन र नवलपरासीका तटीय छाउका बासिन्दालाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। नदीको पानी बस्ती पसेपछि सुस्तामा डुबानबाट प्रभावित झण्डै 400 बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ। उद्धारका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेका छन्। उता कोशी र यसका सहायक नदीहरूमा पनि जलसतह सतर्कता तहभन्दा माथि पुगेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। सप्तरीको तिलाठी, कोइलाडी गाउँपालिका र हनुमान नगर कंकालिनी नगरपालिकाका 157 घर डुबानमा परेका छन्। घर घरमा पसेपछि खाद्यान्नमा समेत क्षति पुगेको छ। बागमती, पश्चिम राप्ती र बबई लगायतका नदीको बहाव पनि सतर्कता तह नजिक पुगेको छ। गएको 24 घण्टामा देशका 20 भन्दा बढ़ी स्थानमा 100 मिलिमिटर भन्दा बढ़ी अर्थात धेरै भारी वर्षा मापन गरिएको छ। देशभरका साना तथा ठूला नदीहरूमा आकस्मिक बाढ़ी आउन सक्ने र थप डुबान हुन सक्ने भन्दै तटीय क्षेत्रमा नजान सुझाव दिएको छ। आज गण्डकी र पश्चिमका प्रदेशहरूमा बाढ़ी र डुबानको भने बढ़ी जोखिम रहे पनि भोलि दिउँसोदेखि भने मौसममा क्रमिक सुधार आउने मौसमविदले बताएका छन्।
नेपाल र सेनेगल बीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुनका लागि न्यूयोर्क पुगेका परराष्ट्र मन्त्री शिशिर खनाल र सेनेगलका परराष्ट्र मन्त्री शेख नियाङले कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी संयुक्त विज्ञप्तिमा आज हस्ताक्षर गर्नुभएको परराष्ट्र मन्त्रीको निजी सचिवालयले जनाएको छ। त्यसअघि दुवै मन्त्रीबीच भेटवार्ता भएको थियो। योसँगै नेपालको कूटनीतिक सम्बन्ध 188 देशमा विस्तार भएको छ। यस्तै नेपाल र सर्बिया बीच द्विपक्षीय परामर्श संयन्त्र बीबीएम स्थापना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुने क्रममा न्यूयोर्कमा आयोजित साइड लाइन कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनाल र सर्बियाका परराष्ट्र मन्त्री मार्को डुरिचले द्विपक्षीय परामर्श संयन्त्र सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो। द्विपक्षीय परामर्श संयन्त्रले नेपाल र सर्बिया बीच आपसी हित तथा चासोका विषयमा नियमित छलफल र परामर्शका लागि संस्थागत आधार प्रदान गर्ने खत्री मन्त्री खनालको सचिवालयले जनाएको छ। यसबीच परराष्ट्र मन्त्री खनाल र राष्ट्रसंघका उपमहासचिव अतुल खरे बीच भेटवार्ता भएको छ। खनालले राष्ट्रसंघका उपमहासचिव एवं डिपार्टमेन्ट अफ अपरेशन सपोर्टका प्रमुख खरेसँग हिजो भेटवार्ता गर्नुभएको हो। यो भेटवार्तामा नेपाल संयुक्त राष्ट्रसंघ सहकार्य तथा राष्ट्रसंघीय शान्ति स्थापनाका विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ। संयुक्त राष्ट्रसंघको डिपार्टमेन्ट अफ अपरेशन सपोर्टले विश्वभर राष्ट्रसंघीय निकायका लागि आवश्यक सञ्चालन तथा सहयोग सम्बन्धी सेवा प्रदान गर्दै आएको छ। नेपालले विश्व शान्ति र सुरक्षाका लागि विभिन्न राष्ट्रसंघीय शान्ति स्थापना अभियानमा सैनिक तथा सुरक्षा जनशक्ति परिचालन गर्दै आएको र शान्ति स्थापनाका क्षेत्रमा नेपालको प्रतिबद्धता निरन्तर रहने विषयमा मन्त्री खनालले जोड़ दिनुभएको थियो। अरूण खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि स्पेस एक्सको क्रू 14 अभियानमा सहभागी हुने 4 सदस्यीय टोलीको घोषणा गरेको छ। नासाका अनुसार अमेरिका, जापान र रूसका अन्तरिक्ष यात्री सहभागी हुने अभियान सन् 2027 को वसन्त याममाथि मात्रै प्रक्षेपण हुनेछ। यो अभियान लामो अवधिको वैधानिक अनुसन्धानमा केन्द्रित हुने चीनिया समाचार संस्था सिन्हुआले जनाएको छ। अमेरिकी अन्तरिक्ष यात्री कायला बरोनले यानको कमाण्डर तथा क्रिस बर्ड्सले चालकको जिम्मेवारी सम्हाल्नुहुनेछ। जापानको अन्तरिक्ष अनुसन्धान संस्था जाक्साका अन्तरिक्ष यात्री माकोटो सुवा र रूसी अन्तरिक्ष संस्था रोस्कोमोसका अन्तरिक्ष यात्री अरुत्सुन किवियार्डले अभियानका अनुसन्धान विशेषज्ञका रूपमा जिम्मेवारी सम्हाल्ने नासाले जनाएको छ। यो अभियान नासाको पृथ्वीको तल्लो कक्ष सम्बन्धी कार्यक्रम अन्तर्गत स्पेस एक्ससँगको 14 व्यावसायिक अन्तरिक्ष यात्री आदान प्रदान अभियान हुनेछ। अभियानका क्रममा टोलीले वैज्ञानिक अनुसन्धान तथा प्रविधि परीक्षण गर्नेछ। यी अनुसन्धानले भविष्यमा चन्द्रमा र मंगल ग्रहमा मानव अन्वेषणका लागि आवश्यक प्रविधि तथा ज्ञान विकास गर्न सहयोग पुर्याउनका साथै पृथ्वीमा रहेका मानिसलाई लाभ पुग्ने अनुसन्धानमा समेत योगदान गर्ने नासाले जनाएको छ। र अन्त्यमा खेल खबर। नेपालका शारीरिक सुगठन खेलाड़ी सगेन्द्र सिंहले बैंककमा जारी 58 एसियाली शारीरिक सुगठन च्याम्पियनशीपमा 16 पदक जितेका छन्। राष्ट्रिय खेलकुद परिषद राखेपका अनुसार उनले पुरूष 75 केजी तौलसम्ममा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जितेका हुन्। सिंहको यो वर्षको दोस्रो अन्तर्राष्ट्रिय स्वर्ण पदक हो। यसअघि भूटानमा भएको 16 दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनशीपमा उनले 80 केजीतर्फ स्वर्ण पदक जितेका थिए। उक्त प्रतियोगितामा नेपालले 3 स्वर्ण, 3 रजत र 1 कांस्य सहित 7 पदक जितेको थियो। अरुण खबर
तीन दिनदेखि लगातार वर्षा गराइरहेको प्रणाली पश्चिम नेपालमा केन्द्रित लगातारको वर्षाले कयौं नदीमा जलसतह बढ़्यो सुस्तामा दर्जनौं घर डुबाएका नेपाल र सेनेगल बीच कूटनीतिक सम्बन्ध स्थापना हालसम्म नेपालको कूटनीतिक सम्बन्ध 188 देशमा विस्तार नाशक क्रू प्रोटीन अभियानमा सहभागी हुने 4 सदस्यीय टोली घोषणा र एसियाली शारीरिक संगठनमा नेपाललाई स्वर्ण पदक अरुण खबर अहिलेलाई यति नै अन्य नयाँ खबरका साथमा भोलि साँझ 7 बजे पुनः उपस्थित हुने नै छु रेडियो अरुण सुन्दै रहनुहोस् र मा बिदा हुन्छु नमस्कार

0: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ टलिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 98621443460।
1: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ,
2: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु समस्याको समाधान भनेकै म हो,
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
2: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीबाट जाने
1: लाखै सल्लाह बेगर के प्वाक बोले, कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त, 1920 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525154, 98126772 र व्हाट्सएप नम्बर 97054538302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी।

0: का लागि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्न नभुल्नु होला है।
1: बस्मेत वस्त्रालयले दिदैछ ग्राहकहरुका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्मेत वस्त्रालय चैनपुर नगरपालिका छ टेलिकम अगाडि। प्रोपाइटर दिल्ली कुमार बस्नेत। सम्पर्क नम्बर 98 6 21 43 460।
2: लाउरेहरू
3: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
3: औ लु, समस्याको समाधान भनेकै म हो।
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छौ झुसेले।
4: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: लु अब त्यहीँबाट जाने
3: लाखै सल्लाह देखेर के पाक्क बोलेको। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1920 किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
6: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98 5251 094, 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97 054 58 302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
7: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
8: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि?
7: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
8: ए लु जचाउन जानु पर्छ काका।
7: जान त जानु तर खोइ कहाँ पो जानु। राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
9: ल छ नि काका, 0.6 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
10: पुरानो ग्यास्ट्रिक अल्सर हर्स दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाथ हाट जोड्ने नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाँचोपनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै ईसीजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
11: प्रत्येक बिहिबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
10: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
11: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
9: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन। सम्पर्क नम्बर 029 570 292, फोन नम्बर 98 4 23 45 19।
12: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 98 62
2: त्रिसठी उन्चालिस चौसठी नवदृष्टि स्वस्थ आँखा सुन्दर संसार।

0: यही सालको अचानो भन्थे, लुगा धुने साबुन, सफा गर्ने पानी, मन धुने हजुर वचन, लौ लौ लल्ल बारी खर्कैको नारन्जो बारी।
1: नमस्कार, म लोक गायक कमलीकान्त भेटुवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: सेवा हेरु आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814777118 र 9867212300। चैनपुर आँखा उपचार केन्द्र चैनपुर सङ्खुवा सभा।
2: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: लुगोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जाने
2: लाखै सल्लाह दिएको के पाक्क बोले। कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेरु ल्याएको रेडियो छ। लु सुनौँ त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
6: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
7: अन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थी एक्लै गनगनाएर बसिरहेछस् त।
6: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
7: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
6: धन्यवाद दादा, म अहिले नै गइहाले।
7: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, तिरक डसना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 9841150600।
6: खराङ सम्पर्क सञ्जीव कटवाल 9916348440।
7: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल। सम्पर्क नम्बर 9840069782।
5: गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाइगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाइगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तबसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तबसिल बमोजिमको स्थान र समयमा एकाइगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाइगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ। 15 एकाइगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
6: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
5: आर्थिक वर्ष 2082-83 वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा
8: आर्थिक वर्ष 2083-84 को लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
5: सञ्चालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा
8: आर्थिक वर्ष 2082-83 को सेयर लाभांश तथा संरक्षित पूँजी कोष फिर्ता सम्बन्धमा
5: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा
8: सेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा
5: वार्षिक कार्य योजना 2083-84 को अनुमोदन सम्बन्धमा
8: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा
5: एकाइ प्रतिनिधि छनौट सम्बन्धमा
8: र विविध
5: एकाइगत साधारण सभाका कार्यक्रम स्थान र मिति एकाइ नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुन्थान चैनपुर नगरपालिका 8 संखुवा सभा
8: एकाइ नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभाहल पोखरी बजार चैनपुर नगरपालिका 4 संखुवा सभा
5: एकाइ नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
8: एकाइ नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
5: एकाइ प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ थप जानकारीको लागि सम्पर्क नम्बर 98525-3191 99-570-191 98-420-92-388 र 98-520-51-354 गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 संखुवा सभा
9: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने भालुमा बासको

0: संचार नेटवर्कले काठमाडौँमा
1: रूपमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: पश्चिमी क्षेत्रमा भारी वर्षाको जोखिम कायमै, नदी तटीय क्षेत्रमा उच्च निगरानी, बाढ़ी पहिरोमा 6 जनाको मृत्यु, चीनसँगको सड़क सञ्जाल विच्छेद हुँदा रसुवामा खाद्य संकट।
0: राष्ट्रसंघको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि भएको सरकारको दावी, जलवायु न्यायबारे नेपालको अडान राखिएको परराष्ट्र मन्त्रालयको भनाई।
1: कंग्रेस महाधिवेशन उद्घाटनमा सत्ता र प्रतिपक्षी दलका प्रमुखलाई निम्तो, देउवा समूह छुट्टै, महाधिवेशनको तयारीमा पाउने 8 क्रियाशील सदस्य तय।
0: हर्मोज खोल्ने इरानको नयाँ प्रस्ताव ट्रम्पद्वारा अस्वीकार, हमलाको गल्ती नगर्न अमेरिकालाई चेतावनी।
1: र T20 विश्वकप एसिया छनौटको तयारी गर्न भूटानी क्रिकेट टोली नेपालमा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7174 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका पश्चिमी भूभागमा जारी भारी वर्षा भोलिसम्म कायमै रहने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्वी नेपालतर्फको मौसममा सुधार आइरहेको भए पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा अझै वर्षा भइरहेको छ। निरन्तरको वर्षाका कारण पहाड़ी क्षेत्रमा पहिरो र तराई तथा खोचहरूमा बाढ़ीको जोखिम उच्च रहेकाले विभागले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न र सतर्कता अपनाउन अपील गरेको छ। मौसमविद रोजन लामिछानेका अनुसार पछिल्लो 24 घण्टामा पश्चिमी तथा मध्य नेपालका धेरै जसो स्थानमा भारीदेखि धेरै भारी वर्षा मापन गरिएको छ। भोलि दिउँसोसम्म बागमती र मधेस प्रदेश

0: भूभागका पश्चिमी भूभागका साथै गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। भोलि साँझदेखि भने पश्चिमी क्षेत्रको मौसममा पनि क्रमिक सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
1: जल तथा मौसम विज्ञान विभागले किसानलाई धान नकाट्न आग्रह गरेको छ। देशका विभिन्न भागमा जारी अविरल वर्षाका कारण बाढ़ी र पहिरोको जोखिम बढ़ेपछि जल तथा मौसम विज्ञान विभागले विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो। विभागका मौसमविद रोजन लामिछानेले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न र नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सुझाव दिनुभयो। मौसमविद लामिछानेले हालको प्रतिकूल मौसममा हतार गर्दा बाली र जनधनको क्षति हुन सक्ने भएकाले मौसम खुलेपछि मात्र धान काट्ने योजना बनाउन किसानलाई आग्रह गर्नुभयो।
2: सर्वसाधारणहरूले चाहिँ भोलिसम्मको लागि चाहिँ यात्राको योजना नबनाउनु होला र यदि अति आवश्यक अवस्था छ भने जुन प्रहरीसँग सम्पर्कमा रहेर बाटोको अवस्था कस्तो छ बुझेर मात्र यात्रा गर्नुहोला र किसान सर्वसाधारणहरूले पनि धान नकाट्नु होला र मौसमको अवस्था बुझेर मात्र आगामी दिनमा मौसम खुलेपछि त्यसको योजना बनाउनु होला र अहिलेको अवस्था चाहिँ जुन छ नेपालको पूर्वी भूभागबाट चाहिँ बिस्तारै अलिक क्रमिक रूपमा सुधार हुँदै गइरहेको अवस्था छ र केही ठाउँहरूमा मात्र हल्कादेखि मध्यम पानी परेको छ भने पश्चिमी भूभागहरूमा भोलि र भोलि दिउँसोसम्मको लागि यसको प्रभाव देखिन्छ र त्यो क्षेत्रमा बढी प्रभाव हुने अवस्था भएको हुनाले चाहिँ सबैले सावधानी र सतर्कता अपनाउनु पर्ने चाहिँ देखिन्छ।
1: नदी तथा खोला किनारमा बसोबास गर्ने समुदायलाई जलस्रोत बढ़दा थप सजग रहन भनिएको छ। स्थानीय प्रशासन र प्रहरीले गर्ने माइकिङ तथा साइरनलाई बेवास्ता नगर्न विभागले जोड़ दिएको छ। विपदको समयमा सूचनाको पहुँच महत्वपूर्ण हुने भएकाले सर्वसाधारणलाई मौसम सम्बन्धी पछिल्लो अपडेट नियमित रूपमा हेर्न र कुनै पनि जिज्ञासा वा सूचनाका लागि विभागको टोल फ्री नम्बर 1155 सम्पर्क गर्न आग्रह गरिएको छ।
0: पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका 5 स्थित थारू सैनिक बड़की र क्याम्प टोलका 250 भन्दा बढ़ी घरहरू डुबानमा परेका छन्। उद्धारका लागि खटिएका सुरक्षा निकायले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थान र होल्डिङ सेन्टरमा स्थानान्तरण गरिरहेका छन्। यसैबीच नेपाल भारत सीमा अवस्थित गण्डक ब्यारेजमा जल प्रवाह बढ़ेर प्रति सेकेण्ड 2,73,600 क्युसेक पुगेको छ, जुन 3,00,000 क्युसेकको खतराको सीमा नजिक हो। देवघाटमा समेत 3,48,000 क्युसेक बहाव मापन गरिएकाले तल्लो तटीय क्षेत्रमा थप जोखिम बढ़ेको छ। बाढ़ी र डुबानको खतरा बढ़ेपछि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सल्यानको शारदा, झापाको कन्काई, रौतहटको लाल बकैया र चितवनको नारायणी नदीमा निरन्तर निगरानी बढ़ाएको छ। पूर्वी विभाग कोशी, मधेस र बागमतीमा भने वर्षाको प्रभाव घट्दै गएकाले मौसमविदहरूले पश्चिमी क्षेत्रका बासिन्दालाई बाढ़ी पहिरो र डुबानबाट जोगिन उच्च सतर्कता र पूर्व तयारी अपनाउन आग्रह गरेका छन्।
1: गत बिहिबारदेखि भइरहेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढ़ी र पहिरोमा परि हालसम्म 6 जनाको मृत्यु भएको छ। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार बागमती प्रदेशमा 2, लुम्बिनी प्रदेशमा 2, गण्डकी प्रदेशमा 1 र कर्णाली प्रदेशमा 1 जना गरी 6 जनाको मृत्यु भएको हो। विपदमा परेका 2 जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने सुरक्षा निकाय तथा स्थानीयको सहयोगमा हालसम्म 407 जनाको सकुशल उद्धार गरिएको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो वर्षको गत वैशाख यता विपदका विभिन्न घटनामा परि देशभर 309 जनाको मृत्यु भइसकेको छ। बाढ़ी र पहिरोका कारण वैशाख यता 7,629 जना बढ़ी परिवार प्रभावित भएका छन् भने 9 जना अझै बेपत्ता रहेका छन्।
0: अविरल वर्षा, पहिरो र तीव्र हावाहुरीका कारण गुल्मीका विभिन्न क्षेत्रमा 11 भन्दा बढ़ी परिवार विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार रूरू क्षेत्र, रेसुङ्गा, मदानी, चन्द्रकोट र मुसिकोट लगायतका क्षेत्रमा कालीगण्डकी नदीको बाढ़ी, बस्ती माथिबाट खसेको पहिरो र हावाहुरीले घर तथा गोठमा क्षति पुर्याउँदा स्थानीयहरू विस्थापित भएका हुन्। जोखिममा परेका परिवारलाई प्रहरीको टोली र स्थानीयको सहयोगमा तत्काल उद्धार गरी सुरक्षित स्थान तथा आफन्तकोमा हस्तान्तरण गरिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभयो।
1: काठमाडौँ उपत्यकामा मनसुनजन्य वर्षा जारी रहँदा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा निर्मित धाप बाँधको सुरक्षालाई लिएर सर्वसाधारणमा उठेको चासोबारे ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले स्पष्ट पारेको छ। मन्त्रालयमा तहतको नागमती तथा धाप बाँध आयोजनाले आज विज्ञप्ति जारी गर्दै गोकर्णेश्वर स्थित थाप बाँध र यसका मुख्य संरचनाहरू हालसम्म पूर्ण रूपमा सुरक्षित रहेको जनाएको छ। जलाशयमा पानीको चाप नियन्त्रण गर्न निरन्तर पानी बाहिर पठाइएकाले बाँध क्षेत्रमा देखिएको जोखिम पूर्ण रूपमा हटिसकेको र अनावश्यक त्रास नलिन आयोजनाले सर्वसाधारणलाई आग्रह गरेको छ।
0: चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने भोटेकोसी नदीको बाढ़ीले रसुवाको सड़क सञ्जाल पूर्ण रूपमा विच्छेद पारेपछि उत्तरी सीमावर्ती क्षेत्रको जनजीवन निकै कष्टकर बनेको छ। बाढ़ी आएको एक महिना बितिसक्दा पनि यातायात सञ्चालनमा आउन नसक्दा रसुवागढ़ी तथा आसपासका क्षेत्रमा दैनिक उपभोग्य वस्तुको हाहाकार हुन थालेको छ। सड़क अवरूद्ध हुँदा स्थानीय कृषक व्यापारी र सर्वसाधारण चरम आर्थिक मारमा परेका छन्। सरकारले दिने अस्थायी राहत भन्दा पनि तत्काल सड़क सञ्जाल पुनः जोड्न स्थानीय बासिन्दा र नागरिक समाजले माग गरेका छन्। यातायात नहुँदा आकस्मिक स्वास्थ्य उपचारमा समेत गम्भीर समस्या देखिएको छ। रसुवाका नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङका अनुसार जटिल बिरामीलाई काठमाडौँसम्म पुर्याउन महँगो हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता रहेकाले विपन्न नागरिकहरू झन बढी मारमा परेका छन्।
1: प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81औं महासभामा सम्बोधन तथा महासभा अन्तर्गतका कार्यक्रममा नेपालको सक्रिय सहभागिताले अन्तर्राष्ट्रिय मंचमा नेपालको छवि एवं प्रतिष्ठा अभिवृद्धि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री शाह महासभामा सहभागी भई आज स्वदेश फर्किनु भएको छ। उहाँको भ्रमणबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जानकारी दिँदै परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेश प्रसाद ढकालले महासभामा नेपालको सक्रिय सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा मुलुकको प्रतिष्ठा अभिवृद्धि भएको बताउनुभयो।
3: जलवायु संकट निप्टाउन ऐतिहासिक रूपमा बढ़ी भूमिका खेल्दै आएका तथा बढ़ी स्रोत साधन र क्षमता भएका मुलुकहरूले यस संकटलाई सम्बोधन गर्न थप जिम्मेवारी वहन गर्नुपर्ने उल्लेख गर्दै जलवायु न्यायलाई व्यवहारमा उतार्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको। जलवायु स्थिति विपद पश्चात गर्नुपर्ने पुनस्थापना तथा पुननिर्माणका लागि अनुदानमा आधारित अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको उल्लेख गर्दै लस एण्ड ड्यामेज फण्ड लगायत विद्यमान जलवायु वित्तीय संयन्त्रबाट स्रोत परिचालनलाई सरल र सहज बनाउनु पर्नेमा जोड़ दिनुभएको।
1: प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभाको उच्च स्तरीय सप्ताहमा सहभागी हुन यही असोज 6 गते अमेरिकाको न्यूयर्क प्रस्थान गर्नुभएको थियो। प्रधानमन्त्री शाहले महासभाको जनरल डिबेटमा असोज 8 गते सम्बोधन गर्नुभएको थियो। महासभामा नेपालको तर्फबाट जलवायु न्याय भोटेकोसीको विनाशकारी बाढ़ीको प्रभाव र दिगो विकासका साझा चुनौतीबारे स्पष्ट अडान प्रस्तुत गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयका निमित्त सचिव ढकालले सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले हालै भोटेको सीमा आएको विनाशकारी बाढ़ीलाई जलवायु संकटको गम्भीर प्रभाव र विश्व समुदायका लागि चेतावनीका रूपमा चित्रण गरेको बताउनु भएको छ। यसै गरी नेपाली प्रतिनिधि मण्डलमा रहेका परराष्ट्र मन्त्री सुशीर खनालले अल्प विकसित भूपरिवेष्ट र G77 समूहका मन्त्री स्तरीय साइड इभेन्टहरूमा सक्रिय सहभागिता जनाउनु भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
0: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: गुणस्तरीय प्लम्बिङको पर्पर नाम मार्बल।
5: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन।

0: होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो हाँ संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: सशस्त्र प्रहरीका बहालवाला उपरीक्षक एसपीलाई फोन मार्फत गैर जिम्मेवार शैलीमा थर्काएको विषय सार्वजनिक भएपछि कञ्चनपुरको गड्डा चौकी भन्सार कार्यालयका भन्सार अधिकृत चक्रदेव भट्टको जिम्मेवारी खोसिएको छ। भन्सार विभागले अधिकृत भट्टलाई तत्कालका लागि भन्सारको जिम्मेवारीबाट अलग गराई काठमाडौँको त्रिपुरेश्वर स्थित केन्द्रीय कार्यालयमा हाजिर हुन पत्राचार गरेको छ। भन्सार अधिकृत भट्ट र सशस्त्र प्रहरी बल नेपाल 34 नम्बर गण कैलालीका प्रमुख एससी खोम बहादुर केसीबीच भनाभन र विवाद भएको टेलिफोन अडियो सार्वजनिक भएपछि त्यसको विवरण र अडियोका सम्बन्धमा सत्य तथ्य बुझ्न र थप छानबिन गर्नका लागि अधिकृत भट्टलाई विभागमा बोलाइएको हो। विवादबारे थप अध्ययन गरी आवश्यक प्रशासनिक कार्यवाही अघि बढ़ाइने विभागले जनाएको छ।
3: नेपाली कंग्रेसले आफ्नो 15 राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहका लागि सत्तापक्ष तथा प्रतिपक्ष दलका शीर्ष नेताहरूलाई औपचारिक आमन्त्रण गरेको छ। यही असोज 16 गते काठमाडौँको खुला मंचमा आयोजना हुने उद्घाटन सत्रका लागि कंग्रेसले सत्तारूढ़ दल रासोपाका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड लगायत प्रमुख राजनीतिक दलका नेतालाई निमन्त्रणा प्रदान गरेको हो। त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ, जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई लगायत नेतालाई पनि निमन्त्रणा गरिएको कंग्रेसले जनाएको छ। कंग्रेस सहमहामन्त्री उदय शमशेर राणा नेतृत्वको टोलीले तीनैजना शीर्ष नेतालाई उहाँहरूकै निवासमा पुगेर महाधिवेशनको औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गरेको छ।
4: कंग्रेसको महाधिवेशन अन्तर्गत देशका विभिन्न भागमा अधिवेशनको सरगर्मी बढ़ेको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार हिमाली जिल्ला मनाङ र मुस्ताङ सहित सुदूरपश्चिमको बैतडीमा प्रदेश तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। ललितपुर, चितवन, उदयपुर, धनकुटा, जुम्ला र कञ्चनपुर सहित 14 जिल्लामा क्षेत्रीय अधिवेशनको उद्घाटन भई मनोनयन तथा निर्वाचन प्रक्रिया जारी रहेको छ। देशैभर वडा अधिवेशनहरू सम्पन्न भइसकेका छन् भने गाउँ तथा नगर अधिवेशनहरू अन्तिम चरणमा पुगेको कंग्रेसले जनाएको छ। अधिवेशन प्रक्रिया अघि बढ़िरहँदा विभिन्न तहमा तोकिए भन्दा बढ़ी उम्मेद्वारी शुल्क असूल गरिएको गुनासो आएपछि समितिले निर्वाचनमा तोकिएको शुल्कबारे अतिरिक्त रकम नलिन पनि भनेको छ। समितिले आज विज्ञप्ति जारी गर्दै निर्वाचन निर्देशिकामा तोकिएको शुल्क बाहेक अतिरिक्त रकम नलिन र लिएको भए तत्काल सम्बन्धित व्यक्तिलाई फिर्ता गर्न सबै निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ।
3: कंग्रेस संस्थापन इतर पक्षले आफ्नो 15 महाधिवेशनको तयारीलाई तीव्र पार्दै 7,83,836 जना क्रियाशील सदस्यको विवरण निर्वाचन समितिलाई हस्तान्तरण गरेको छ। आज काठमाडौँको चुन्देव स्थित पार्टी सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलन मार्फत 15 महाधिवेशन तयारी समितिका संयोजक डाक्टर शशांक कोइरालाको उपस्थितिमा निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई सो विवरण हस्तान्तरण गरिएको हो। पार्टीको सांगठनिक सुदृढीकरण र महाधिवेशनको प्रक्रियालाई थप व्यवस्थित बनाउने उद्देश्यका साथ कंग्रेसले यसपटक डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको छ। सोही क्रममा क्रियाशील सदस्यता वितरण र नवीकरणलाई सहज बनाउन पार्टीले नयाँ वेबसाइट पनि सार्वजनिक गरेको छ। क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक किरण पौडेलका अनुसार यसपटक 5,73,269 पुरानो, नवीकरण र 2,10,567 नयाँ गरी कुल 7,83,836 क्रियाशील सदस्यताको वितरण विवरण लिपिबद्ध गरिएको छ। उहाँले अघिल्ला महाधिवेशनमा सदस्यता विवादका कारण अधिवेशन प्रभावित भएको दृष्टान्त दिँदै यसपटक त्यसलाई सच्याउँदै सबै विवरण निर्वाचन समितिलाई बुझाइएको बताउनुभयो। निर्वाचन समितिका संयोजक पोखरेलले तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनु भएको छ। इतर पक्षले मंगसिर 21-23 गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ।
4: Thank you. सरकारले 13 देशका लागि राजदूत पदमा नियुक्तिका लागि सिफारिश गरेका व्यक्तिहरूको सम्बन्धमा उजुरी दिन संसदीय सुनवाई समितिले आह्वान गरेको छ। समितिले आज सार्वजनिक गरेको सूचनामा प्रस्तावित राजदूतका सम्बन्धमा कसैलाई नियुक्तिका लागि उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार तथा सबूत प्रमाणसहित रितपूर्वक उजुरी दिन सकिने जनाएको छ। सूचना पहिलो पटक प्रकाशित भएको मितिले 10 दिनभित्र संघीय संसदको सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने व्यवस्था गरिएको संसदीय सुनवाई समितिले जनाएको छ। समितिले उजुरी गर्दा प्रस्तावित राजदूतको नाम, ठेगाना, पद तथा आफूले दिएको उजुरीको स्पष्ट आधार खुलाउन आग्रह गरेको छ। प्राप्त उजुरीमाथि आवश्यक प्रक्रिया पूरा गरी संसदीय सुनवाई समिति सुनवाई गरिने सार्वजनिक सूचनामा जनाइएको छ। समितिको यही असोज 8 गतेको बैठकले सुनवाईको प्रक्रिया शुरू गर्ने निर्णय गरेको थियो।
3: अखाद्य वा न्यून गुणस्तरका खाद्य पदार्थ बिक्री वितरण गरिएको पाइएमा स्थलगत रूपमै तत्काल जरिवाना गर्न सकिने गरी कानूनी व्यवस्था कड़ा बनाउन लागि छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 संशोधन गर्न बनेको विधेयकको मस्यौदा सार्वजनिक गर्दै सर्वसाधारण तथा सरकारवाला निकायसँग राय सुझाव माग गरेको छ। नेपाल सरकारको कार्य विभाजन नियमावली 2083 अनुकूल हुने गरी कानूनी प्रावधानहरू थप स्पष्ट र कार्यान्वयन योग्य बनाउन संशोधन विधेयक तयार पारिएको मन्त्रालयले जनाएको छ। प्रस्तावित नयाँ व्यवस्था अनुसार खाद्य स्वच्छताको अनुगमन र गुणस्तर परीक्षणका क्रममा अखाद्य पदार्थ भेटिएमा लामो कानूनी प्रक्रिया झेल्नुको साटो तत्काल जरिवाना गर्न सकिनेछ। मस्यौदामाथि कुनै राय वा सुझाव भए यही असो 14 गतेभित्र मन्त्रालयको कानूनी शाखाको इमेल मार्फत पठाउन आग्रह गरिएको छ।
4: वैदेशिक रोजगारी अध्ययन तथा विभिन्न सिलसिलामा विदेशमा बसोबास गर्दै आएका नेपाली नागरिकलाई आगामी निर्वाचनमा मतदानको अधिकार दिलाउन निर्वाचन आयोगले आफ्ना कामलाई तीव्र बनाएको छ। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की सहितका पदाधिकारीले विदेशमा रहेका नेपालीलाई मताधिकार अर्थात आउट अफ कन्ट्री भोटिङको व्यवस्था मिलाउन सरकारवाला कूटनीतिक नियोगका प्रमुख तथा विज्ञहरूसँग चरणबद्ध छलफल र विमर्श अघि बढ़ाउनु भएको छ। परराष्ट्र मन्त्रालयको सहजीकरणमा आयोगले विभिन्न देशस्थित नेपाली दूतावास तथा कूटनैतिक नियोगका प्रमुखहरूसँग सम्भावित प्राविधिक एवं प्रशासनिक तयारीका विषयमा परामर्श गरिसकेको छ। विदेशमा रहेका नेपालीको एकिन तथ्याङ्क संकलन, मतदाता नामावलीमा दर्ता गर्ने प्रणाली, मतदान केन्द्रको व्यवस्थापन तथा मतपत्रको सुरक्षा जस्ता संवेदनशील पक्षमा विभिन्न कोणबाट अध्ययन भइरहेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। आयोगका अनुसार विदेशस्थित दूतावास वा सुलेटमा मतदान केन्द्र राख्ने, हुलाक मार्फत मतदान गराउने, प्रतिनिधि मार्फत मत खसाल्ने वा विद्युतीय विधि अपनाउने लगायतका विकल्पहरूमा छलफल भइरहेको छ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्सन
2: यो हो हा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार मध्य प्रदेशका सीमावर्ती क्षेत्रमा हुने राजस्व छली अवैध तस्करी तथा सीमापार अपराध नियन्त्रणमा सशस्त्र प्रहरी बलले आफ्नो निगरानी र कार्यवाहीलाई तीव्रता दिएको छ सशस्त्र प्रहरीले पछिल्लो तीन महिनाको अवधिमा मधेसका विभिन्न जिल्लाबाट करिब 27,85,00,000 रूपियाँ बराबरका अवैध सामान बरामद
3: कोशी प्रदेशको राजधानी विराटनगरमा आगामी असोज 22 र 23 गते मुख्यमन्त्री सम्मेलन आयोजना हुने भएको छ कोशी प्रदेश सरकारको आयोजनामा हुन लागेको दुई दिने उच्चस्तरीय सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्री सहित मुख्य न्यायाधिवक्ता प्रदेश योजना आयोगका उपाध्यक्ष र उच्च सरकारी अधिकारीको सहभागिता रहनेछ संघीयता कार्यान्वयनमा देखिएका व्यावहारिक चुनौती फुकाउन तीनै तहका सरकार बीच मजबूत समन्वय कायम गर्न सम्मेलन केन्द्रित हुने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ
4: लगातार वर्षाका कारण सुर्खेतका विभिन्न क्षेत्रमा विद्युत सेवा प्रभावित भएको छ वर्षाका कारण विद्युत प्रसारणका पुलहरूमा रूख ढल्दा जिल्लाका अधिकांश ठाउँमा विद्युत सेवा प्रभावित भएको हो विद्युत प्राधिकरण सुर्खेतका अनुसार सुब्बाकुना रामघाट 33 केभी लाइनमा रूख ढलेर अवरूद्ध भएको छ रूख हटाई मर्मत सम्भारको काम भइरहेकाले उक्त लाइन छुट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको प्राधिकरणले जनाएको छ यस्तै लम्की बाबिया चौर 33 केभी लाइनमा रूख ढलेर ठूलो क्षति पुगेका कारण तत्काल विद्युत सेवा सञ्चालन गर्न नसकिने प्राधिकरणले बताएको छ उक्त क्षेत्रमा विद्युत सेवा सञ्चालनका लागि सुर्खेत बाबिया चौर 33 केभी लाइनको फल्ट क्लियर गर्ने प्रयास भइरहेको बताइएको छ वीरेन्द्र नगर बजार फिडरको 11 केभी लाइनको पोल ढल्दा अधिकांश रूपमा मात्रै आंशिक रूपमा मात्र विद्युत सेवा सञ्चालनमा रहेको छ
3: विनाशकारी भट्टेको सिपाडी आएको एक महिना पूरा भएको छ एक महिना बित्दै गर्दा खोज उद्धार तथा राहत वितरण कार्य जारी नै रहेको छ आजभन्दा ठिक एक महिना अगाडि भदौ 10 गते बिहान आएको अकल्पनीय बाढ़ीको महाविपदले रसुवा नुवाकोट धादिङ सहितका जिल्लाका विभिन्न स्थानमा अकल्पनीय मानवीय र भौतिक संरचनामा क्षति पुर्याएको थियो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढ़ीबाट हालसम्म 1,453 जनाको मृत्यु भएको छ भने 5,550 जना अझै बेपत्ता छन्
4: धादिङको कृष्ण भीरमा पहिरो खसेपछि अवरूद्ध पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ पहिरो पञ्चायतसँगै राजमार्ग एकतर्फी सञ्चालनमा आएको बेनीघाट रोराङ गाउँपालिका सातका वडाध्यक्ष कुमार बस्नेतले जानकारी दिनुभयो उहाँका अनुसार तत्काल दुईतर्फी बाटो सञ्चालनमा ल्याउन भने समस्या देखिएको छ
3: वीरगंज स्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका आवासीय चिकित्सकले आन्दोलन जारी राखेका छन् भने माग सम्बोधनका लागि हस्तक्षेप गर्न सरकारलाई आग्रह गरेका छन् उनीहरूले आज विज्ञप्ति जारी गरी कलेज प्रशासनले माग सम्बोधन नगरेकाले आन्दोलन जारी राखेको बताएका छन् कलेज प्रशासनले माग सम्बोधन गर्नुको सट्टा अनेक खाले दवाब दिइरहेको उनीहरूको आरोप छ कलेज प्रशासनको दवाबका कारण आवासीय चिकित्सकहरूको मानसिक स्वास्थ्यमा समेत असर परिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार अमेरिकाले होर्मुजल मार्ग 7 दिनभित्र पुनः खोल्ने इरानको नयाँ प्रस्ताव अस्वीकार गरेको छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्रस्तावलाई अस्वीकार गरेको अमेरिकी संचार माध्यमले जनाएका छन् इरानी विदेश मन्त्री अब्बास अराघसीले अमेरिका समक्ष होर्मुजल मार्ग खोल्न नयाँ 7 दिने युद्धविराम प्रस्ताव अमेरिका समक्ष राख्नु भएको थियो इरानले निश्चित शर्त पूरा भए 7 दिनभित्र होर्मुज खोल्ने र त्यसपछि अमेरिका इरान बीच युद्धको स्थायी समाधानका लागि व्यापक वार्ता शुरू गर्ने प्रस्ताव अमेरिका समक्ष राखेको थियो तर अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको प्रस्ताव अस्वीकार गर्नुभएको हो इरानका शर्त पूरा नगर्ने बरू इरानमाथि पुनः बमबारी अभियान हुन सक्ने ट्रम्पले बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। इरानले भने आफ्नो राष्ट्रमा हमलाको गल्ती नगर्न अमेरिकालाई चेतावनी दिएको छ। यदि अमेरिकाबाट हमला भएमा अमेरिकी सैन्य केन्द्रहरू ध्वस्त पार्ने चेतावनी इरानको छ। अबको 7 दिनभित्र होर्मुज जलमार्ग खुलाउनका लागि अमेरिकाले आक्रमणको तयारी गरिरहेका विवरण सार्वजनिक भइरहेका छन्। इरानी अर्ध सरकारी समाचार संस्था मेहरका अनुसार संवेदनशील इलाकाहरूमा अमेरिकी सैन्य गतिविधि पनि चलिरहेको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार। विश्व एसियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा जापान र नेपाल बीचको खेल वर्षाका कारण नतिजा विहीन भएको छ। वर्षाका कारण ढिला गरी शुरू भएको खेल 15 ओभरमा झारिएको थियो भने दोस्रो इनिङ सञ्चालन नै हुन सकेन। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 15 ओभरमा झारिएको खेलमा पूरै ओभरमा 4 विकेट गुमाएर 149 रन बनाएको थियो। नेपालका लागि सन्दीप जोरा लोकेश बमले अर्धशतकीय पारी खेलेका थिए। सन्दीपले 32 बलमा 57 रन बनाउँदा लोकेश बमले 22 बलमा 52 रनको विस्फोटक पारी खेलेका थिए। आसिफ सेठले 21 रन जोड़े। शुरूआती ब्याटर कम स्कोरमै आउट भए पनि सन्दीप जोराले नेपालको इनिङ्स सम्हालेका थिए। नेपालको इनिङ्स सकिने क्रममा फेरि वर्षा शुरू भएपछि दोस्रो इनिङ शुरू हुन नसकेको हो, जसका कारण अंक बाँडिएको छ। नतिजासँगै नेपाल समूह एमा 2 खेलमा 3 अंक जोडेर विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अफगानिस्तान 2 खेलमा 2 अंकका साथ उपविजेता बनेको छ। क्वार्टर फाइनलमा नेपालले श्रीलंकासँग
4: र आगामी आईसीसी पुरूष टी20 विश्वकप एसिया छनौटको तयारीका लागि भूटानको राष्ट्रिय पुरूष क्रिकेट टोली नेपाल आइपुगेको छ। आज काठमाण्ड आइपुगेको भूटानी टोलीले नेपाल बसाएका क्रममा पोखराका चारवटा टी20 अभ्यास खेल खेल्नेछ। भूटानले सेप्टेम्बर 27 र 28 गण्डकी प्रदेश क्रिकेट टोलीसँग 2 खेल खेल्ने तालिका रहेको छ।
3: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: पश्चिमी क्षेत्रमा भारी वर्षाको जोखिम कायमै। नदी तटीय क्षेत्रमा उच्च निगरानी। बाढ़ी पहिरोमा 6 जनाको मृत्यु। चीनसँगको सड़क सञ्जाल विच्छेद हुँदा रसुवामा खाद्य संकट।
3: राष्ट्रसंघको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि भएको सरकारको दावी। जलवायु न्यायबारे नेपालको अडान राखिएको परराष्ट्र मन्त्रालयको भनाई।
4: कंग्रेस महाधिवेशन उद्घाटनमा सत्ता र प्रतिपक्षी दलका प्रमुखलाई निम्तो। देउवा समूह छुट्टै महाधिवेशनको तयारीमा। पाउने 8 लाख क्रियाशील सदस्य तय।
3: हर्मुज खोल्ने इरानको नयाँ प्रस्ताव ट्रम्पद्वारा अस्वीकार। हमलाको गल्ती नगर्न अमेरिकालाई इरानको चेतावनी।
4: र टी20 विश्वकप एसिया छनौटको तयारी गर्न भूटानी क्रिकेट टोली नेपालमा।
3: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। समीक्षा र दिनेश बिदा हुन्छौ। नमस्कार।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल तपाईसँगै।
2: गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाईगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 को मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाईगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तपसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तपसिल बमोजिमको स्थान र समयमा एकाईगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाईगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
3: 15 एकाईगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
2: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
3: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
2: आर्थिक वर्ष 2082-83 को वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा
3: आर्थिक वर्ष 2083-84 को लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
2: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा
3: आर्थिक वर्ष 2082-83 को शेयर लाभांश तथा संरक्षित पूँजीको फिर्ता सम्बन्धमा
2: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा
3: शेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा
2: वार्षिक कार्य योजना 2083-84 को अनुमोदन सम्बन्धमा
3: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा
2: एकाइ प्रतिनिधि छनौट सम्बन्धमा
3: र विविध
2: एकाईगत साधारण सभाका कार्यक्रम स्थान र मिति एकाइ नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुणथान चैनपुर नगरपालिका 8 संखुवा सभा
3: एकाइ नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 संखुवा सभा
2: एकाइ नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
3: एकाइ नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
2: एकाइ प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 98525-3191 99557-191 98422-93388 र 98525-53354 गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 संखुवा सभा
4: ए कान्छ तेरो दाजुले विदेशबाट आइएमईमा पैसा पठाएछ लिख्न जा ए अनि सुन त तल काकालाई भोलि हस्पिटल लाने रे गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै तेरो काकी
5: ल ल आमा म तु गए तु आए
4: होइन आजै आइपुग्छस् र
5: कहाँ आमा त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि
6: हामी कहाँ आईएमई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस् त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस् आशिष एन्ड ब्रदर्स प्याली चैनपुर 6 संखुवा सभा प्रोपाइटर आशिष साख्य टेलिफोन नम्बर 0295701128 मोबाइल नम्बर 95525-45741
0: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा सञ्चालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
7: हातमा के पो बोकेर लाग्यो हो गुटुङटुङ?
8: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
7: औ लु, समस्याको समाधान भनेकै म हो।
9: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
7: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
8: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
9: लु अब त्यहीँबाट जाने।
7: लाखै सल्लै देखेर के पाक बोले, कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 19 किनेरु ल्याएको रेडियो छ, लु सुनौँ त।
10: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
11: चाहना हेर न, गरगहनाले बेहुलीले कस्तो सुहाएको छ है?
12: त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्?
13: के को खास खास विशेष चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो?
12: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइन त रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
13: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
14: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। 2 सुनलाई रिफाइन गरी 1 गरिन्छ।
15: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
14: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ चङ्खुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
16: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे। लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्ला बारी खर्कैको नारायण जौबारी।
17: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: आज विक्रम सम्बत 2083 साल असोज 11 गते आइतबार भाद्र शुक्ल प्रतिपदा आजदेखि सोह्र श्राद्ध शुरू 27 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: नारायणी र सप्तकोशीको बाढ़ीले 389 घर डुबान। पछिल्लो विपदमा परेर 6 जनाको मृत्यु। पूर्व प्रधान न्यायाधीश चोलिन्द्र शमशेर सबरा पक्राउ। युवाको काँधमा कांग्रेस र भुटेकोशी बाढ़ी, विश्वलाई चेतावनी लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्र दैनिकमा छापिएको तानले बदल्दै महिलाको दैनिकी शीर्षकको शुभ समाचार।
0: तेह्रथुमको लालीगुराँस नगरपालिका सातकी पुष्पाञ्जली केपछाकी मगर बिहानको घरायसी काम सकेर तानमा बस्नुहुन्छ। केही समय अघिसम्म घरायसी कामले बित्ने गरेको उहाँको दैनिकी अहिले तानसँगै फेरिएको छ। ढाका बुन्ने सिप सिकेपछि उहाँले घरमै बसेर आमदानी समेत गर्न थाल्नु भएको हो। आफ्नो आमदानीको मात्रा बचत समेत गर्न थाल्नु भएको छ। उहाँ भन्नुहुन्छ, बेरोजगार बसेर अरूको भर पर्नुभन्दा आफ्नै सिपले केही कमाउन पाउँदा आत्मविश्वास बढ़ेको छ। मगर जस्तै लालीगुराँस नगरपालिकाका धेरै महिला अहिले घरमै तान राखेर ढाका बुन्न थालेका छन्। गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत सञ्चालन भएका सिपमूलक तालिमले उनीहरूलाई घरधन्दाबाट उद्यमतर्फ जोड्न थालेको हो। मेडपा कार्यक्रम संयोजक छत्र श्रेष्ठका अनुसार महिलालाई आफ्नै गाउँमा बसेर आय आर्जन गर्न सक्ने बनाउनु कार्यक्रमको मुख्य उद्देश्य हो। सिपसँगै उद्यम व्यवस्थापन र बजारीकरणमा समेत सहयोग गरिँदै आएको श्रेष्ठ बताउनुहुन्छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी। मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिस, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
6: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा। माछा मासुमा भएको सबै तत्व पनि पाइने
7: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
6: हामीले राजा च्याउ त्यसै भनेको हो र।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नारायणी र सप्तकोशी नदीको बाढ़ीले पश्चिम नवलपरासी र सप्तरीमा गरेर 389 घर डुबानमा परेका छन्। डुबानमा परेका मध्ये पश्चिम नवलपरासीको सुस्तामा शुक्रबार र शनिबार गरी 172, सप्तरीको हनुमान नगर कंकालीन नगरपालिकाका 200 र तिलाठी कोइलारी गाउँपालिकाका 17 परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। नारायणीको बाढ़ी बस्तीमा पसेपछि पश्चिम नवलपरासीको सुस्ताका परिवारलाई सुरक्षित स्थानमा सारिएको हो। उनीहरूलाई गाउँकै अग्लो स्थानमा रहेका 3 होल्डिङ सेन्टरमा समेत राखिएको छ। नदीको बहाव बढ़दै जाँदा सुस्ता गाउँपालिका 5 स्थित बस्तीका 271 घर तथा गोठ समेत डुबानमा परेका छन्। कतिपय घरमा 3 फिटसम्म पानी भरिएको छ भने बस्तीको सुरक्षाका लागि रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा बलको ब्यारेक समेत डुबानमा परेको छ। सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको टोली 2 दिनदेखि उद्धारमा खटिएको छ। सुरक्षाकर्मीले बालबालिका, वृद्ध वृद्धा र साना झुपड़ी भएका परिवारलाई प्राथमिकतामा राखेर सुरक्षित स्थानमा सारेका छन्। तर बाढ़ीले घर डुबाए पनि धेरै स्थानीय गाउँ छाड्न तयार छैनन्। बस्ती डुबानमा परेको छ, घरमा बस्ने अवस्था छैन। तर पनि पशु चौपाए र खाद्यान्नको माया मानेर नारायण पारी अधिकांश स्थानीय जान मानेका छैनन्। स्थानीय मन्सी कुमारले भने आफ्नो गाउँको आश्रय स्थलमा बसिरहेको बताएका छनृ। सुस्तामा 310 घर परिवारको बसोबास छ। शुक्रबार बिहानदेखि नारायणीको बाढ़ी सुस्तामा पस्न थालेको थियो। शुरूमा थारू बस्ती जलमग्न भएकोमा नदीको सतह लगातार बढ़दै जाँदा बस्ती नै डुबानमा परेको सुस्ता पाँचखडा अध्यक्ष प्रभुनाथ यादवले बताएका छन्। सुस्ताको उत्तर र पश्चिमी भाग नारायणी नदीले घेरेको छ। दक्षिणमा भारत पर्छ। गाउँबाट बाहिर निस्कन समेत नारायणी नदी तर्नुपर्ने बाध्यता छ।
0: अविरल वर्षाका कारण यही असोज 8 गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो लगायत विपदमा परि हालसम्म 6 जनाको मृत्यु भएको छ। विपदबाट बागमती र लुम्बिनी प्रदेशमा 2-2, गण्डकी र कर्णालीमा 1-1 जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्ले जानकारी दिनुभयो। बाढ़ी पहिरोमा परि 2 घाइते भएका छन्। घाइतेका लागि स्थानीय अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले 407 जनाको उद्धार गरेको छ।
2: त्यस्तै केही दिन यता परेको अविरल वर्षाका कारण मुख्य राजमार्गका विभिन्न खण्डमा बाढ़ी पहिरोका कारण सवारी आवागमन समेत ठप्प बनेको छ। संघीय राजधानी जोड्ने पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा पहिरोको जोखिम कायमै छ। यस खण्डमा पहिरो खसेपछि सवारी सञ्चालनमा समेत रोक लगाइएको छ। सड़क विभागका अनुसार पृथ्वी राजमार्गको कृष्णभीर चौकीभीर जवाङ खोला र फिस्लिङमा पहिरो खसिरहँदा पन्छाउन समेत समस्या भएको छ। यस खण्डमा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थानीय प्रशासनले सवारी सञ्चालनमा समेत रोक लगाएको छ। भीरमा रोकेर अलपत्र परेका सवारीलाई शनिबार पहिरो पन्छाएर गन्तव्यतर्फ पठाइएको नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीले बताएकी छन्। गत 14 भदौमा भोटेकोशीको बाढ़ीपछि त्रिशुली नदीले तलबाट कटान गर्दा पहिरो गएर कृष्णभीरमा यातायात अवरूद्ध भएको थियो। पहिरो गएको ठाउँभन्दा केहीमाथि ट्याग खोलेर 18 दिनपछि यातायात सञ्चालन गरिएको थियो।
0: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवरालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनलाई महाराजगंज स्थित उनको घरबाट पक्राउ गरेको हो। उनी विरूद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको बताइएको छ। उजुरीको विवरण खुलेको छैन। उनी 2075 पुष 18 प्रधान न्यायाधीशको कार्यभार सम्हालेका जबरा 2078 फागुन 1 संसदमा महाभियोग दर्ता भएपछि निलम्बनमा परेका थिए। उनी विरूद्धको महाभियोग पारित भएन तर त्यसपछि उनी सर्वोच्च अदालतमा फर्किएन पाएनन्। रातो पार्टी अनलाइनले यो खबर छापेको छ।
2: युवाको काँधमा कांग्रेस मूल संरचनामा 35 मुनिका 35,000 शीर्षकमा खबर छ। 15 महाधिवेशनमा होमिएको नेपाली कांग्रेसको मूल नेतृत्व 50 वर्ष वरिपरिको छ। पार्टी सभापति गगन कुमार थापा 50 वर्ष पुगे भने उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरूराज घिमिरे र प्रदीप पौडेल समेत 55 वर्ष मुनिका छन्। यी नेताहरूले बनाएको विधानले यसपटकको महाधिवेशन युवामय भएको छ। महाधिवेशनको पूर्व संध्यामा पार्टीको वडा, स्थानीय तह, प्रदेश क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न हुने चरणमा छ। अधिवेशनमा युवालाई कोटा नै छुट्याइएकाले क्षेत्रीय प्रतिनिधिदेखि ओडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको संरचनामा र महाधिवेशन प्रतिनिधि समेत गरी 35 वर्ष मुनिका 35,000 युवाहरू समेटिने भएका हुन्। यस महाधिवेशनमा कांग्रेसले युवा र महिलाका लागि विशेष योजना ल्याएको कांग्रेसले जनाएको छ। गत पुसको अन्तिम साता भएको विशेष महाधिवेशनबाट पार्टीको विधान परिमार्जन गर्दै युवाको प्रतिनिधित्व अनिवार्य बनाइएको हो। यसले पार्टीमा युवाको उत्साह समेत थपिएको छ। त्यस्तै समानान्तर अधिवेशनमा दिवापछि उपशीर्षकमा यसैसँग खबर छ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको समर्थनमा पूर्व महामन्त्री डाक्टर शशांक कोइरालासम्म समानान्तर महाधिवेशनको अन्तिम तयारीमा छ। शनिबार चुनदेवी स्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी वडा अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको यो समूहले जानकारी दिएको छ। समूहको क्रियाशील सदस्यता व्यवस्थापन समितिले वडा तहको अधिवेशनका लागि आवश्यक क्रियाशील सदस्यताको अन्तिम सूची निर्वाचन समितिलाई समेत बुझाएको छ। समितिका संयोजक किरण राज पौडेलले शनिबार निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई सूची हस्तान्तरण गरिएको बताइएको छ।
0: सगरमाथा 2 बहस भोटेकोशी बाढ़ी विश्वकै चेतावनी शीर्षकमा अन्नपूर्ण पोस्ट खबर लेख्छ। सगरमाथादेखि समुद्रसम्मको अवधारणाले राजनीतिक सीमालाई जलवायु प्रणालीले मान्दैन भन्ने स्पष्ट पार्छ। न्यूयोर्कमा भएको सगरमाथा 2 कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालले भने हिमालमा आएको रासले तल्लो तटीय क्षेत्रको जीविकोपार्जनमा असर पार्छ भने साना टापु र तटीय राष्ट्रहरूको समुद्रको सतह वृद्धि र विस्थापनको सामना गरिरहेका छन्। जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालद्वारा आयोजित सगरमाथा 2 अ कल टू एक्शन फर अ क्लाइमेट रेजिलियन्ट फ्यूचर अर्थात सगरमाथादेखि समुद्रसम्म जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान उच्चस्तरीय विशेष कार्यक्रम गरेको थियो। विश्वका धनी र बढ़ी उत्सर्जन गर्ने राष्ट्रहरूको गैर जिम्मेवार नीतिका कारण हिमाली तथा साना टापु राष्ट्रहरूले अस्तित्वकै संकट झेलिरहेको विषयलाई कार्यक्रममा प्रमुखताका साथ उठाइएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री शिशिर खनालले नेपालले भोगेको प्राकृतिक विपदलाई हिमाली सुनामीको संज्ञा दिँदै नेपाल जस्ता देशहरूले अनुकूलनको सीमा नाघेर हानि नोक्सानीको चरणमा पुगेको बताए। गत 26 अगस्तमा लाङटाङ क्षेत्रमा चट्टान र ग्लेसियर हिउँ पहिरिएर विनाशकारी क्षति पुर्यायो जसलाई मैले हिमाली सुनामीको रूपमा वर्णन गरेको छु। नेपालले विगत 3 दशकमा आफ्नै करिब 1/3 हिउँ गुमाइसकेको छ। परराष्ट्र मन्त्री खनालले नेपालको अवस्था राखे।
2: भोटेकोशी महाविपदको 1 महिना 5,000 बढ़ी अझै बेपत्ता पुनर्स्थापनाको पर्खाईमा प्रभावित शीर्षकमा खबर छ। रसुवाको भोटेकोशी नदीमा आकस्मिक भीषण बाढ़ी आएको 1 महिना पूरा भएको छ। गत भदौ 10 गते बिहान गएको विनाशकारी बाढ़ीको महाविपत्तिबाट रसुवा नुवाकोट धादिङ गोर्खा सहितका जिल्लाका विभिन्न स्थानमा अकल्पनीय मानवीय र भौतिक क्षति पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढ़ीबाट हालसम्म 1,453 जनाको मृत्यु भएको छ। विपदको 1 महिना पूरा भइसक्दा पनि 5,550 जना अझै बेपत्ता छन्। हालसम्म 13,795 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका प्रभावित आश्रय स्थलमा छन्। बाढ़ी प्रभावितको खोज उद्धार तथा राहत सहितको कामका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी गरी 3 सुरक्षा निकायका 20,477 सुरक्षाकर्मी खटिएका छन्। बाढ़ीबाट 4,08,28 करोड़ भन्दा बढ़ीको क्षति तथा नोक्सानी भएको आकलन गरिएको छ। विनाशकारी बाढ़ीले बेघर तथा संरचना बगाएपछि विस्थापित भएका धेरै परिवार अहिले पनि आफ्नो पुरानो घरमा फर्किन सकेका छैनन्। कतिपय प्रभावित परिवार बाढ़ीले पुरिएका तथा क्षतिग्रस्त घरबाट बाँकी सामान निकालेर घर सफा गर्न थालेका छन्। तर घर पूर्ण रूपमा बगाएका वा बस्न अयोग्य भएका परिवार भने अझै अस्थायी टेन्ट तथा आश्रयस्थलको भरमा रहेका छन्। प्रभावितलाई लामो समय होल्डिङ सेन्टर वा टेन्टमा राखिरहनुको सट्टा भाड़ाको कोठामा स्थानान्तरण गर्ने नीति सरकारले अघि सारेको छ। स्थानीय सरकारले बस्न अयोग्य घर नभएका परिवारलाई कोठा भाड़ामा लिएर बसाल्ने व्यवस्था समेत गरिएको छ। संघीय सरकारले स्थायी आवास निर्माण नभएसम्म आवास भाड़ा तथा आवश्यक खर्चका लागि 4 सदस्यसम्मको परिवारलाई मासिक 15,000 रूपियाँ र 4 जना भन्दा बढ़ी सदस्य भए थप प्रत्येक सदस्यका लागि 2,000 रूपियाँ उपलब्ध गराउने समेत व्यवस्था गरेको छ। आवास भाड़ामा बस्न नचाहने परिवारका लागि सरकारले अस्थायी आवासको विकल्प समेत अघि सारेको छ। बाढ़ीले रसुवाको सड़क सञ्जालमा समेत ठूलो क्षति पुर्याएपछि जिल्लाको उत्तरी क्षेत्रमा आवत जावत अझै चुनौतीपूर्ण बनेको छ। त्यस्तै भोटेकोशी र त्रिशुली नदीको बाढ़ीबाट विस्थापित भई नुवाकोट र रसुवाका विभिन्न अस्थायी शिविर तथा त्रिपालमुनि बसिरहेका परिवारहरूलाई बिहिबारदेखि परेको अविरल वर्षाले थप समस्यामा पारेको छ। भदौ 10 को बाढ़ीमा जसो तसो ज्यान जोगाएका उनीहरू अहिले आकाशबाट परेको पानी र चिसो भुइँका कारण पालभित्रै भिज्न बाध्य छन्। त्रिपालमा शास्ति भएपछि केहीले छेउछाउका बस्ती तथा कोठा समेत खोज्न थालेका छन्। बुधबार साँझदेखिको लगातार वर्षाका कारण देशभरको जनजीवन समेत प्रभावित भएको छ। बंगालको खाड़ीमा विकसित न्यून चापिए प्रणालीका कारण देशका अधिकांश स्थानमा निरन्तर पानी परेको छ। झरीका कारण दैनिक कामकाज र बाहिरी गतिविधिमा असर परेको छ। वर्षाका कारण दैनिक ज्यालादारीमा काम गर्ने मजदूरहरू बढ़ी मर्कामा परेका छन्। मध्य र पश्चिम नेपालका धेरै ठाउँमा लगातार झरी पर्दा नदी तथा खोलामा समेत बाढ़ी आएको छ। भोटेकोशी महाविपदको 1 महिना 5,000 बढ़ी अझै बेपत्ता पुनर्स्थापनाको पर्खाईमा प्रभावित शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।
0: गोर्खापत्रले दलित समुदायका थर सूचीकरण शीर्षकमा खबर छापेको छ। सरकारले पहिलो पटक दलित समुदायको परिभाषा सहित उनीहरूको थरलाई विस्तृत सूचीकरण गरेको छ। राष्ट्रिय दलित आयोगको सिफारिशमा मन्त्री परिषदले स्वीकृत गरेको दलित समुदायको परिभाषा र थर सूचीकरण सम्बन्धी विवरण महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले शुक्रबार राजपत्रमा प्रकाशन गरेको हो। राजपत्रमा प्रकाशित गरेर पहिलो पटक दलित समुदायको थरलाई व्यवस्थित रूपमा सूचीकरण गरिएको भएको राष्ट्रिय दलित आयोगले जनाएको छ। तीन वर्षदेखि मन्त्रालयमै रहेको सूचीलाई आयोगले छ पटकसम्म तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश गरेको थियो। सरकारले मन्त्रालयका जिम्मेवारी र नाम हेरफेर गर्दा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारीमा आएपछि सूचीकरणले गति लिएको हो। राजपत्रमा दलित समुदायको परिभाषा दिँदै विगतमा वर्णाश्रम व्यवस्थाका आधारमा अछूतको व्यवहार गरिएका तथा आर्थिक राजनीतिक सामाजिक सांस्कृतिक शैक्षिक रोजगारी लगायत राज्यका समग्र क्षेत्रमा उत्पीड़न अपमान र बहिष्करणमा पारिएका समुदायलाई दलित समुदायका रूपमा परिभाषित गरिएको छ। श्रम सिप र कलाका माध्यमबाट राज्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याएका ऐतिहासिक श्रमजीवी समुदायलाई समेत दलित समुदाय अन्तर्गत समेटिएको आयोगका अध्यक्ष देवराज विश्वकर्माले जानकारी दिनुभयो।
2: नाका खोल्न चट्टान फोर्दै सेना बेत्रावतीमा छिट्टे पुल जडान हुने शीर्षकमा खबर छ। गत भदौ 10 गते एक्कासी बाढ़ी आउँदा रसुवा नुवाकोट धादिङ र गोर्खा जिल्लामा ठूलो जनधनको क्षति पुग्नुका साथै सड़क तथा पुलहरू क्षतविक्षत बनेका छन्। यस महाविपत्तिले 69 किलोमिटर सड़क र 37 मोटरेबल पुलमा क्षति पुर्याएपछि अवरूद्ध भएको नेपाल चीन जोड़ने प्रमुख व्यापारिक नाका रसुवागढ़ीसम्मको यातायात खुलाउन अहिले रात दिन काम भइरहेको छ। दशैं नजिकिँदै गर्दा रसुवागढ़ी नाका